शुभ प्रभात अनि हार्दिक स्वागत सम्पूर्ण श्रोतामा एफएमएक्सी 3.5 मेगाहर्जमा हामी आकाशवाणीको खरसाङ केन्द्रबाट बोलिरहेका छौं। समय बेला बिहानको 6:25 अनि 45 सेकेन्ड भइरहेछ। आज हो शुक्रबार, विक्रम सम्वत 2083 सालको असार 19 गते, साथै सन् 2026 सालको 3 तारिक जुलाई महिना। सर्वप्रथम त आकाशवाणी खरसाङ केन्द्र सुनेर बसिरहनुभएका सम्पूर्ण श्रोतालाई प्राविधिक मित्र सीएल ब्रामीण, प्रसारण सहयोगी पेमा साङ्गे, साथै म उद्घोषिका रेबिना सुब्बाको हार्दिक स्वागत अभिवादन। हाम्रो कार्यक्रमहरू आकाशवाणी दार्जीलिङ एफएम 100.2 मेगाहर्ज अनि मोबाइल एप न्यूज अन एआईआरमा पनि प्रसारण भइरहेछ।

एफएम 103.5 मेगाहर्जमा हामी आकाशवाणीको खरसाङ केन्द्रबाट बोलिरहेका छौं र अधिवेशनको आरम्भमा प्रस्तुत छ कार्यक्रम गान्धी कथा का।

मानिसले आफ्नो अधिकारको निम्ति भरपूर कष्ट सहेर पनि आफ्नो अधिकारमा फतेह हासिल गर्नु सक्नुपर्छ। यो भनाइ हो राष्ट्रपिता महात्मा गान्धीको। आदरणीय श्रोतावृन्द नमस्ते। आकाशवाणी खरसाङको साप्ताहिक कार्यक्रम गान्धी कथामा हजुरहरू सबै सबैलाई यो सञ्चालक नामगेल तामाङको न्यानो अभिवादन अनि शुभ प्रभात।

श्रोताबृन्द, मानव अधिकार र कर्तव्यलाई समाजमा उसको इज्जत र प्रतिष्ठाको लागि जिम्मेवार मानिन्छ। यिनै अधिकार र कर्तव्यलाई स्मरण गर्दै विभिन्न समाज सुधारकहरूले मानव अधिकारको रक्षामा आफ्नो तन, मन र धनको त्याग गरेर विश्व नेतृत्वमा विशेष जोड दिए, जसमा महात्मा गान्धी एक थिए। मानव अधिकारको निम्ति यो लडाईलाई दक्षिण अफ्रिकामा रेलमा यात्रा गर्दा मासु र रगतको सामान्य देखिने मानिसहरूले सुरु गरेका थिए औ यो लडाई अन्तिम साससम्म जारी रह्यो। पछि त्यही व्यक्ति जनताको चेतना बनेर महात्मा गान्धीको नामले प्रसिद्ध भए।

गान्धीजीको मन्त्र थियो, कुनै पनि काम गर्दा समाजको सबैभन्दा गरिब र निम्न वा कमजोर व्यक्तिलाई के फाइदा पुग्छ भन्ने कुरालाई ध्यानमा राख्नुपर्छ। यो उनको अर्थतन्त्रको मन्त्र पनि थियो। महात्मा गान्धी आर्थिक विकासको लक्ष्य मानिसलाई खुसी बनाउने हुनुपर्छ भन्ने विश्वास राख्थे। भौतिक विकासलाई प्रगतिको आधारभूत मापदण्ड मानिने समृद्धिको आधुनिक सोचमा उनी विश्वास गर्दैनथे। उनी बहुजन सुखया, बहुजन हिताया अनि सर्वोदय अर्थात् सबैको उत्थान सिद्धान्तमा विश्वास राख्दथे।

गान्धीजी बिना मानव अधिकारको अवधारणा अधुरो छ, किनभने मानव अधिकारको सांस्कृतिक र वैचारिक पृष्ठभूमि गान्धीजीको सबै दर्शनमा आधारित छ। अहिंसाका पुजारी गान्धीजीले जहाँबाट विश्वले व्यक्तिको मानव अधिकारका लागि दिशा प्राप्त गर्यो, ती सबै विचारहरू बीच समन्वय स्थापित गर्यो।

श्रोताबिन्द, एक अर्काप्रतिको सहयोग, आपसी भ्रातृत्व, आपसी सद्भावना औ सबै धर्मबीच समानताको तत्व विश्वका सबै प्राणीमा विद्यमान छ। गान्धीजीको आन्तरिक ध्यान र दैनिक दिनचर्यामा पनि मानव अधिकारको स्पष्ट झलक देखिन्छ। मेरो कारणले कसैको व्यक्तिगत वा सामूहिक अधिकार हनन नहोस् भन्ने गान्धीजीले सोच्दथे। उनी कर्ममा आधारित संसारको संरचना हेर्न चाहन्थे। हिन्दू, मुस्लिम, क्रिश्चियन, सिख सबैको रगतको रङ एउटै हुन्छ भन्थे। उनी भन्थे, जसरी कफनको रङ र हवनको धुवामा फरक हुँदैन, त्यसै गरी रगतको रङमा पनि फरक हुँदैन। मानवता एउटै हो।

श्रोताबिन्द, गान्धीजीको विश्वास थियो कि मानिसहरूमा छुवाछुत फैलाउनु भनेको सत्यका सिद्धान्तहरूलाई अस्वीकार गर्नु हो, जसले भारतीय जनताको गर्वलाई तोड्न सक्छ। छुवाछुत जस्ता कुप्रथा समाजको उपहार हो, जसले मानवीय आचार संहिताको घोर उल्लङ्घन गर्छ। थप रूपमा, गान्धीजीले आफ्नो राजनीतिक जीवनभर छुवाछुत विरुद्ध व्यापक रूपमा लडे।

0: प्रस्तुत थियो आकाशवाणी खरसाङको साप्ताहिक कार्यक्रम गान्धी कथा, जसमा हजुरहरूले गान्धीजीमाथि एक चिन्तन सुन्नुभयो, साथैकै राम भजन अनि अन्य भजनहरूको पनि आनन्द लिनुभयो। त आजको यस गान्धी कथा कार्यक्रमबाट यो सञ्चालक नामगेल तामाङलाई पनि बिदा दिनुहोस् अनि हजुरहरू जहाँ पनि हुनुहुन्छ स्वस्थ रहनुहोस्, आफ्नो शरीरको पुरा याद राख्नुहोस्। नमस्ते।
1: एफएम 103.5 मेगाहर्जमा हामी आकाशवाणीको खरसाङ केन्द्रबाट बोलिरहेका छौँ र अबको केही क्षणमा नै समय प्रसारण गरी सुनाइरहेछौँ आकाशवाणी दिल्ली केन्द्रको संस्कृत अनि हिन्दी समाचार क्रमैले।

समय यस बेला बिहानको 7:05 भइरहेछ। अब अघिल्लो क्रममा प्रस्तुत छ कार्यक्रम शुभ प्रभात, जसमा यहाँहरू समक्ष राख्नेछौ खेतीपाती बारे सल्लाह अनि सुनाउनेछौ अनुपमा प्रधानको स्वरमा आधुनिक गीत। त आजको खेतीपाती बारे सल्लाहमा हामी हाम्रा श्रोताहरूलाई कोठेबारी सम्बन्धी जानकारी दिइरहेका छौँ। प्रत्येक कृषक दाजुभाइहरू र दिदी बहिनीहरू कहाँ कोठेबारी हुनु नितान्त आवश्यक छ। कोठेबारी भन्ने बित्तिकै ठूलो जमिनको एक अंश बुझिन्छ, जसमा एकै किसिमको सागसब्जीहरूको मात्र खेती नगरेर विभिन्न थरीका सागसब्जीहरू लगाएको भरिभराउ ठाउँ हुनुपर्छ। कोठेबारी घरको छेवैमा हुनुपर्छ, जसले गर्दा हामी जहिले पनि कोठेबारीमा पुग्न सकौँ। हिजो आज सागसब्जीको दाम दिनौदिन बढ्दै गइरहेको हामी पाउँछौँ। पैसा तिरेर पनि हामी ताजा सागसब्जी खान सक्दैनौँ। यसै कारण यदि इच्छा गरेर कोठेबारीमा मात्र होइन गमलामा पनि हामी सागसब्जी उमार्न सक्छौँ। सर्वप्रथम कोठेबारीलाई राम्ररी बारबेर गर्नुपर्छ, किनभने बारबेर नगरे कुखुरा चराहरू पसेर कोठेबारीभित्र लगाएको सागसब्जी नष्ट गर्न सक्छ। त्यसपछि बारी राम्ररी खनखान गरिवरि त्यसमा राम्रो पाकेको गोबर मल वा कम्पोस्ट मल हालेर बारी तयार गर्नुपर्छ। एउटा कुरा याद राख्नुपर्छ कि सागसब्जीको बारीमा कहिल्यै काँचो गोबर प्रयोग गर्नु हुँदैन। दोब्बर उत्पादन पाउनको निम्ति आफ्नो बारीको माटोको जाँच गराएर रासायनिक मल लगाए फलन दोब्बर पाउन सकिन्छ। हामीले जहिले पनि उच्च फल्ने खालको र छिटो पाक्ने थरीहरूको सागसब्जी कृषि विशेषज्ञहरूसित सोधेर लगाउनुपर्छ। कोठेबारीको लागि पानीको राम्रो व्यवस्था हुनुपर्छ, किनभने कोठेबारीको निम्ति पानीको अत्यन्त प्रयोजन हुन्छ। यसरी मल माटो अनि पानीको निम्ति राम्रो प्रबन्ध हुँदा समयमा नै साग

सब्जी मौलेर आउने गर्छ र घरमा सागसब्जीको जटिल समस्यालाई सहजै पूरा गर्न सकिन्छ। सधैँ सागसब्जी खाने गरे डाक्टरको आवश्यकता पर्दैन भन्ने गर्छ विद्वानहरू। यसै कारण हामीले नियमित रूपले सागसब्जी खानु असल हुन्छ। त भर्खरै श्रोताहरू समक्ष हामीले कुराकानी गर्यौँ कोठेबारी सम्बन्धी जानकारी र अब भने यहाँहरू समक्ष राखिरहेछौँ अनुपमा प्रधानको स्वरमा आधुनिक गीत। साथमा सहयोगी कलाकारहरू हुनुहुन्छ किबोर्डमा जीवन प्रधान, भायोलिनमा विकास विश्वकर्म अनि चन्द्र थापा, तबलामा कमल कुमार बडैली अनि बाँसुरीमा हुनुहुन्छ सुरज गजमेर।

अनुपमा प्रधानको स्वरमा रहेको यस आधुनिक गीतपछि अब यहाँहरू समक्ष राखिरहेछौ पवन लामाको स्वरमा यो अघिल्लो आधुनिक गीत। साथमा सहयोगी कलाकार हुनुहुन्छ भायोलिनमा मनबहादुर राई, मेन्डोलिनमा सुमन लामा, गिटारमा रोशन सिंह अनि तबलामा देवशिष सरकार।

हामी आकाशवाणीको नेपाली प्रसारण सेवाबाट बोलिरहेका छौँ र यहाँहरू सम्पूर्णलाई म उद्घोषिका रेबिनाको तर्फबाट न्यानो अभिवादन। र अब यहाँहरू समक्ष राखिरहेछौँ राजेश लामाको स्वरमा भजन।

0: हामी आकाशवाणीको नेपाली प्रसारण सेवाबाट बोलिरहेका छौँ र भजनपछि अब समय भएको छ समाचारको।
1: यो आकाशवाणी हो, समाचार प्रवेश राईबाट सुन्नुहोस्। सुरुमा प्रमुख समाचार। प्रधानमन्त्री नरेन्द्र मोदी अनि जापानकी प्रधानमन्त्री सनाए ताकाइचीले आतंकवाद अनि हिंसक उग्रवादको सबै रूपको कडा निन्दा गरेको छ। श्री अमरनाथजी यात्रा आज जम्मू अनि कश्मीरको पहलगाम अनि बालताल मार्गहरूबाट सुरु भइरहेको छ। पञ्चायती राज मन्त्रालयले आज नयाँ दिल्लीमा राज्यहरूको पञ्चायती राज मन्त्रीहरूको राष्ट्रिय कार्यशाला आयोजना गर्नेछ। युक्रेनको राजधानी किबमा रुसको ड्रोन अनि मिसाइल हमलामा 27 जना मारिएको छ। अनि फिफा विश्वकपमा स्पेनले राउन्ड अफ 32 को म्याचमा अस्ट्रियालाई 3-0 पराजित गरेको छ। अब समाचार विस्तारमा। प्रधानमन्त्री नरेन्द्र मोदी अनि जापानकी प्रधानमन्त्री सनाए ताकाइचीले आतंकवाद अनि हिंसक उग्रवादको सबै रूपको कडा निन्दा गरेको छ, जसमा पाकिस्तानबाट सञ्चालित सीमापार आतंकवाद पनि सामेल छ। नयाँ दिल्लीमा हिजो भारत जापान वार्षिक शिखर सम्मेलनपछि संयुक्त वक्तव्यमा दुई नेताहरूले पछिल्लो वर्ष 22 अप्रेलमा जम्मू कश्मीरको पहलगाम आतंकी हमलाको घोर निन्दा गरेको छ। दुई नेताहरूले पछिल्लो वर्ष 10 नोभेम्बरको दिन दिल्लीमा भएको आतंकी घटनाको पनि निन्दा गरेको छ। दुई देशले यस निन्दनीय कृत्यहरू, अपराधीहरू, आयोजकहरू अनि वित्त पोषकहरूलाई बिना कुनै ढिलाइ सजाय दिलाउने आह्वान गरे। श्री मोदी अनि सुश्री ताकाइचीले अलकायदा, इस्लामिक स्टेट, लश्कर ए ताइबा, जैस ए मोहम्मद सहित संयुक्त राष्ट्रमा सूचीबद्ध सबै आतंकी समूहहरू तथा संस्थाहरू विरुद्ध समवेत कारवाहीको आह्वान गरे। दुई नेताहरूले आतंकीहरूको सुरक्षित

संस्थानहरू जराबाट समाप्त गर्ने आतंकी वित्त पोषण गर्ने च्यानलहरू तथा आतंकीहरूको सीमापार आवाजाही रोक्न कडा कारवाहीको आह्वान गरे। दुई प्रधानमन्त्रीहरूले सुगम अनि समृद्ध हिन्द प्रशान्त क्षेत्रको साझा लक्ष्यका लागि समान विचारधारा भएका देशहरूबीच सहयोग बढाउने प्रतिबद्धता दोहोर्याए। दुई नेताहरूले क्वाड ढाँचा अन्तर्गत भएको निरन्तर प्रगतिको स्वागत गर्दै व्यवहारिक सहयोग बढाउने साझा प्रतिबद्धता व्यक्त गरे। दुई नेताहरूले यी क्षेत्रहरूमा बढ्दो द्विपक्षीय सहयोगले क्वाडको प्रयासहरूलाई अझ मजबुती प्राप्त हुनेछ। भारत अनि जापानले भारत जापान विशेष रणनीतिक अनि वैश्विक साझेदारीको रूपमा आर्थिक सुरक्षाको महत्त्व उल्लेख गरेको छ। आर्थिक सुरक्षा सहयोगमा भारत जापान संयुक्त घोषणा पत्रमा भनिएको छ, आर्थिक सुरक्षा साझेदारी एक अर्कामा विश्वास, साझा मूल्यहरू अनि आपसी हितहरूमा आधारित छ। घोषणा पत्र अनुसार दुई देशबीच समृद्धि, सुरक्षा अनि आर्थिक भविष्य एक अर्कामा गहिरोसँग जोडिएको छ। यो घोषणा पत्रले यस कुरालाई मान्यता दिन्छ। स्वतन्त्र हिन्द प्रशान्त क्षेत्र अनि अन्तर क्षेत्रीय सुरक्षा अनि विकासका लागि आपसी अनि समग्र उन्नति महासागर परिकल्पना बीच तालमेल दुवै पक्षलाई आर्थिक सुरक्षा सहयोग बढाउन प्रोत्साहित गर्दछ। दुई देशले पाँच प्रमुख क्षेत्रहरू सेमी कन्डक्टर, महत्त्वपूर्ण खनिज, सूचना अनि सञ्चार प्रौद्योगिकी, स्वच्छ ऊर्जा तथा औषधि क्षेत्रहरूमा द्विपक्षीय सहयोग मजबुत गर्नेछ। श्री अमरनाथजी यात्रा आज जम्मू अनि कश्मीरको पहलगाम अनि बालताल मार्गहरूबाट सुरु भइरहेको छ। सम्पूर्ण देशबाट लाखौँ श्रद्धालु 57 दिनको तीर्थयात्रा अवधि पवित्र अमरनाथ गुफा मन्दिरको दर्शन गर्नेछन्। श्रद्धालु लगभग 3,888 मिटरको उचाइमा स्थित पवित्र अमरनाथ गुफामा भगवान शिवको आशीर्वाद लिने अनि प्राकृतिक रूपले निर्मित बरफको शिवलिङ दर्शन गर्नका लागि जाने गर्दछन्। यो यात्रा 28 अगस्त रक्षाबन्धनको दिन समाप्त हुनेछ। श्रद्धालुहरूको पहिलो जत्था हिजो कडा सुरक्षा बीच अनन्तनाग जिल्लाको नुनवान अनि गान्दरबल जिल्लाको बालतार स्थित दोहोरो बेस क्याम्प पुगेको छ।

श्रद्धालुहरूको पहिलो जत्थालाई हिजो बिहान उपराज्यपाल मनोज सिन्हाले जम्मूको भगवती नगर यात्री निवासबाट प्रस्थान गराउनुभयो। पहिलो जत्थामा 4,822 यात्री छन्, जसमा 2,510 पहलगाम मार्गबाट अनि 2,312 बाल्टार मार्गबाट यात्रा गर्नेछन्। यात्रा सुचारु अनि सुरक्षित सञ्चालनलाई सुनिश्चित गर्न दुई मार्गहरूमा व्यापक सुरक्षा व्यवस्था गरिएको छ। दुवै मार्गहरूमा विश्रामस्थल, भोजनालय, स्वास्थ्य सेवा अनि बचाव दल जस्ता आवश्यक सुविधाहरू उपलब्ध गराइएको छ। समाचार आकाशवाणीबाट सुन्दै हुनुहुन्छ। ताजा समाचार जान्नका लागि सोसियल मिडिया ह्यान्डल एक्समा @AIRNewsKarsiang अनि फेसबुकमा आकाशवाणी समाचार नेपालीलाई फलो गर्न सक्नुहुनेछ। अब रहल समाचार। पञ्चायती राज मन्त्रालयले आज नयाँ दिल्लीमा राज्यहरूको पञ्चायती राज मन्त्रीहरूको राष्ट्रिय कार्यशाला आयोजना गर्नेछ, जसमा 16 वित्त आयोगको सिफारिसहरूमा चर्चा गरिनेछ। कार्यशालाको अध्यक्षता केन्द्रीय पञ्चायती राज मन्त्री राजीव रञ्जन सिंहले गर्नुहुनेछ अनि केन्द्रीय राज्य मन्त्री प्रोफेसर एसपी सिंह बघेल पनि यस अवसरमा उपस्थित रहनुहुनेछ। कार्यशाला अवधि वित्त मन्त्रालयको व्यय विभागद्वारा जारी 16 वित्त आयोगको ग्रामीण स्थानीय निकाय अनुदानलाई लागू गर्ने दिशानिर्देशहरूमा चर्चा हुनेछ। कार्यशालामा पञ्चायती राज संस्थाहरूको वित्तीय स्थिरतालाई सुदृढ गर्नेमा विशेष जोड दिइनेछ, जसका लागि स्वयं सृजित राजस्व जुटाउनलाई बढावा दिइनेछ। यो कार्यशालाले राज्यहरू अनि केन्द्रशासित प्रदेशहरूलाई सर्वोत्तम पद्धतिलाई साझा गर्ने, कार्यान्वयन चुनौतीहरूमा चर्चा गर्ने अनि वित्त आयोगको अनुदानहरूको प्रभावी उपयोगका लागि व्यवहारिक रणनीतिहरूको आदान प्रदान गर्ने मञ्च पनि प्रदान गर्नेछ। लोकसभा अध्यक्ष ओम बिरलाले आज कलकत्तामा पश्चिम बङ्गाल विधानसभाका नवनिर्वाचित सदस्यहरूका लागि दुई दिनको संसदीय अनि विधायी कार्यसँग सम्बन्धित कार्यक्रमको उद्घाटन गर्नुहुनेछ। यसको उद्देश्य नवनिर्वाचित सदस्यहरूलाई संसदीय अनि विधायी कार्यको विभिन्न आयामहरूसित परिचित गराउनु हो, जसमा समिति प्रणाली, वित्तीय निगरानी, संसदीय विशेषाधिकार अनि विधानसभाहरूमा उदाउँदो डिजिटल पहल सामेल छ। लोकसभा सचिवालयले बताए अनुसार

कार्यक्रममा विधायकहरू, पीठासीन अधिकारीहरू अनि संसदीय विशेषज्ञहरू बीच संवाद अनि अनुभवहरूको आदान प्रदान हुनेछ। यस अवधि विधायी कार्यको प्रमुख आयामहरूलाई सामेल गर्न कयौँ तकनिकी सत्रहरूको आयोजना गरिनेछ, जसमा एक प्रभावी विधायक कसरी बन्ने, सदस्यहरूका लागि रीतिरिवाज, परम्परा र शिष्टाचार आदि सामेल छ। युक्रेनको राजधानी किवमा रुसको ड्रोन अनि मिसाइल हमलामा 27 जना मारिएको छ भने 90 जना घाइते भएको छ। किवमा 30 स्थानहरूमा मुख्य रूपले आवासीय भवन अनि नागरिक सुविधाहरूमा नोक्सान भएको छ। रुसको रक्षा मन्त्रालयले भनेको छ, बुधबार राति भएको यो घातक बमबारी युक्रेनको तर्फबाट रुसमा नागरिक ठेगानाहरूमा गरिएको लामो दूरीको हमलाको जवाबमा थियो। रुसमाथि गरिएको लगातार हमलालाई युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले 40 दिनको एकपछि अर्को हमला बताउनु भएको छ। यी हमलाहरूमा मुख्य रूपले तेल रिफाइनेरीलाई निशाना बनाइएको थियो। यसकारण युक्रेन अनि रुसबीच युद्ध सुरु भएको 4 वर्षभन्दा अधिक समयपछि रुसमा इन्धन सङ्कट उत्पन्न भएको छ। थाइल्यान्डको उत्तर पूर्वी मुग्दाहान प्रान्तमा तीर्थ यात्रामा गइरहेको 9 भिक्षुहरूको एक दुर्घटनामा मृत्यु भएको छ। सूत्र अनुसार 11 वर्षको एक बालकले पिकअप ट्रकबाट यी भिक्षुहरूलाई टक्कर मारेका हुन्। अधिकारीका अनुसार मुग्दाहान प्रान्तका 35 भिक्षु तीर्थ यात्रामा थिए। 5 जना साधु भक्तजनको घटनास्थलमै र 4 जनाको अस्पताल मा उपचारको क्रममा मृत्यु भएको थियो। फिफा विश्वकपमा स्पेनले राउन्ड अफ 32 म्याचमा अस्ट्रियालाई 3-0 पराजित गरेर राउन्ड अफ 16 आफ्नो स्थान सुनिश्चित गरेको छ। अब अन्तिम 16 स्पेनको सामना पोर्तुगलसित हुनेछ। पोर्तुगलले पनि क्रोएसियालाई 2-1 अन्तरले पराजित गरेको छ। यो समाचार युट्युबमा @eirkarsing मार्फत पनि सुन्न सक्नुहुनेछ। अन्त्यमा प्रमुख समाचार पुनः एकचोटि। प्रधानमन्त्री नरेन्द्र मोदी अनि जापानकी प्रधानमन्त्री सनाया ताएकाइचीले आतंकवाद अनि हिंसक उग्रवादको सबै रूपको कडा निन्दा गरेको छ। श्री अमरनाथजी यात्रा आज जम्मू अनि काश्मीरको पहलगाम अनि बालतार मार्गहरूबाट सुरु भइरहेको छ। पञ्चायती राज मन्त्रालयले आज नयाँ दिल्लीमा राज्यहरूको पञ्चायती राज मन्त्रीहरूको राष्ट्रिय कार्यशाला आयोजना गर्नेछ। युक्रेनले राजधानी किवमा रुसको ड्रोन अनि मिसाइल हमलामा 27 जना मारिएको छ अनि फिफा विश्वकपमा स्पेनले राउन्ड अफ 32 म्याचमा अस्ट्रियालाई 3-0 पराजित गरेको छ। समाचार अहिलेलाई पुरा भयो। 9 बजे मुख्य समाचारको साथ उपस्थित हुनेछौँ। सुन्दै गर्नुहोला आकाशवाणी।

समाचार पछि पुनः स्वागत जनाउँदछौ सम्पूर्ण श्रोतालाई आकाशवाणीको नेपाली प्रसारण सेवामा। समय इस बेला बिहानको 7:35 अनि 42 सेकेन्ड भइरहेछ र अब प्रस्तुत छ कार्यक्रम संगीत प्रभा, जस अन्तर्गत यहाँहरू समक्ष राख्नेछौ विविध कलाकारको स्वरमा आधुनिक गीतहरू र प्रथममा यहाँहरू समक्ष राखिरहेछौ लाक्पा छुरिङ तामाङको स्वरमा प्रथम कोसेली, शब्द छ दिलकस विद्याभूषण तामाङको अनि संगीत रहेको छ रविन्द्र सुन्दासको।

जीवनका धेरैजसो प्रश्नहरूको जवाब कतै नपाइएला, तर एउटा मिठो धुनमा मनका सबै उल्झनहरूको समाधान अवश्य भेटिन्छ। आउनु श्रोता, कार्यक्रमको यो दोस्रो प्रस्तुति राखिरहेछौँ थुप्देन भुटियाको स्वरमा, शब्द छ कमल रेग्मीको अनि सङ्गीत रहेको छ दीप वैभवको।

त भर्खरै श्रोताले सुन्नुभयो लाग्पा छिरिङ तामाङको ईश्वरमा, यो साङ्गीतिक कोसेली शब्द थियो दिलकश विद्याभूषण तामाङको, अनि सङ्गीत रहेको थियो रविन्द्र सुन्दासको। त यतिखेर श्रोताले सुन्दै हुनुहुन्छ कार्यक्रम सङ्गीत प्रभा। त कार्यक्रमको यो अघिल्लो प्रस्तुति राखिरहेछौ प्रकृति गिरीको स्वरमा, शब्द छ डाक्टर जस योञ्जन प्यासीको।

अब प्रस्तुत छ समसामयिक समीक्षा, अनुवादक तथा वाचिका सीमा छेत्री, विषय छ नागरिकहरूको लागि सुविधा बढाउन एफसीआरए 2.0 पोर्टल र ईओसीआई कार्ड पहलहरू, आलेख विदेश सेवा डेस्क एनएसटी आकाशवाणी। केन्द्रीय गृहमन्त्री श्री अमित शाहले मंगलबार नयाँ दिल्लीमा एफसीआरए 2.0 पोर्टल र ईओसीआई कार्डको शुरूआत गर्नुभयो। यस अवसरमा श्री शाहले भन्नुभयो, आज शुरू गरिएका दुवै नयाँ पहलहरू नागरिकहरूको सुविधा बढाउन अत्याधिक लाभदायक साबित हुनेछन्। उहाँले भन्नुभयो, आज शुरू गरिएका यी दुवै पहलहरूले नागरिकहरूको लागि सुविधाहरू बढाउनेछन् र विशेष गरी एफसीआरए पोर्टल मार्फत चन्दा प्राप्त गर्नेहरूले सामना गर्ने कठिनाईहरूलाई समाधान गर्नेछन्। एफसीआरए 2.0 पोर्टल विदेशी योगदान नियमन ऐन अन्तर्गत अनुपालनलाई सरल बनाउन र अनुगमन र कार्यान्वयन संयन्त्रलाई बलियो बनाउन विकसित गरिएको छ। आवेदन नवीकरण, वार्षिक रिटर्न र अन्य सेवाहरूसँग सम्बन्धित सबै प्रमुख प्रक्रियाहरू अब पूर्ण रूपमा डिजिटल अन्तदेखि अन्त बनाइएको छ। हाल देशभरि लगभग 14,500 सक्रिय एफसीआरए संस्थाहरू काम गरिरहेका छन्। प्रत्येक वर्ष लगभग 15,000 देखि 20,000 आवेदनहरू र लगभग 17,000 वार्षिक रिटर्नहरू प्राप्त हुन्छन्। यति ठूलो मात्रालाई ध्यानमा राख्दै आधुनिक प्रविधि सक्षम र सुरक्षित प्रणालीको आवश्यकतालाई लामो समयदेखि महसुस गरिएको थियो। राष्ट्रिय सरकारी क्लाउड मा होस्ट गरिएको यो पोर्टलमा प्रक्रिया पुनः इन्जिनियरिङ, एकीकृत डाइसबोर्ड आधारित प्रमाणीकरण, ई साइन सुविधा र ओसीआर आधारित दस्तावेज विश्लेषण जस्ता सुविधाहरू समावेश छन्। नयाँ एफसीआरए संशोधन नियमहरू 2026 प्रमुख प्रावधानहरू पनि यसमा समावेश गरिएको छ। पोर्टल प्रमुख सरकारी डेटाबेसहरू र ब्याङ्कहरूसँग एकीकृत गरिएको छ, जसमा प्यान, आधार, ओसीआई, एनजीओ दर्पण र आईसीएआईको यूडीआईएन प्रणाली समावेश छ। संस्थाहरूको लागि यो पोर्टलले कागजी कार्य घटाउँछ, समय बचत गर्छ र सरल र अधिक सुविधाजनक अनुभव प्रदान गर्दछ। यसमा छिटो आवेदन प्रशोधन र एकीकृत लगइन आधारित ड्याशबोर्ड समावेश छ। सरकारको लागि

0: प्रमुख डेटाबेसहरूसँग एपीआई आधारित एकीकरणले छिटो र अधिक सटीक प्रमाणीकरण, सुधारिएको अनुपालन, अनुगमन र विदेशी योगदानको प्राप्ति र उपयोगको प्रभावकारी निरीक्षणलाई सक्षम बनाउँछ, जसले गर्दा राष्ट्रिय सुरक्षा र सुशासन दुवैलाई बलियो बनाउँछ। प्लेटफर्मलाई एआई संचालित चार्टबोर्ड र मोबाइल आधारित पहुँच जस्ता भविष्यका सुविधाहरू समायोजन गर्न पनि डिजाइन गरिएको छ। ईओसीआई कार्ड शुरू गर्दा गृहमन्त्रीले अवलोकन गर्नुभयो, ओसीआई प्रणालीमा सामना गरिएका प्रारम्भिक समस्याहरू यस नयाँ प्रणालीमा समाधान गरिएको छ र यसले 50 लाख भन्दा बढी ओसीआई कार्ड धारकहरूलाई ठूलो सुविधा दिनेछ। इलेक्ट्रोनिक ओभरसिज सिटिजन अफ इण्डिया ईओसीआई कार्ड पूर्ण रूपमा डिजिटल प्रणाली मार्फत विश्वव्यापी भारतीय डाइस्पोराका लागि ओसीआई सेवाहरूलाई रूपान्तरण गर्ने एक प्रमुख नागरिक केन्द्रित पहल हो। यस प्रणाली अन्तर्गत आवेदकहरूले सम्पूर्ण ओसीआई प्रक्रिया अनलाइन पूरा गर्न सक्छन्। अवस्थित कार्ड धारकहरूले धेरै जसो अवस्थामा नयाँ आवेदन वा भौतिक प्रमाणीकरणको आवश्यकता बिना नै आफ्नो ईओसीआई कार्ड डिजिटल रूपमा प्राप्त गर्न सक्छन्। नयाँ व्यवस्था अन्तर्गत 20 वर्षको उमेरपछि नयाँ पासपोर्ट प्राप्त गर्दा ओसीआई पुस्तिका पुनः जारी गर्ने आवश्यकता हटाइएको छ।
1: हामी आकाशवाणीको नेपाली प्रसारण सेवाबाट बोलिरहेका छौं र अबको केही क्षणमा नै सम्म प्रसारण गरी सुनाइरहेछौ आकाशवाणी दिल्ली केन्द्रको हिन्दी अनि अंग्रेजी समाचार क्रमैले।

हामी आकाशवाणीको नेपाली प्रसारण सेवाबाट बोलिरहेका छौँ र अब प्रस्तुत छ कार्यक्रम कथा सफलताको। भाग्यले भन्दा मेहनतले सफलता मिल्छ भन्ने कुरालाई यसले प्रमाणित गर्छ। कुनै पनि रातारात मिल्ने सफलता दिगो हुँदैन, यसका लागि वर्षौंको कडा परिश्रम र धैर्यता आवश्यक पर्छ। कठिनाईहरूका बावजुद आफ्नो लक्ष्यमा अडिग रहनु र सकारात्मक सोच राखेर काम गरिरहनु नै सफलताको पहिलो खुड्किलो हो। नमस्कार श्रोता, आजको कार्यक्रम कथा सफलतामा हामी एक विश्व प्रसिद्ध इटालियन आविष्कारक इलेक्ट्रिकल इन्जिनियर गुगेल्मो मार्कोनीको बारेमा कुराकानी गर्नेछौँ। गुगेल्मो मार्कोनीको जन्म 25 अप्रेल सन् 1874 सालमा इटालीको बोलोन्यामा भएको थियो। सानै उमेरदेखि नै उनलाई विज्ञान र बिजुलीमा निकै चासो थियो। उनी एक विश्व प्रसिद्ध इटालियन आविष्कारक, भौतिक शास्त्री र उद्यमी हुन्। उनलाई मुख्य रूपमा रेडियो वायरलेस टेलिग्राफको आविष्कारकका रूपमा चिनिन्छ। उनको यो आविष्कारले मानव इतिहासमा संचारको क्षेत्रलाई पूर्ण रूपमा बदलिदियो। विज्ञान र प्रविधिको क्षेत्रमा उनको योगदान अतुलनीय छ। बाल्यकालमा उनले धेरै जसो शिक्षा घरमै र निजी शिक्षकहरूबाट प्राप्त गरेपछि उनले लिभोर्नोमा प्राविधिक अध्ययन गरे। सन् 1890 दशकको सुरुतिर मार्कोनीले आफ्नै घरमा बसेर रेडियो तरङ्गहरूमाथि प्रयोग गर्न थाले। उनले तार बिना नै केही दूरीसम्म संकेत वा सिग्नल पठाउन सफल भए। पहिले त इटाली सरकारले उनको काममा खासै चासो नदेखाएपछि उनी सन् 1896 सालमा बेलायत गए। त्यहाँ उनले आफ्नो प्रविधिको पेटेन्ट लिए र ब्रिटिस सरकारको सहयोगमा थप परीक्षणहरू गरे। डिसेम्बर सन् 1911 सालमा मार्कोनीले इतिहास रचे। उनले अटलान्टिक महासागरको वार पार अर्थात् बेलायतको कर्नवालबाट क्यानाडाको न्युफाउन्डल्यान्डसम्म वायरलेस संकेत सफलतापूर्वक पठाए। यसले संसारभरि हलचल ल्यायो। मार्कोनीको यही क्रान्तिकारी कामको कदर गर्दै सन् 1909 सालमा उनलाई भौतिक शास्त्रमा नोबेल पुरस्कार प्रदान गरियो। उनले यो पुरस्कार जर्मन वैज्ञानिक कार्ल फर्डिनान्ड ब्राउनसँग संयुक्त रूपमा प्राप्त गरेका थिए। रोचक कुरा त यो रहेको छ कि टाइटेनिक दुर्घटनामा उनको प्रविधिको भूमिका सन् 1912 सालमा प्रसिद्ध जहाज टाइटेनिक डुब्ने बेलामा जहाजमा मार्कोनी कम्पनीकै वायरलेस प्रणाली जडान गरिएको थियो। दुर्घटनाको समयमा जहाजका अपरेटरहरूले मार्कोनीको वायरलेस प्रविधि प्रयोग गरेर

आपत्कालीन सन्देश पठाएका थिए, जसका कारण 700 भन्दा बढी यात्रुहरूको ज्यान जोगिन सफल भएको थियो। मार्कुनी एक महान वैज्ञानिक मात्र नभएर कुशल व्यवसायी पनि थिए। उनले मार्कुनी वायरलेस टेलिग्राफ कम्पनी खोलेर वायरलेस प्रविधिलाई विश्वव्यापी बनाए। पछि उनले छोटो तरङ्ग वा सर्ट वेब्स र रेडियो प्रसारणको क्षेत्रमा पनि धेरै काम गरे। मार्कुनीको जीवन संघर्ष र कडा परिश्रमले नै संसारलाई वायरलेस संचार दियो। उनलाई रेडियोको आविष्कारक मानिन्छ, तर यो सफलता पाउन उनले अनेकौं चुनौती र असफलताहरूको सामना गर्नु परेको थियो। मार्कुनीले आफ्नो शुरूवाती अनुसन्धान घरैबाट शुरू गरेका थिए। शुरूमा उनले थोरै दूरीमा मात्र संकेत वा सिग्नल पठाउन सके। जब उनले बिना तार आवाज वा संकेत एक ठाउँबाट अर्को ठाउँमा पठाउने कुरा गरे, तब धेरैले उनलाई पागल सम्झिए। मानिसहरूका लागि बिना तार संचारको कल्पना गर्नु त्यति बेला असम्भव जस्तै थियो। मार्कुनीले जब आफ्नो वायरलेस टेलिग्राफ प्रणालीको सफल परीक्षण गरे, उनले यस प्रविधिलाई अगाडि बढाउन इटालियन सरकारसँग सहयोग मागे, तर सरकारले उनको यो प्रविधिलाई काम नलाग्ने र बकवास भन्दै अस्वीकार गरिदियो। यो घटना उनको करियरको ठूलो धक्का थियो। आफ्नै देशमा अपमानित भएपछि पनि तर मार्कुनी निराश भएनन्। सन् 1896 सालमा उनी आफ्नो प्रविधिलाई प्रमाणित गर्न इटाली छोडेर बेलायत गए। नयाँ देश, नयाँ वातावरण र नयाँ भाषामा आफ्नो आविष्कारलाई स्थापित गर्न उनले निकै संघर्ष गर्नु पर्यो। त्यहाँका भन्सार अधिकारीहरूले सुरुमा उनको उपकरणलाई जासुसी सामान ठानेर नष्ट समेत गरिदिएका थिए। मार्कुनीको सबैभन्दा ठूलो र जोखिमपूर्ण संघर्ष सन् 1901 सालमा भयो, जब उनले अटलान्टिक महासागरको एक पार बेलायतबाट अर्को पार क्यानाडासम्म वायरलेस सिग्नल पठाउने निर्णय गरे। त्यति बेलाका ठूला ठूला वैज्ञानिकहरूले मार्कुनीको यो प्रयासलाई असम्भव भनेका थिए। उनीहरूको तर्क थियो कि पृथ्वी गोलो भएकोले सिग्नलहरू सिधा अन्तरिक्षमा जानेछन्, महासागर पार गर्न सक्ने छैनन्। पहिलो प्रयासमा मौसमको खराबी र ठूलो आँधीका कारण उनको एन्टेनाका ठूला टावरहरू ढले, जसले गर्दा उनको आर्थिक नोक्सानी भयो। तर उनले हार मानेनन् र चङ्गाको मद्दतले एन्टेना उडाएर पहिलो पटक एस अक्षरको सिग्नल सफलतापूर्वक प्राप्त गरे। सफलतासँगै मार्कुनीले निकै लामो कानुनी संघर्ष पनि भोग्नु पर्यो। निकोला टेस्ला र ओलिभर लज जस्ता अन्य वैज्ञानिकहरूले मार्कुनीले आफ्नो पेटेन्ट चोरी गरेको आरोप लगाए। वर्षौंसम्म अदालतमा यसको मुद्दा चलिरह्यो। मार्कुनीको जीवनले सिकाउँछ कि जब संसारले तपाईँको परिकल्पनालाई असम्भव भन्छ, तब पनि आफ्नो मेहनत र आत्मविश्वास डगमगाउनु हुँदैन। यही कडा संघर्षका कारण उनलाई सन् 1909 सालमा भौतिक शास्त्रमा नोबेल पुरस्कार प्रदान गरियो। विज्ञान र संचारको क्षेत्रमा पुर्याएको योगदानका लागि आफ्नो जीवनकालमा धेरै प्रतिष्ठित पुरस्कार र सम्मानहरू पाएका थिए। मार्कुनीको जीवनको सबैभन्दा ठूलो र प्रतिष्ठित पुरस्कार हो भौतिक शास्त्रमा नोबेल पुरस्कार। सन् 1909 सालमा उनलाई वायरलेस टेलिग्राफी रेडियोको विकासमा गरेको योगदानको लागि भौतिक शास्त्र तर्फको नोबेल पुरस्कार प्रदान गरियो। उनले यो पुरस्कार जर्मन वैज्ञानिक कार्ल फर्डिनान्ड ब्राउनसँग संयुक्त रूपमा पाएका थिए। त्यसरी नै बेलायतको रोयल सोसाइटी अफ आर्ट्सले उनलाई वायरलेस टेलिग्राफीको आविष्कार र विकास गरी मानव कल्याणमा पुर्याएको योगदानको लागि अल्बर्ट पदक सन् 1914 सालमा दिएको थियो। अमेरिकाको फ्रैंकलिन इन्स्टिट्यूटले उनलाई भौतिक विज्ञान र इन्जिनियरिङको क्षेत्रमा गरेको अद्भुत कार्यका लागि फ्रैंकलिन पदक उच्च सम्मान प्रदान गरेको थियो। जोन फ्रिट्ज पदक अमेरिकी इन्जिनियरिङ समाजहरूद्वारा वैज्ञानिक र औद्योगिक क्षेत्रमा ठूलो उपलब्धि हासिल गर्ने व्यक्तिलाई दिइन्छ। मार्कुनीलाई रेडियो संचारको विकासका लागि यो पुरस्कार सन् 1923 सालमा दिएको थियो। नोबेल पुरस्कार बाहेक उनलाई विभिन्न देशका सरकार र संस्थाहरूले सम्मानित गरेका छन्। सन् 1914 सालमा इटलीको संसद माथिल्लो सदन वा सिनेटको सदस्य नियुक्त गरिएको थियो। उनलाई विश्वका प्रख्यात विश्वविद्यालयहरूले मानार्थ डाक्टरको उपाधि दिएका थिए। मार्कुनीको सम्मानमा आज पनि विज्ञान र प्रविधिको क्षेत्रमा अन्तर्राष्ट्रिय रूपमा मार्कुनी पुरस्कार प्रदान गरिन्छ, जसलाई संचार क्षेत्रको नोबेल पुरस्कार सरह मानिन्छ।
महान आविष्कारक गुगेल्मो मार्कोनीको निधन 20 जुलाई सन् 1937 सालमा 63 वर्षको उमेरमा हृदयघातका कारण इटालीको रोममा भएको थियो। उनको सम्मानमा विश्व

चेन आविष्कारक र इलेक्ट्रिकल इन्जिनियर गुगेल्मो मार्कनी बारे कुराकानी। यही कुराकानीको साथमा आजलाई भने कार्यक्रम प्रस्तुत लेखनाथ राईको साथमा म उद्घोषिका रेबिना पनि हजुरहरूबाट आज्ञा चाहन्छौ। नमस्कार।

एफएम 103.5 मेगाहर्जमा हामी आकाशवाणीको खरसाङ केन्द्रबाट बोलिरहेका छौँ। र अब यहाँहरू समक्ष प्रस्तुत छ कार्यक्रम सन्दर्भ, जस अन्तर्गत हामी यहाँहरू समक्ष आज कुराकानी गर्नेछौँ विश्व साइकल दिवसबारे जानकारी। साथमा सुनाउनेछौँ विविध हिन्दी चलचित्रका गीतहरू।

विश्व साइकल दिवस प्रत्येक वर्ष जुन 3 तारिकका दिन मनाइन्छ। संयुक्त राष्ट्र संघले सन् 2018 सालदेखि यो दिवस मनाउने घोषणा गरेको हो। महत्व: साइकल पर्यावरण मैत्री, किफायती र स्वास्थ्यका लागि अत्यन्तै फाइदाजनक यातायातको साधन हो भन्ने सन्देश फैलाउनु यसको मुख्य उद्देश्य रहेको छ। साइकल चलाउँदा वायु प्रदूषण र ट्राफिक जाम घट्नुका साथै मानिसको शारीरिक स्वास्थ्य राम्रो हुन्छ।

यस घोषणा गराउनका लागि प्रख्यात प्राध्यापक लेजेक सिबिल्स्की र पोल्याण्ड लगायत अन्य 56 देशहरूले ठूलो अभियान चलाएका थिए। कार्यक्रमको अघिल्लो सांगीतिक कोशीले राखिरहेका छौ चलचित्र लावरिसबाट उदित नारायण अनि अल्का याग्निकको युगल स्वरमा।

0: विविध हिन्दी चलचित्रका गीतहरू सुनाएर यहाँहरूलाई पुनः मनोरञ्जन गराउने नै छौँ। तर अहिलेलाई भने समय भएको छ मुख्य समाचारको।
1: आकाशवाणी प्रस्तुत गर्दछ प्रमुख समाचार, सुन्नुहोस् सीमा छेत्रीबाट। प्रधानमन्त्री नरेन्द्र मोदी अनि जापानकी प्रधानमन्त्री सनाए ताकाइचीले आतंकवाद अनि हिंसक उग्रवादको सबै रूपको कडा निन्दा गरेको छ, जसमा पाकिस्तानबाट सञ्चालित सीमापार आतंकवाद पनि सामेल छ। लोकसभा अध्यक्ष ओम बिरला आज कोलकातामा पश्चिम बंगाल विधानसभाका नवनिर्वाचित सदस्यहरूका लागि दुई दिनको संसदीय अनि विधायी कार्यसित सम्बन्धित कार्यक्रमको उद्घाटन गर्नुहुनेछ। यसको उद्देश्य नवनिर्वाचित सदस्यहरूलाई संसदीय अनि विधायी कार्यको विभिन्न आयामहरूसित परिचित गराउनु हो। इरानका सर्वोच्च नेता मोजतबा खामेनीले सुरक्षाका कारण देखाउँदै आफ्ना पिता तथा पूर्व सर्वोच्च नेता आयातोहोल्ला अली खामेनीको अन्त्येष्टिमा सहभागी नहुने भएका छन्। आन्ध्र प्रदेशमा मर्कापुरम जिल्लाको कम्भम नजिकै आज बिहान भएको सवारी दुर्घटनामा चार व्यक्तिको मृत्यु हुनको साथै अन्य आठजना घाइते भएका छन्। श्री अमरनाथजी यात्रा आज जम्मू अनि कश्मीरको पहलगाम अनि बालतल मार्गहरूबाट शुरू भइरहेको छ। सम्पूर्ण देशबाट लाखौं श्रद्धालुहरू 57 दिनको तीर्थयात्रा अवधि पवित्र अमरनाथ गुफा मन्दिरको दर्शन गर्नेछन्। पञ्चायती राज मन्त्रालयले आज नयाँ दिल्लीमा राज्यहरूको पञ्चायती राज मन्त्रीहरूको राष्ट्रिय कार्यशाला आयोजन गर्नेछ, जसमा 16 वित्तीय आयोगको सिफारिसहरूमा चर्चा गरिनेछ। युक्रेनको राजधानी किवमा रूसको ड्रोन अनि मिसाइल हमलामा 27 मारिएको छ भने 90 घाइते भएका छन्। प्रमुख समाचार समाप्तिसँगै अघिल्लो समाचार लिएर 9:25 हामी उपस्थित हुनेछौ। सुन्दै गर्नुहोस् आकाशवाणी।

मुख्य समाचारपछि पुनः यहाँहरूलाई स्वागत जनाउँदछु आकाशवाणीको खरसाङ केन्द्रमा। समय यस बेला बिहानको 9:02 भइरहेछ। पुनः यहाँहरूलाई हिन्दी चलचित्रका गीतहरू लिएर मनोरञ्जन गराउनेछौ। साथमा अमल मल्लिक, प्रसिद्ध संगीतकारको बारेमा पनि यहाँहरू समक्ष जानकारी दिनेछौ। अमल मल्लिक बलिउडका एक प्रसिद्ध संगीतकार, संगीत निर्देशक र गायक हुन्। उनी विशेष गरी आफ्ना मन छुने र मधुर गीतहरूका लागि चिनिन्छन्। उनको जन्म 16 जुन 1990 मुम्बईमा भएको थियो। उनी एक संगीतकार परिवारबाट आउने गर्छन्। उनी संगीत निर्देशक डब्बु मल्लिकका छोरा र वरिष्ठ

संगीतकार अनु मलिक का भतीजा हुन्। बलिउड का प्रख्यात गायक अरमान मलिक उनका भाई हुन्। अमल र अरमान को जोड़ी बलिउड मा निकै हिट मानिन्छ। अमल ले सानै उमेर 8 वर्षदेखि पियानो बजाउन र संगीत सिक्न सुरु गरेका थिए। उनले लन्डन को ट्रिनिटी कलेज अफ म्युजिक बाट वेस्टर्न क्लासिकल र ज्याज संगीत को अध्ययन गरेका थिए। बलिउडमा स्वतन्त्र संगीतकारको रूपमा डेब्यू गर्न अघि उनले प्रीतम र सलीम सुलेमन जस्ता दिग्गज संगीतकारहरूसँग सहायकको रूपमा काम गरेका थिए। उनले सन् 2014 सालमा सलमान खानको फिल्म जय होबाट संगीतकारको रूपमा आफ्नो डेब्यू गरेका थिए। अमल मलिकले धेरै सुपरहिट फिल्म र एल्बमहरूमा संगीत दिएका छन्। उनका केही सबैभन्दा लोकप्रिय गीतहरू यस प्रकार रहेका छन्। चलचित्र एयरलिफ्टबाट सोच्न सके, चलचित्र एमएस धोनी द अनटोल्ड स्टोरीबाट कौन तुझे र बेसरब्रिय, चलचित्र एझारबाट बोलु दो नजरा, चलचित्र रोयबाट सूरज डुबाहे, चलचित्र भागीबाट सब तेरा,

अमल मल्लिकले आफ्नो उत्कृष्ट संगीतका लागि फिल्मफेयर अवार्ड, मिर्ची म्युजिक अवार्ड र जी सिने अवार्ड जस्ता धेरै प्रतिष्ठित पुरस्कारहरू जितिसकेका छन्। उनी भारतीय संगीत क्षेत्रका ऊर्जावान र प्रतिभाशाली युवा संगीतकार हुन् जसले आधुनिक पप र शास्त्रीय भारतीय संगीतलाई सुन्दर ढंगमा मिसाएर प्रस्तुत गर्छन्। तौन श्रोता, कार्यक्रमको यो अन्तिम प्रस्तुति स्वीकार्नुहोस् चलचित्र एमएस धोनी द अनटोल्ड स्टोरीबाट अरमन मलिकको स्वरमा, शब्द छ मनोज मुन्तासिरको अनि संगीत रहेको छ अमल मल्लिककै।

0: संलग्न पक्षहरूको तर्कको जाँच गर्दछ। आयोगले विपक्षी दावीको वैधताबारे कुनै राय व्यक्त गरेको छैन र यस विषयमा अघि बढ्नु अघि दुवै पक्षसँग लिखित जवाब मागेको छ। पश्चिम बंगाल सरकारले हिजो बिहिबार राज्यमा कानून व्यवस्था र महिला सुरक्षाका लागि धेरै महत्वपूर्ण पाइलाहरूको घोषणा गरेको छ। मुख्यमन्त्री अधिकारीले प्रत्येक पुलिस चौकीमा साइबर अपराध सहायता सेल खोल्ने र हरेक महकुमामा महिला सुरक्षाका लागि दुर्गा सुरक्षा स्क्वाड स्थापना गर्ने घोषणा गर्नुभएको छ। मुख्यमन्त्रीले भन्नुभयो, राज्यमा बढ्दै गएको साइबर अपराधलाई प्रभावकारी रूपमा नियन्त्रण गर्न अब सबै पुलिस स्टेशनहरूमा साइबर अपराध सहायता कक्षहरू सञ्चालन हुनेछन्। यसबाहेक साइबर अपराधको अनुगमन गर्न पुलिस अतिरिक्त महानिदेशक वा पुलिस महानिरीक्षक तहको एकजना वरिष्ठ अधिकृत नियुक्त गरिने भएको छ। यी अधिकारीले केन्द्रीय गृह मन्त्रालयसँगको समन्वयमा राज्यभरिमा साइबर पुलिस स्टेशनहरू र हेल्प डेस्कहरूको निगरानी गर्नेछन्। आरजीकर मेडिकल कलेज एवं अस्पतालकी महिला चिकित्सकसित भएको दुष्कर्म अनि हत्या मामलाको जाँचमा फेरि एकपटक प्रमाणहरूलाई चलाएको मुद्दा सार्वजनिक भएको छ। पीड़ितको परिवारले राज्य फोरेन्सिक विभागका तीनजना अधिकारीहरूमाथि गम्भीर आरोप लगाउँदै अदालतको दैलो धक्टकाएको छ। सूत्र अनुसार राज्य फोरेन्सिक विभागका एकजना पूर्व अधिकारीले पीड़िताका पितालाई एउटा पत्र पठाएका छन्, जसमा दावी गरिएको छ पीड़िताको बेस्रा नमूनालाई नष्ट गरिदिएको थियो र यस कारवाहीमा राज्य फोरेन्सिक विभागका तीनजना अधिकारीहरू सामेल थिए। प्रादेशिक समाचार पूरा हुनको साथै अघिल्लो समाचार 10 बजे प्रस्तुत गर्नेछौ। सुन्दै गर्नुहोस् आकाशवाणी।
1: एफएम 103.5 मेगाहर्जमा हामी आकाशवाणीको खरसाङ केन्द्रबाट बोलिरहेका छौँ र अबको अघिल्लो क्रममा प्रस्तुत छ कार्यक्रम तपाईँको गाउँमा।

0: तपाईँको गाउँमा कार्यक्रमको निम्ति आज म यो तुङसुङदेखि पारिपट्टि पुलुङदुङदेखि फेदमा बगैँचाटार भन्ने एउटा यो सानो गाउँमा आएको छु र म एकजना यहाँ बाजेसँग बात मार्न गइरहेछु है। तपाईँको शुभ नाम
1: भन्दिनु
0: तपाईँ कति वर्ष पुग्नु बसिरहनु भएको रहेछ, म यहाँ घुम्दै घुम्दै आएँ है। अरू बेला के गर्नुहुन्छ तपाईँ?
1: अरू बेला पहिला त अब कामहरू गरिन्थ्यो, मिस्त्री काम गर्थे। 2011 सालमा म सिक्किम गएँ, थङ्गु भन्ने जग्गामा
0: गएँ,
1: गृहमा काम गरेँ, राम्रै थियो काम, छिट्टै छिट्टो छुट्टी हुन्थ्यो।
0: अहिले तपाईँ यहाँ घरमा यो बगैँचा टारमा हुनुहुन्छ है, यहीँ जन्मिनु भएको हो है, कति भन्नुभयो 75 वर्ष पुग्नु भयो। यो गाउँमा अहिले कतिवटा घरहरू छ?
1: अब अहिले 6 वटा छ, 7 वटा
0: मात्रै घर छ।
1: पहिला त थियो 68 फ्लोरले उडाइदिएछ,
0: 68
1: माथि माथि छ, कति मरे पनि हो, पर जोगाड त छ।
0: तपाईँको घरमा चाहिँ को को
1: हुनुहुन्छ? अहिले फिलहाल चाहिँ अब एक्लै छु, जेठी बुहारीले खानापिना ल्याइदिँदैछ पकाएर। मेरो काँचा छोरा सिलगढीमा छ, मोन्टेरमा राम्रै पोस्टमा काम गर्छ। मेरो काछी बुहारी पेसोकको उतै नानी पढाउँछ, सानोतिर दोकान उसले खोलेको छ, बसेको छ, घरि घरि आउँछ, उसको पैसाहरू दिइरहेको छ।
0: ए तपाईँ घरमा चाहिँ भनेपछि एक्लै? तपाईँको श्रीमती चाहिँ?
1: श्रीमती त खसेको 6 वर्ष भयो।
0: कति वर्ष भन्नुभयो?
1: 6 वर्ष
0: हजुर।
1: ए होइन होइन, लकडाउनको पछि हो, हिजो अस्ति हो, लकडाउन पछि हो।
0: सुन्नुहोस् न, यो जुन बगैँचा टार पुलुङदुङदेखि मुनिपट्टि छ है, यहाँ तपाईँको बाटोघाटो कस्तो छ त यहाँको आउजाउ गर्ने?
1: त्यो हामी चाहिँ दार्जिलिङ जाँदा चाहिँ तुङसुङ भएर रङ्बुल निस्केर जान्छौँ। हामी सुके जाने बाटो चाहिँ बल्ल बल्ल डोजरले खोलिदिएको थियो, त्यो पनि हिजो अस्ति 4 अक्टोबरको ठुलो पानीले बाटो बताउँदै पारिदिएको छ। अब बढी

0: भनेपछि तपाईँहरू बजारहरू दार्जिलिङ बजार जानु पर्यो यहाँदेखि कति किलोमिटर लगभग
1: दार्जिलिङ
0: तिस किलोमिटर पर्दैन है
1: अठार किलोमिटर पर्छ
0: यहाँदेखि गाडी भाडा कति
1: गाडी भाडा त एउटा त बढेको छ अहिले
0: तपाईँहरू बजार जानुभयो कुनै दबाई सबै ल्याउनु पर्यो है सौदा पत्र यो जुन गाउँ छ बखैचा टार कति घर भन्नुभयो छ घर मात्रै कतिजना जस्तो मान्छेहरू तपाईँको एउटा अन्दाजीमा
1: अन्दाजीमा कति 20-22 छ
0: अहिले 20-22 तपाईँहरूको गाउँमा छ है जस्तै यहाँ कुनै कार्यहरू परे तपाईँको गाउँमा यो बगैँचा टारमा कुनै कार्यहरू पऱ्यो भने के कस्तो प्रकारले मिलाउँछ
1: हाम्रो सभा चाहिँ तोङसो वर्ष हाम्रो बगैँचा टार छ सत्र गर्थ्यौँ
0: हजुर
1: अन्त वारिपारी गरेर उत्पारीपट्टि कार्य पऱ्यो भने यताबाट जान्छ यहाँ कार्य कारण पऱ्यो भने पारी तोङसोबाट आउँछ
0: हजुर
1: सभाजकोहरू प्राय पनि आउँछ छिटो हुन्छ राम्रै हुन्छ
0: मतलब काम कुरो सघाउनु पनि
1: फल्टेपछि पो आउँछ
0: यो जुन तपाईँहरूको यो गाउँमा खेतीपाती के को हुन्छ के उब्जनी
1: खेतीपाती त के हुँदैन नुन हुँदैन मुसुरी दाल हुँदैन अरू चाहिँ सबै हुन्छ दाल
0: चामलहरू
1: धान पनि अलिक छिटो लाग्यो हुन्छ
0: धान पनि हुन्छ
1: हजुर धान पनि हुन्छ
0: हजुर हजुर यो जुन तपाईँहरूको गाउँको छेउमा एउटा खोला रहेछ नि यो खोलालाई चाहिँ के
1: यसलाई बालासन
0: रेडियो सुन्नुहुन्छ खरसाङ
1: मलाई खरसाङको त सबै प्राय प्रोग्राम मनपर्छ विशेष त्याग पुतली
0: हजुर
1: बिहानको समाचार 8 बजेको 7:30 सुन्छु
0: हजुर हजुर
1: 6 बजेको भजन सुन्छु
0: कस्तो राम्रो लाग्छ
1: एकदम शान्ति लाग्छ
0: जुन प्रकारले अब यो तपाईँहरूको बाटोघाटोको अवस्था अहिले एकदम त्यो अस्ति 4 तारिकको पहिरोले है तहस नहस बनाइदिएको छ भत्काइदिएको छ अहिले तपाईँहरूलाई एकदमै साह्रो परिरहेको छ दार्जिलिङ खरसाङ जानु पर्यो भने तपाईँको घुमाउरे बाटोबाट है 160 रुपियाँ भाडा तिर्नुपर्छ है कस्तो लाग्छ तपाईँहरूलाई
1: करै परेको भने त अब जानै पर्यो दुःख लाग्छ त्यहाँ पहिला अब बल हुँदा त दार्जिलिङ हिँडेर जान्थ्यौँ हिँडेर आउँथ्यौँ अब त त्यो जमाना छैन
0: गाई बाख्राहरू पाल्नु भएको छ
1: पहिला पाल्थे अहिले छोराको गोरु छ 3 हो पहिला त सोगोरुहरू गाईहरू पाल्थे अब परिवार छैन अहिले परिवार चाहिन्छ बस्तु पाल्नुलाई
0: जुन यो तपाईँहरूको यहाँको गाउँको मानिसहरू के काम गरेर चाहिँ गुजारा प्राय जस्तो मान्छेहरू कतिजना त बाहिर छ है कतिजना छोरा छोरीहरू बाहिर छ अन्य गाउँमा बस्नेहरूले चाहिँ के काम गरेर जीविका
1: कतिजना कमान जान्छ
0: कमान
1: हजुर मेरो छोरा पनि 2 कमान जान्छ काकाको छोरा जान्छ पल्लोपट्टि काकाको छोरा भरि जान्छ उतापट्टिको 1 जान्छ
0: कमानमा चाहिँ यो कस्तो प्रकारले चल्दैछ
1: कमान अहिले सुरुमा राम्रै छ र लेना देना राम्रै छ
0: कसले चलाउँछ
1: पवन कुमार अग्रवाल
0: उहाँले चलाउनु तपाईँहरूको त 15 पाउँछ है 15 राम्रै
1: मन्थली दिन्छ
0: मन्थली दिन्छ है
2: महिनामा दिन्छ है
0: अरू अन्त मतलब तपाईँहरूलाई अब यसरी है अहिले मतलब बसेर बुढेसकालमा घाम तापिराख्नु भएको छ बिसाइरहनु भएको छ कस्तो लाग्छ जिन्दगीदेखि जीवनदेखि जीवनमा म के गर्नु सक्थेँ होला गर्नु सकिनँ त्यस्तो धोका छ कि
1: अब धोका त छ नि अब सकिँदैन पहिला पहिला काम गरेको घुमेको डुलेको साथीभाइ भेटेको खाएको लगाएको याद आउँछ नि पुरा याद आउँछ
0: हजुर तपाईँले आफ्नो उमेर हुँदाखेरि है गीतहरू सङ्गीतहरू सुन्नुहुन्थ्यो
1: हजुर सङ्गीतहरू पुरै मनपर्छ सुन्छु पनि अहिले उयसकाल भएर भोइस पुग्दैन गाउन सक्छु
0: गाउनु पनि सक्छु हजुर यो कसको गीत चाहिँ तपाईँले गाउनुहुन्थ्यो
1: प्राय म त नारायण गोपालको गाउँथेँ अन्त म बद्रवी
0: तपाईँलाई है आज यहाँसरी बसिरहनु भएको छ म यसरी घुम्दै घुम्दै आएर तपाईँसँग जम्का भेट भयो तपाईँले बोलाउनु भयो मलाई तपाईँसँग दुखेसो बातहरू मारेँ है कस्तो लाग्यो
1: मजा लाग्यो म त प्राय पछि फाल्टो बच्चे देखेपछि बोलाहाल्नु मन लाग्छ
0: हजुर हजुर खुसी लाग्यो
1: खुसी लाग्यो दिनु गर्दा के छ र
0: हजुर हजुर
1: बोली मिठो
0: बोली

0: बगैचा टाढमा आइसकेको छु र म यो बगैचा टाढमा यसरी घुम्दै घुम्दै आउँदा यहाँ बगैचा टाढका मानिसहरूसित हामी कुराकानी गरिरहेछौँ र विजय राई एकजना वयोवृद्ध हुनुहुन्छ मसित बसिरहनु भएको छ म उहाँसित कुराकानी गर्न लागिरहेछु है तपाईँको नाम फेरि आफैले भनिदिन्छ
1: मेरो नाम विजय राई म 78
0: पुग्नु भयो है को को हुनुहुन्छ
1: घरमा छोरा बुहारी नातिहरू छ
0: अरू
1: नाति तिनजना छ हो ए तिनजना छ बुहारी छ छोरा छ
0: हजुर
1: अर्को कान्छा छोरा चाहिँ अब त्यो चाहिँ परदेशतिर लागेको छ काम गरिखान्छ हो
0: र भने चाहिँ तपाईँको नाता नाति छ
1: तिनजना नाति छ
0: पहिला के गर्नुहुन्थ्यो तपाईँले चाहिँ
1: पहिला त यसो अब कमानमै काम गर्थेँ नि कमानमै काम गर्थेँ यसो स्टाफै थिएँ
0: अहिले चाहिँ तपाईँ घरमै हुनुहुन्छ
1: अहिले म घरमा रिटायर भएर बसेको
0: यो तपाईँको गाउँ बगैँचा टार हेर्दा एकदम राम्रो लाग्यो है राम्रो छ चारैतिर फुलहरू फुलिरहेछ यहाँनिर के को समस्या छ जस्तो लाग्छ तपाईँलाई
1: यहाँ त तपाईँको अब पहिला पहिला पहिला तपाईँको 68 हाम्रो जग्गा जमिन काफी थियो तपाईँको 68 भल पहिरोले हाम्रो हाम्रो कोदोबारी मकैबारी भनौँ हो बारी खेतीहरू जम्मै लगिदियो
0: हजुर
1: खोला पारी पारी थियो अहिले वारी आइपुगेको छ फेरि भएन यो पालि चाहिँ तपाईँको अस्तिकै 4 होइन अक्टोबर 4 पहिरो र भलले गर्दाखेरि दाइ चाहिँ पहिरो रातभरि सुताइ भएन डङ डङ खोला कराएर तपाईँको अनियोजन बनायो यहाँ सरकारहरूले पनि कुनै यसो दिलचस्पी दिएको छैन
0: हेर्नुहोस्
1: है अस्ति खै यहाँ त ठुल्ठुला मान्छेहरू पनि आउँदैन नेताहरू पनि आएर यसो हेरचार पनि गर्दैन हेर यो खोला बालासन खोला निकै यता थियो अहिले त्यो पुल तरेर आउनुभयो तपाईँ हो त्यो पुलदेखि निकै यता नै थियो खोला तर अहिले पुलदेखि माथि भएको थियो त्यो खोला
0: हेर्नुहोस्
1: है त्यो पुल बल्ल बल्ल बनाइदियो पहिला त हामीलाई त्यहाँ बाँसको साँगो थापेर वारिपारी गर्थ्यौँ सौदापात गर्थ्यौँ हो नानीहरू स्कुल जान्थ्यो त्यही साँगो बाँसको साँगो तरेर अहिले बल्ल बल्ल त्यो पुल ब्लक अफिसले बनाइदिनु भयो अलिकति हिँडुल गर्ने चाहिँ सजिलो भएको थियो तर पनि त्यो पुल अहिले पुलदेखि नै अझै उता खिचेर योपालिको भल्ले उतै नै पुऱ्याइदिएको छ
0: हजुर
1: त्यसले गर्दाखेरि अलिकति सरकारहरूले पनि नजर राखिदिए त यसो हुने थियो भन्ने एउटा हाम्रो
0: बगैँचा बगैँचा टारवासीको एउटा गुनासो छ है यो तपाईँको यहाँनिर अघि भन्नुभयो है यहाँ धेरै खेतीपातीहरू हुन्छ यहाँ पहिला पहिला के खेतीपाती गर्छ
1: यहाँ त खेतीपाती खेतीपाती तपाईँको जम्मै नै हुने थियो नि मकै कोदो हो धान सखण्ड आलु जम्मै नै हुने अलैँची नै हुन्छ सबै हुन्छ यहाँ त तपाईँको हो अन्त यस्तै अब यो औल पनि होइन लेख पनि होइन ठिकैको छ कि जग्गा त्यसले गर्दा राम्रै ठाउँ छ तर के गर्नु र खेती गरेर पनि बाँदर आउँछ 80-90 जस्तो सालमा भुर्कुटै पारेर जान्छ चितुवा लाग्छ एकदम लाग्छ चितुवा लागेर कति सुँगुर बाख्राहरू उनीहरू दिइसक्यो अन्त रातभरि बजार लाएर बारीभरि चरिदिन्छ के गर्नु हो त्यसले गर्दाखेरि हाम्रो बजार टाढो एउटा टुङ्गो गाउँ जस्तै छ हामी यहाँ 2000 घर छौँ 2000 घर मा पनि खै कसैको नजर पर्दैन पहिला पहिला त पञ्चायत अफिस अथवा ब्लकहरूले पनि यसो कोही कोही बेला आएर यसो हेर्थ्यो
0: तर
1: आजभोलि चाहिँ उहाँहरू पनि आउनु छोड्यो
0: तपाईँ पञ्चायत अफिस कहाँ पर्छ
1: सुकिया भोटे गाउँ
0: पञ्चायत अफिस
1: त्यही गाउँ हजुर
0: त्यो त ब्लक अफिस होइन र
1: होइन ब्लक अफिस त सुकियामा छ नि
0: हजुर हजुर पञ्चायत अफिस
1: पञ्चायत अफिस चाहिँ भोटिया गाउँमा छ नि
0: ए हजुर त्यो चाहिँ कहाँ पर्छ
1: त्यो चाहिँ माथि नै पर्छ भोटिया गाउँ
0: यो
1: प्लुङदुङ भोटिया गाउँ
0: भोटिया गाउँमा
1: यहाँ धेरै गाउँ छ नि उता बालासन गरी गाउँ छ बालासन छ हो बिजुवा गाउँ छ यहाँ लेप्चा गाउँ छ यहाँ टी गार्डन छ भोटिया गाउँ छ थुप्रै गाउँ छ यहाँनिर एरियाभित्र र त्यस्तै दुःख सुख छ के गर्नु हाम्रो हो हामी 2-4 यहाँ कुम्बैमा कुम्बै 20-25 होला मान्छेहरू यहाँ 68 भल पहिरोले ठुलो गाउँ थियो यहाँनिर 68 भल पहिरोले कति बसाइसकेर गयो कोही पुलुङ गयो कोही बिजु गाउँ गयो कोही उता छेउ गाउँ गयो त्यस्तै भनि अब के गर्नु
0: हजुर यो जुन तपाईँको पुलुङदुङ बगैँचा टार गाउँमा यो जुन यहाँ खोला छ दुवैपट्टि खोला छ है दुवैपट्टि खोला छ होइन एकपट्टि बालासन खोला अर्कोपट्टि पोख्रेबुङको के खोला भन्ने रियाङ खोला अहिले तपाईँहरू बिचमा हुनुहुन्छ यो कुनै बर्खायाममा अस्ति जस्तै 4 जुन भल पहिरो आएर आयो नि त्यस्तो टाइममा तपाईँहरूलाई कतिको डर लाग्छ
1: हामीलाई पुरा डर लाग्थ्यो नि तपाईँको अब यहाँ भागेर जानु पनि पहिरो आउने डर हो अब पारी जानु पनि खोलाको डर डङ डङ खोला बजिरहेको हुन्छ यतापट्टि पनि त्यस्तै पोख्रेबुङ खोला र बालासन खोलाको बिचमा छौँ हामी अब उहिले त त्यस्तो थिएन होला बाजे बोजूहरूले यसो ठाउँमा लिएर राखिदियो अब यहाँबाट हामी त कहाँ जानु र हो अहिले त्यस्तो जग्गा पाउने कुरा आएन बसेर जानु कहाँ जाने त्यसले गर्दाखेरि हामी यहीँ नै यसो कक्रिएर नै बसिरहेको छौँ
0: यो तपाईँहरूको यो गाउँबाट रासिन पानी सौदापात चाहिँ कहाँबाट गर्नुहुन्छ?
1: हामी त तपाईँको अब रासिन पानी त अहिले त सरकारले अलिक

0: हेर्दै छ हो, राम्रै छ, आटा चामल पाइराखेका छौँ र अरू सौदा ल्याउँदा चाहिँ अब हामी यहाँ पारीतिर पनि छ दोकान,
1: हजुर हजुर,
0: घुमतिर पनि जान्छौँ हो, कोही बेला अलिक सस्तो सस्तो पाइन्छ उता घुम दार्जिलिङतिर, अहिले त गाडी छ, निकटबाट गाडी पनि जाइहाल्छ, अन्त बिहान गयो बेलुका आइहाल्छ।
1: यो गाडी चाहिँ मतलब बिहान पाखा पाउँछ?
0: हजुर, बिहान आठ बजी, आठ बजी पाउँछ।
1: 160 रुपियाँ भन्नु भयो, 160 रुपियाँ भाडा तिर्नु जानु, एउटा दबाई ल्याउनुको लागि तपाईँहरू जानु सक्छ नि, तपाईँहरू 160
0: रुपियाँ हजुर
1: तिरेर जानु।
0: हामीलाई यहाँनिर बिमार आमार परिहाल्यो भने पनि, कोही बिमार भयो भने पनि अब गाडी रिजर्भ गरेर जानुपर्छ, हेर्नुहोस् है, अब रात बिरातिर तपाईँको यो बाटो हाम्रो फुलुङको टी गार्डनको बाटो छैन, अलिअलि 80-2000 यो त्यो पनि 80 भल पहिरोले जम्मै उडाइदिइहाल्यो, हेर्नुहोस् है यो बाटो, हेर्नुहोस् जम्मै पहिरो झरेर घर माथितिर पहिरो आइसकेको छ हो, त्यताबाट खोला आइसकेको छ, त्यताबाट पनि खोला आइसकेको छ, माथिबाट पहिरो आइस आउँदैछ, त्यसले गर्दाखेरि हामी त एकदम धोधारामा छु नि तपाईँ भाइ।
1: हजुर हजुर हजुर, यो जुन तपाईँको यो खोला छ है, तपाईँको यो खोलामा चाहिँ माछाहरू पाइ,
0: माछाहरू पाउँछ तपाईँको
1: मार्ने पनि, मतलब मार्ने माछा मार्नेहरू कहाँबाट आउँछ यहाँ?
0: माछा मार्ने यता चाहिँ केटाहरू
1: कत्रो कत्रो
0: मसिनो भुराभुरीहरू नि तपाईँको, मसिनो मसिनो भुराभुरीहरू, अब अलिक बढ्ने थियो होला हिजो अस्तिको भल पहिरोले जम्मै त बच्चा धरि उठाए सर पारेर लगिदियो, कहाँ पुऱ्याइदियो पुऱ्याइदियो, र पनि अलरेडी आएको छ अहिले।
1: हजुर हजुर, तपाईँले खरसाङ रेडियो सुन्नुहुन्छ?
0: रेडियो त मेरो त फेभरेट हो नि।
1: हजुर सुन्नुहुन्छ, राम्रै
0: हाम्रो गाउँले सभा।
1: हजुर हजुर,
0: गाउँले सभा खुबै राम्रो हुन्छ, खेतीपाती बाहिर दिन्छ है, सरसल्लाह दिन्छ,
1: खुबै
0: राम्रो आउँछ, अन्त गीतहरू पनि सुनिन्छ,
1: सुन्नुहुन्छ है?
0: हजुर, त्यो रमला राई भन्नेको स्वर राम्रो छ है, फुलमाया राईको पनि राम्रो छ हो, अरू त्यो के हिराबारी बाकी के पनि दिन्छ नि गीतहरू,
1: तिनीहरूको
0: पनि राम्रो छ नि स्वर,
1: लगातार रूपमा खरसाङ रेडियोको एउटा स्रोत
0: है, गाउँले सभा राम्रो दिन्छ है, खेतीपाती बाहिर राम्रो दिन्छ, ससल्लाह दिन्छ, राम्रो दिन्छ नि।
1: पहिले चाहिँ गीत सङ्गीतहरू गाउनुहुन्छ?
0: अलग नै बजाउँथे कि तपाईँ? अब खै त्यस्तै, अब उहिलेको आधुनिक लोकगीतहरू यस्तै नि।
1: हजुर, अलिकति तपाईँलाई मन परेको गीत जुन श्रोताहरूले सुनिरहेको छ है, बगैँचा टारको एकजना विजय राईज्यूले पनि गाउनु हुँदो रहेछ भन्ने एउटा याद।
0: अब गायकहरू त थुप्रै नै अब मन पर्थ्यो नि हो, गायक थुप्रै गायकहरू, अब यो अमर गुरुङ जस्तो एकदम एउटा सङ्गीतकार हो, नारायण गोपाल योञ्जनहरू है, दामी दामी दीप श्रेष्ठहरू, यिनीहरू खुबै राम्रो गायकहरू हो।

0: आदरणीय श्रोता, म अहिले पुलुङदेखि फेदमा यता तुङसुङदेखि वारीपट्टि पारीपट्टि जुन रियाङ खोला र बालासन खोलाको बिचमा रहेको एउटा गाउँ छ, एउटा रमाइलो गाउँ छ, हेर्दा सानोदेखि पनि रमाइलो गाउँ छ, जसलाई चाहिँ बगैँचा टार भनिन्छ है। यहाँ गाउँका मानिसहरूसित, गाउँका बुजुर्ग व्यक्तिहरूसित म कुराकानी गरिरहेछु। अर्का एकजना दाजुसँग म कुराकानी गर्न लागिरहेछु, उहाँ हुनुहुन्छ गणेश राई। गणेश राई दाजु हुनुहुन्छ है, यो बगैँचा टारका धेरै तपाईँलाई यो कार्यक्रम, तपाईँको गाउँमा है त्यो कार्यक्रममा धेरै धेरै स्वागत गर्छु।
1: धन्यवाद तपाईँलाई।
0: आज के गर्नु?
1: आज यस घरमै बसी बसाइ थियो हो, के गर्नु, हामी बुढोपाका भयो, काम गर्नु खाइ सक्दैन हो, यसै कारण बसिरहेको थियौँ र अचानक भाइ आउनु भएछ है, हाम्रो इन्टरभ्यू लिनु भयो र के गर्नु भाइ, अब हाम्रो त एकदम निम्न गाउँमा छौँ, प्लुङदेखि छोडेको जग्गा, दिहत जग्गामा छौँ, हामीलाई धेरै कुराको दुःखहरू छ यहाँ। यसपालि यो 4 तारिकको भल पहिरोले बाढीले घर घर झन्डै लग्यो, तपाईँले देख्नुभयो, तपाईँ साक्षी त आउनुभयो।

0: भएको छ, घरकै छेउमा खोला आयो है, अलिअलि बाटो थियो, दुःख सुखको हिउँदोमा यसो पिकअप सिकअप आउँथ्यो, त्यो बाटो पनि नष्ट भएर गयो, बनाउनै नसक्ने छ। बनाउनु सक्छ तर अब के गर्नु, अब हाम्रोमा क्षमता छैन हो, त्यसले गर्दाखेरि कुनै एनजिओ संस्थाहरूले पनि हामीलाई त्यति राम्रो नजरले हेर्दैन।
1: तपाईँको बात काटेँ है मैले, तपाईँको एउटा यो पुलुङदिङदेखि फेदमा छ है बगैँचाटार, एउटा रमाइलो गाउँ लाग्यो है, यहाँनिर चारैतिर ढकमक्क फुलहरू पनि फुलिरहेको, खोला छ दुईपट्टि, एउटा रियाङ खोला एउटा बालासन खोला। र तपाईँले आफ्नो गाउँ, यो तपाईँको गाउँ बगैँचाटारलाई चिनाउँदा चाहिँ तपाईँले कस्तो प्रकारले चिनाउन सक्नुहुन्छ? उल्लोपट्टि के छ, पल्लोपट्टि के छ, उत्तरमा के छ, कस्तो प्रकारले चिनाउनुहुन्छ अनि हाम्रो श्रोताहरूलाई?
0: अब हामी त्यस्तो के अरे चिनाउनु हो भने विशेष हामीलाई बाटोको जरुरी पर्छ है, बाटै नभएपछि यहाँ मान्छे आउँदैन, हामीले कसरी चिनाउनु? एकदम रमाइलो जग्गा त छ नि भाइ हो, उत्तरपट्टि हाम्रो पोख्रेबुङ है खोला, अलिकति माथि पोख्रेबुङ बस्ती, अलिकति पारिपट्टिको तुङसुङ है, अलिक तलको सम्रिक है, एकदम रमाइलो जग्गा छ, यहाँ खेतीपाती पनि सबै कुरो हुन्छ, नहुने कुरो केही पनि छैन यहाँ। तर के गर्नु, अब यस्तै छ, यहाँनिर अहिलेको जीव जन्तु है बाँदर बदेल हो यस्तो लागेर अब गरी खानै दिँदैन, रोप्छौँ नि रोप्नु त के गर्नु, अब बाँदर र बदेलले सकिहाल्छ।
1: के उब्जनी हुन्छ तपाईँको गाउँमा?
0: यहाँनिर सबै हुन्छ भाइ, अब सब्जी भन्छ भनेदेखि तपाईँले भेन्डीदेखि लिएर है लौका हो, चिचन्डा, करेला, टमाटर, प्याज, खोर्सानी, धनियाँ, बिच इत्यादि हुन्छ, केही नहुने कुरा छैन। कोपी, फुलकोपी, आलु है, मकै, धान रोप्यो, धान पनि हुन्छ, धान हुन्छ, धान पहिला हुन्थ्यो अरे।
1: यो तपाईँको बगैँचाटारको दुईपट्टि खोला देखियो हामीले है, यो खोलामा धेरै माछाहरू मारे, अहिले त अहिले भर्खरै तपाईँले धेरैवटा माछाहरू मार्नु भयो है, यो कुन माछा, कुन जातको माछा हो?
0: यो असला छ, यसमा चाहिँ एकदम असला छ,
1: यो मतलब पाइन्छ यहाँनिर, कति कति किलोको पाइन्छ, कति कति उयो
0: यहाँनिर? अहिले त अब साह्रै छैन, अब पहिला पहिला चाहिँ यहाँनिर मान्छेहरूले करेन्टहरू खेल्थ्यो हो, योपालिदेखि चाहिँ हामीले देख्छौँ पुरा ढुङ्गामा लेख्छौँ, करेन्ट खेल्नु पाइँदैन भनेर हो, किनभने यो खोलाको एउटा के अरे विरासत हो नि त हाम्रो, यो माछा भन्ने माछा छ भने सबैजना मान्छे आउँछ है, दुवाली मारेर जान्छ, खान्छ हो, करेन्ट हो भने चाहिँ करेन्टले चाल पाउँदैन मारेको हो, बच्चा सच्चा मर्छ, र योपालिदेखि चाहिँ हामीले बन्द गर्दैछौँ
1: करेन्ट।
0: असला र बुदुना चाहिँ हुन्छ, तपाईँले अहिले देखाउँछु बुदुना र असला हो, यहाँ 200 ग्राम असलाहरू हो, 300 ग्रामकोहरू पाइन्छ, त्यत्रो त्यत्रो छ।
1: यो तपाईँहरूको जुन बगैँचाटार हेर्दा अब चारैपट्टि डाँडा काँडाले ढाकिएको रमाइलो दृश्यहरू पनि देखिरहेछौँ हामीले है, फुलहरू पनि ढकमक्क फुल्छ, यहाँनिर विभिन्न प्रकारको अन्न बालीहरू पनि देख्यौँ, तर यहाँनिर कतिपय होमस्टेहरू बनाएर टुरिस्टहरूलाई पर्यटकहरूलाई एउटा निम्त्याउन सके कस्तो हुन्छ जस्तो लाग्छ तपाईँलाई? तपाईँको कतिको सम्भव छ जस्तो लाग्छ?
0: यहाँ विशेष सम्भव छ भाइ है, किनभने विशेष यहाँ धेरै हेरेको हो पहिला हो मान्छेले, तर के गर्नु यहाँ बाटोको अवस्थाले गर्दाखेरि है, अब पर्यटकहरूलाई बाटै चाहिन्छ हो, बाटो छैन हो, त्यो कारणले गर्दाखेरि यहाँनिर त्यति होमस्टेहरू बनिनु सकेको छैन, बाटो चाहिँ आयो भने होमस्टे यहाँनिर थुप्रो खोल्नेवाला छ मान्छेले, रोजगार हुन्छ नि बेकारीहरूलाई हो, गाउँको पनि डेभलप हुन्छ, यो चाहिँ हामीले सोचेको छौँ। अब के गर्नु, हामी त अब अलिकति सक्दैनौँ, बुढो पनि भयौँ है, हामी यहाँको युवा भाइहरूलाई हामी त्यस्तै प्रोत्साहनहरू दिन्छौँ है, तिमीहरूले गर हो भन्छौँ, अब यस्तै छ भाइहरू।
1: हालसम्म तपाईँको यहाँ कुनै टुरिस्टहरू बाहिरको पर्यटकहरू घुम्नु आएको छ कि छैन? यो जस्तै यहाँ तपाईँको घरदेखि मुनिपट्टि एउटा पिकनिक स्पट पनि हामीले देख्यौँ है, पिकनिक खेल्ने हेतुले यहाँनिर पर्यटकहरू यो जस्तै लोकल मान्छे बाहेक अन्यहरू आएको छ कि छैन?
0: अन्य त अहिलेसम्म देखेको छुइनँ है, पहिला पहिला त यो पुलहरू बनिँदाखेरि भिडियोहरू आउँथ्यो है, प्लानिङ अफिसरहरू आयो यहाँ हो, प्लानिङ अफिसर आएर यो बाटो खनाइदियो यहाँ बगैँचाटारदेखि माथि लेप्चागाउँसम्म हो, अन्त त्यही हो, अरू लोकलहरू चाहिँ आयो कर्सियङतिर, सुकिया है, कहाँ कहाँबाट आउँथ्यो पहिला पहिला, अब योपालि त बाटै बिग्रेर के आउनु सकेको छैन बिचराहरू, रहर त गर्छ आउनु हो, अब के गर्नु, बाटो असुविस्ता छ, सामान बोकेर ल्याउनु पर्यो, अब 2.5 किलोमिटर ओह्रालो झर्नु त साह्रै पर्छ, हौ यो कारणले चाहिँ
1: यहाँनिर तपाईँको बगैँचाटारमा त्यो कतिवटा बुनियादी सुविधा बाहेक अन्य के

0: असुविधाहरू छ जस्तो लाग्छ तपाईँको नजरमा?
1: हाम्रो नजरमा त थुप्रो छ नि भाइ, हामी किनभने एकदम एकदम दुर्गम क्षेत्रमा छौँ क्लुङदुङदेखि. हामीलाई हस्पिटलको असुविधा छ है, यहाँबाट हामी हेल्थ सेन्टर जानु पऱ्यो भने माथि 3 किलोमिटर हिँडेर जानुपर्छ. जिपी जानु पऱ्यो भने हामी 3 किलोमिटर जानुपर्छ हाम्रो पञ्चायत अफिस. हो यस्तो असुविधा छ नि मेन त हामीलाई पञ्चायत अफिस जानुपर्छ हो कि होइन, हामीलाई हस्पिटल जानुपर्छ कोही बेला सुक्खा पर्यो त्यसले गर्दा यहाँबाट त सुक्खा त हामीलाई 7 किलोमिटर पर्छ
0: यहाँबाट,
1: यहाँ पर्छ नि यहाँबाट.
0: हजुर, यो मतलब गाडी भाडा कति हुन्छ, गाडीहरू कतिको एभाइलेबल छ तपाईँहरू गाउँमा है, अनि भाडाहरू कति लाग्छ?
1: यहाँबाट हामी 2.5 किलो 3 किलोमिटर माथि हिँडेर गएर त्यहाँबाट चाहिँ गाडी पाउँछौँ. त्यहाँबाट हामीलाई गाडी भाडा 60 रुपियाँ सुक्खा गएको त्यहाँबाट ओह्रा झरेको 60, त्यहाँबाट फेरि 2.5-3 किलोमिटर ओह्रालो झर्नुपर्छ. यस्तो असुविधाहरू छ नि धेरै छ,
0: धेरै छ. यो तपाईँहरूको बगैँचा टारमा अघि हामीले घुम्यौँ है, यहाँनिर देख्यौँ, यहाँनिर एकदम घर पनि कम्ती है, 7-8 घर,
1: 7-8 घर,
0: परिवार पनि कम्ती रहेछ. जस्तै कुनै सामाजिक कार्यहरू पर्छ नि, जस्तै कुनै बिहा बटुल भयो, कसै बिमार आमार भयो, त्यो समयमा तपाईँहरूले चाहिँ कस्तो प्रकारले त्यसलाई समाधान गर्नुहुन्छ, कस्तो प्रकारले टार्नुहुन्छ?
1: अब यसमा चाहिँ यस्तो छ, हामी समाज सानो भए पनि है, हामी वरिपरि साथीभाइ छ पारिपट्टि माथि गाउँमा होइन, उहाँहरूलाई हामी के अरे गुहार माग्छौँ है, उहाँहरू आइदिन्छ गरिदिन्छ, हामी मात्र सक्ने कुरा आएन है, त्यसले गर्दा उहाँहरू आएर गरिदिन्छ, उहाँहरूको परेको बेलामा हामी जान्छौँ होइन, गरिदिन्छौँ, यस्तै आदान प्रदान हुन्छ हाम्रो.
0: जस्तै यहाँ बिमार आमार भयो भने अब तपाईँहरूको यहाँ रोडसम्म बाटोसम्म निकाल्नु पर्यो भने तपाईँहरूले कस्तो प्रकारले निकाल्नुहुन्छ?
1: हामी स्ट्रेचरमा,
0: बोराको
1: स्ट्रेचर बनायो लग्यो
0: स्ट्रेचर है, त्यस्तो प्रकार. तपाईँले खरसाङ रेडियो कतिको सुन्नुहुन्छ?
1: खरसाङ रेडियो सुन्छु है, गाउँले सभाहरू सुन्छु हो, मजा लाग्छ है. अब के गर्नु, अब हामी त अब के अरे त्यति उयो कुनै के छैन, अब फुर्सद पाउँदैन, कतिवटा धुनी फुनी गर्नुपर्छ हो, र पनि रेडियो बारीतिर लगेर सुनिबस्छौँ. समाचारहरू मजा मजाको दिन्छ, मिनट मिनटमा समाचारहरू धेरै चाक लाग्छ सुन्नु.
0: हजुर, आज जुन प्रकारले तपाईँहरूको यो बगैँचा टार पुलुङदुङ बगैँचा टारमा आएर हामी यहाँ तपाईँसित कुराकानी गरिरहेको छौँ, तपाईँलाई कस्तो अनुभव भयो?
1: एकदम खुसी लाग्यो, अहिलेसम्म यस्तो हामीलाई इन्टरभ्यू लिने मान्छे आएको थिएन है, तपाईँ आइदिनु भएछ, तपाईँलाई मेरो बगैँचा टार बासीबाट मुरी मुरी धन्यवाद. यसरी कोही कोही बेला आइदिनु, हाम्रो इन्टरभ्यू लिइदिनु, हाम्रो दुःख सुख बुझिदिनु है, सुनाइदिनु, यही तपाईँलाई एकदम धेरै धेरै धन्यवाद.

एफएम 103.5 मेगाहर्जमा हामी आकाशवाणीको खरसाङ केन्द्रबाट बोलिरहेका छौँ। साथै हाम्रो कार्यक्रमहरू प्रसारण भइरहेछ आकाशवाणी दार्जिलिङ एफएम 100.2 मेगाहर्ज अनि मोबाइल एप न्युज अन एआईआरमा पनि।

बेला बिहानको 10 बज्न लागिरहेछ र अबको केही क्षणमा नै पश्चिम बंगाल विधानसभाका सदस्यहरूको लागि अभिमुखीकरणको उद्घाटन सत्र कोलकाताको नयाँ टाउन कन्भेन्सन सेन्टरमा आयोजना भइरहेछ, जसको प्रत्यक्ष प्रसारण हामी आकाशवाणी कोलकाता केन्द्रबाट सम प्रसारण गरी सुनाइरहेछौ। सुन्दै गर्नुहोला आकाशवाणीको खरसाङ केन्द्र।

0: আকাশবাণী কলকাতা গীতাঞ্জলি প্রচার তরঙ্গের অনুষ্ঠান শুনছেন। এখন শুনবেন লোকগীতি।
1: कोलकाता केन्द्रबाट प्रसारित कार्यक्रम पश्चात सम्पूर्ण श्रोताहरूलाई स्वागत जनाउँदछौँ आकाशवाणीको खरसाङ केन्द्रमा र उपस्थित भइसकेकी छु म प्रेमिका। साथमा हुनुहुन्छ प्रसारण सहयोगी गजला अनि प्राविधिक मित्र राजीव सुब्बा। प्रथमत यहाँलाई हार्दिक स्वागत तथा सप्रेम नमस्कार। र अब प्रस्तुत गर्न लागिरहेछौँ कार्यक्रम तपाईँको अनुरोधमा। त कार्यक्रमको पर्खाइमा बस्नुहुने हाम्रा सम्पूर्ण आदरणीय श्रोताहरूलाई हार्दिक स्वागत तथा अभिवादन। ताउनुहोस् कार्यक्रमलाई अघि बढाउँदै सुनौ यो प्रथम कोशेली बागी टू चलचित्रबाट जसमा गुन्जनी आवाज रहेको छ आतिफ असलमको शब्द अनि सङ्गीत अर्कोको। यस गीतलाई अनुरोध गर्नुहुने हाम्रा प्रिय श्रोताहरू हुनुहुन्छ बिहार कलोनी लोनीबाट नसिमुल इस्लाम गुनौरी अनि प्रकाशवीर राजपूत, डन्डी लाहोरा बालोदबाट कमलेश जयपुरिया, बिहारीपुर खण्डवाबाट पिङ्की अनि रिङ्की, जेल रोड रायगढबाट लालचन्द्र मिश्रा, रमेश चन्द अनि कुमकुम मिश्रा, यसै गरी पुराना तालाब ढुम्राउबाट वलिउल्ला अन्सारी अनि आसमानाज अन्सारी, जेल रोड बक्सरबाट राज अन्सारी अनि सिराज अन्सारी, नगर निगम वार्ड नम्बर 28 नाज मन्जिल मिहासोल सीतामण्डीबाट अक्रम हुसेन प्रिन्स, बेगम इशरत अक्रम, वसिम रुबिना आरिज, नदिम शमीम, ममता रानी शर्मा अनि पुनम कुमारी शर्मा, कुवात बिहारबाट शेख जफर हसन अनि नर्गिस जफर, काठमाडौँबाट सरोज दत्त, चन्द्र दत्त, अवनिश आशिष, तरुण रञ्जन अनि बेबी बबिता, यसै गरी मेहरनगर उमरखेर महाराष्ट्रबाट अभिजित गुवाङकर राही, श्रीमती सरिता गुवाङकर अनि प्रिन्स एकांश गुहाङकर, बदलापुर मुम्बईबाट सिद्धान्त गुहाङकर, प्रणीता अनि लाडला टुकटुक गुहाङकर, आकर हाइट्स बहादुरा नागपुरबाट वैशाली शैलेश गुहाङकर, श्वेता सुमित गुहाङकर अनि कुमारी धनी गुहाङकर परि, यसै गरी राजविराज नेपालबाट श्याम कुमार हाकु, तारादेवी हाकु, राजन कल्पना राई, सुन्निमा हाकु, पिङ्की खुसबु, श्रुति पूजा, पूर्णिमा अनि सन्नी हाकु, इन्दिरा बिहार दिल्लीबाट बेबी अन्सारी अनि दानिस अन्सारी, जेल रोड रायगढबाट नरेन्द्र यादव, महेन्द्र यादव अनि जानवी यादव, शान्तिनगर भिलाई छत्तीसगढबाट प्रदीप कुमार शाह, श्रीमती प्रतिमा शाह अनि सन्देश शाह, पुना महाराष्ट्रबाट श्रीमती बिना आदिश मेहता अनि कुमारी डाक्टर माही मेहता, यसै गरी महादेवघाट अमलेश्वरबाट डोमान ठाकुर, सुमन ठाकुर, मिथिलेश ठाकुर, तारिणी ठाकुर, सुरज ज्योति अनि बाबु रेहान्स ठाकुर, यहाँहरूको अनुरोधमा स्वीकार्नुहोस् यो कार्यक्रमको प्रथम कोसेली।

श्रोता, हामी कार्यक्रमको अन्त अन्ततिर आइसकेका छौँ र यो अन्तिम गीत यहाँको निम्ति चलचित्र गुरुबाट हरिहरन अनि अलका याग्निकको युगल शर्मा, शब्द गुलजारको अनि सङ्गीत एआर रहमानको। र यस गीतको अनुरोधकर्ताहरू हुनुहुन्छ मेन रोड रजोखर बजारबाट मोहम्मद शरीफ आरजु, मोहम्मद मोहसिन आरजु, बाबु नवाब आरजु, बाबु सवाब आरजु, फरजना खानम, सुहाना सबनम, सौम्य नाजमिन अनि रिहाना प्रवीण। यसै गरी सल्लाही सोकनाहा नेपालबाट अरुण कुमार शर्मा, रेणु देवी शर्मा, राहुल कुमार, वन्दना कुमारी, प्रियंका कुमारी अनि शर्मा परिवारका सम्पूर्ण सदस्यहरू। अनि नवरतन हाताबाडीहाट पूर्णिया बिहारबाट ममता रानी, छवि अनोखी, अर्पिता लाडो, दीक्षा देव, देवांशु अनि डब्लुजी। राहुल नगर अमरावती महाराष्ट्रबाट सिद्धार्थ गौडाने, अर्चना ताई, प्रणय प्रसिद्धि, हिराम मन शेंडे अनि महेश रामटेके। जतुका किशनपुरबाट आलम दिलकश, शबाना नाच, रिजवान राही, इमरान राजा, आलम शेख, शबाना आलम अनि चाँदनी नाच। सिराजपुर गणेशपुरबाट हिना कैसर, मोहम्मद वकील राही, फिरोज आलम नाच प्रवीण। जेल रोड रायगढ़बाट रेशमा तिवारी, सोनम अनि अदिबा तिवारी। इन्दिरा विहार रायगढ़बाट अक्रम नूरजहाँ, डब्लू नूरजहाँ, शहीद नूरजहाँ वसीम अनि वलीउल्ला नूरजहाँ। राजनाथ गाउँबाट याकुब आशमा, युसुफ इमरान अनि इरफान आशमा। यसै गरी सिरी वडनेर महाराष्ट्रबाट बलदेव दामोदर, अरुणा अनि अनामिका दामोदर। अनि दरियापुर बावलीबाट गजानन येले, नवदीप येले अनि विश्वदीप येले। मजनुका टिलाबाट कमल बालुजा, मधु बालुजा, सागर अनि सतना। एमपीबाट उमङ मल्लिक, आकांक्षा अनि माही मल्लिक। र यहाँहरूको अनुरोधमा स्विकार्नुहोस् यो कार्यक्रमको

हवस् त श्रोता, यस गीतको अन्त्यसँगै कार्यक्रम तपाईँको अनुरोधमा आजलाई यतिमा नै समाप्त हुँदछ। त कार्यक्रम सुनेर हजुरले अवश्य नै आनन्द लिनुभयो होला भन्ने आशा साँचेका छौँ र प्रतिक्रिया अवश्य नै दिनुहोला। त सुन्दै हुनुहुन्छ आकाशवाणीको खरसाङ केन्द्र एफएम 103.5 मेगाहर्ज र अबको अघिल्लो कार्यक्रम मेलोडी टाइम।

0: You are listening to Akashwani Kashyang, 103.5 MHz, and it's time for Nepali Headlines.
1: यो आकाशवाणी हो, अब अजित विश्वबाट सुन्नुहोस् प्रमुख समाचार. प्रधानमन्त्री नरेन्द्र मोदीले जम्मू कश्मीरमा वार्षिक अमरनाथ यात्रा गर्ने श्रद्धालुहरूलाई शुभकामना दिनुभएको छ. श्री मोदीले वार्षिक अमरनाथ यात्रा देशको आध्यात्मिक परम्परा र सांस्कृतिक एकतामा एक सनातन अध्याय रहेको बताउनुभयो. वित्त मन्त्री निर्मला सीतारमणले भारत र फ्रान्स बीचको रणनीतिक साझेदारी निरन्तर सुदृढ हुँदै गएको बताउनु भएको छ. पेरिसमा भारत फ्रान्स व्यापार गोलमेज बैठकलाई सम्बोधन गर्नुहुँदै उहाँले दुई देशले प्रविधि, नवपरिवर्तन, ऊर्जा र डिजिटल विकासका क्षेत्रमा मिलेर काम गरिरहेको बताउनुभयो. तिरुवनन्तपुरममा केरलका मुख्यमन्त्री वीडी सतीशाननले स्पष्ट पार्नुभयो, विजिजम बन्दरगाहको साझेदारीमा कुनै पनि बदलाव सरकारको अनुमति बिना सम्भव हुने छैन. युवा मामिला विभागले आज नयाँ दिल्लीमा माई भारतको लागि उद्योग सङ्घ सम्मेलनको आयोजना गरेको छ. सम्मेलनमा एसोसिएटेड चेम्बर्स अफ कमर्स एन्ड इन्डस्ट्री अफ इन्डिया एसोसिएट्स, फेडरेसन अफ इन्डियन चेम्बर्स अफ कमर्स एन्ड इन्डस्ट्री फिक्की, कन्फेडरेसन्स अफ अल इन्डिया ट्रेडर्स सिआइसिटी र कन्फेडरेसन अफ इन्डियन इन्डस्ट्री सिआइआई लगायत प्रमुख उद्योग संस्थाहरूले भाग लिएका थिए. आन्ध्र प्रदेशको मार्कापुरम जिल्लाको कम्बक नजिकै आज बिहान भएको सडक दुर्घटनामा चारजनाको मृत्यु भएको छ भने आठजना घाइते भएका छन्. मलले भरिएको ट्रक अटो रिक्सासँग ठोकिँदा दुर्घटना भएको हो. पीडितहरू सबै गिद्धालुरका बासिन्दा थिए र विवाहमा भाग लिन कम्बम जाँदै थिए. सुरक्षा कारणले गर्दा इरानका सर्वोच्च नेता मोज्ताबा खामेनी आफ्ना बुबा तथा पूर्व सर्वोच्च नेता आयतुल्ला अली खामेनीको अन्त्येष्टिमा उपस्थिति नहुने बताइएको छ. र भारतीय क्रिकेट कन्ट्रोल बोर्डले श्रीलङ्का र भारतबीचको टेस्ट श्रृङ्खलाको तालिका घोषणा गरेको छ. जुन जुलाई 15 देखि 27 सम्म खेलिनेछ. यसका साथै प्रमुख समाचार पूरा भयो.

他的你讲的这帮人，为就因为，他妈的说话的时候，人家都对现在话来说。

Thank you.

Wang

Ma

र अब आउनुहोस् सुनाउँ केही लोक तथा आधुनिक गीतहरू। एउटा यस्तो कला हो जसले मानिसभित्र लुकेका सृजनशीलता, संवेदना र सकारात्मक सोचलाई जागृत गराउँछ। यसले समाजमा प्रेम, सद्भाव र एकताको भावनालाई फैलाउनलाई मद्दत गर्छ। र अब यसै क्रममा अब सुनौ नरेन्द्र गुरुङ अनि उत्तम प्रधानको शर्मा लोक भाकाहरू, सङ्गीत अजनीशको।

केवल मनोरञ्जनको माध्यम मात्र होइन, यो मानव हृदयको भाषा हो। यसले शब्दले व्यक्त गर्न नसकेका भावना, पीडा, प्रेम, आशा र खुसीलाई सहज रूपमा अभिव्यक्त गर्दछ। रवको क्रममा आधुनिक गीत स्वीकार्नुहोस्, विष्णु थापाको स्वरमा, शब्द अनि सङ्गीत जीवनदीपको।

0: लोक तथा आधुनिक गीतहरूको प्रस्तुतिपछि अबको क्रममा समय भएको छ समाचारको।
1: यो आकाशवाणी हो, समाचार मानिक लामाबाट सुन्नुहोस्। मुख्य समाचार। प्रधानमन्त्री नरेन्द्र मोदीले वार्षिक अमरनाथ यात्रालाई देशको आध्यात्मिक परम्परा र सांस्कृतिक एकताको अनन्त अध्याय भएको बताउनुभयो। वित्त मन्त्री निर्मला सीतारमणले भारत र फ्रान्स बीचको रणनीतिक साझेदारी लगातार बलियो हुँदै गएको बताउनु भएको छ। पश्चिम बङ्गाल विधानसभाका नवनिर्वाचित सदस्यहरूका लागि दुई दिने संसदीय तथा विधायी कार्यक्रम सुरु भएको छ। भूकम्प प्रभावित भेनेजुएलामा भारतले अपरेसन अमिस्ताद अन्तर्गत मानवीय र चिकित्सा सहायतामा अझ तीव्र गरेको छ। मौसम विभागले गुजरात, कोंकण, गोवा, मध्य महाराष्ट्र, उडिसा र पश्चिम मध्य प्रदेशमा भोलिसम्म मुसुलधारे वर्षाको लागि रेड अलर्ट जारी गरेको छ। अनि अल्जेरियालाई 2-0 गोल अन्तरले पराजित गर्दै स्विजरल्यान्ड फिफा विश्वकपको अन्तिम 16 प्रवेश गरेको हो। सुन्नुहोस् समाचार विस्तारमा। श्री अमरनाथजीको यात्रा आज बिहान जम्मू काश्मीरको पलगाम र बालतल मार्गबाट सुरु भएको छ। 7 दिन लामो तीर्थयात्राको क्रममा देशभरिबाट लाखौँ तीर्थयात्रीहरू अमरनाथ गुफा मन्दिरको दर्शन गर्नेछन्। भगवान् शिवको आशीर्वाद लिन र प्राकृतिक रूपमा बनेको बरफको शिवलिङ्गको दर्शन गर्न भक्तहरू लगभग 3,888 मिटरको उचाइमा रहेको पवित्र अमरनाथ गुफामा जाने गर्छन्। यो यात्रा 28 अगस्तका दिन रक्षाबन्धनको दिन समापन हुनेछ।
2: हजारों की तादाद में यात्री इस समय धार्मिक उत्साह के साथ पवित्र गुफा में भगवान शिव के आशीर्वाद लेने और शिवलिंग के दर्शन करने के लिए आगे बढ़ रहे हैं। यात्रा के दोनों रास्तों पर यात्रियों को पानी, भोजन और विश्राम स्थल उपलब्ध कराए गए हैं, ताकि इस कठिन यात्रा के दौरान उनकी सुविधा और सुरक्षा सुनिश्चित की जा सके। उत्साहित यात्रियों ने सुविधाओं और व्यवस्थाओं की सकारात्मक प्रशंसा की है।
1: उपराष्ट्रपति सीपी राधाकृष्णनले जम्मू काश्मीरमा वार्षिक अमरनाथ यात्राका लागि शुभकामना दिनुभएको छ।

0: बर्फी ना को दिव्य दर्शन लाखौं भक्तजन को जीवन में अविस्मरणीय र अत्यंत शुभ अनुभूति भएको उहाँले बताउनुभयो। प्रधानमन्त्रीले विश्वास व्यक्त गर्दै भन्नुभयो, अमरनाथ यात्राले विश्वास, सांस्कृतिक एकता र सेवाको मूल्यहरूलाई बलियो बनाइरहेका छन्। गृहमन्त्री अमित शाहले अमरनाथ यात्रा सनातन संस्कृतिप्रति अटुट भक्ति, धैर्य र संयमको पवित्र प्रतीक भएको बताउनु भएको छ। सोसल मिडियामा एक पोस्टमा श्री शाहले भन्नुभयो, केन्द्र सरकारले सम्पूर्ण मार्गमा उच्च स्तरीय व्यवस्था गरेको छ, जसमा सुरक्षा व्यवस्था, क्युआर कोडमा आधारित दर्ता र श्रद्धालुका लागि आवास, स्वास्थ्य सेवा र विपद व्यवस्थापनको सुविधा समावेश गरिएको छ। गृहमन्त्रीले बाबा बर्फानीका तीर्थयात्रीहरूलाई पनि शुभकामना दिनुभयो। वित्त मन्त्री निर्मला सीतारमणले भारत र फ्रान्स बीचको रणनीतिक साझेदारी लगातार बलियो हुँदै गएको बताउनु भएको छ। पेरिसमा भारत फ्रान्स व्यापार गोलमेजलाई सम्बोधन गर्दै उहाँले भन्नुभयो, दुई देशहरू तकनिक, नवाचार, ऊर्जा र डिजिटल विकासको क्षेत्रसँगै काम गरिरहेका छन्। श्रीमती सीतारमणले फ्रान्सेली कम्पनीहरू र निवेशकहरूलाई विकसित भारत 2047 यात्रामा साझेदार बन्न आमन्त्रित गर्नुभयो भने भारत र फ्रान्स एआईको क्षेत्रमा विश्वासिलो साझेदार भएको बताउनुभयो। विगत 10 वर्षमा भारत र फ्रान्स बीचको व्यापार दोब्बर भएको वित्त मन्त्रीले जानकारी दिनुभयो। उहाँले आधार, युपिआई, डिजी लकर र इन्डिया स्ट्याक जस्ता डिजिटल सेवाहरूको पनि उल्लेख गर्दै विश्वको लगभग आधा रियल टाइम डिजिटल भुक्तान भारतमा हुने गरेको बताउनुभयो।
1: श्रीमती सीतारमण ने फ्रांस की कंपनियों और निवेशकों को विकसित भारत 2047 की यात्रा में भागीदार बनने का निमंत्रण दिया। उन्होंने कहा कि भारत और फ्रांस एआई के क्षेत्र में भरोसेमंद साझेदार हैं। उन्होंने आधार, यूपीआई, डिजी लॉकर और इंडिया स्टॉक जैसे डिजिटल सेवाओं का भी उल्लेख किया और कहा कि दुनिया के लगभग आधे रियल टाइम डिजिटल भुगतान भारत में होते हैं। उन्होंने कहा कि स्वच्छ ऊर्जा के क्षेत्र में भारत तेजी से आगे बढ़ रहा है। वित्त मंत्री ने कहा कि भारत का इंटरनेशनल फाइनेंशियल सर्विसेज सेंटर वैश्विक वित्तीय केंद्र के रूप में तेजी विकसित हो रहा है और इसमें निवेश तथा वित्तीय सेवाओं के नए अवसर उपलब्ध हैं। समाचार कक्ष से अमीशा।
0: समाचार आकाशवाणीबाट सुन्दै हुनुहुन्छ। ताजा समाचार जान्नका लागि सोसियल मिडिया ह्यान्डल एक्समा @AIR News Karsiang अनि फेसबुकमा आकाशवाणी समाचार नेपालीलाई फलो गर्न सक्नुहुनेछ। जापानका प्रधानमन्त्री सनाए तकाइची भारतको सफल भ्रमण गरी स्वदेश फर्किनु भएको छ। उहाँलाई केन्द्रीय राज्य मन्त्री डाक्टर जितेन्द्र सिंहले नयाँ दिल्लीबाट विदाई दिनुभयो। उहाँले नयाँ दिल्लीमा भएको 16 भारत जापान वार्षिक शिखर सम्मेलनमा भाग लिनुभएको थियो। विदेश मन्त्रालयले यो भ्रमणले भारत र जापान बीचको रणनीतिक साझेदारीलाई अझ बलियो बनाएको बताएको छ। दुवै देशले हिन्द प्रशान्त क्षेत्रमा साझा विकास, समृद्धि र शान्ति, स्थिरता र सहयोगको प्रवर्धनका लागि आफ्नो प्रतिबद्धतालाई दोहोऱ्याएका छन्। यसैबीच धेरै जापानी समाचार पत्र र मिडिया संस्थानहरूले नयाँ दिल्लीमा आयोजित 16 भारत जापान वार्षिक शिखर सम्मेलनलाई सकारात्मक रूपमा प्रकाश पारेका छन्। उनीहरूले रणनीतिक र आर्थिक सहित धेरै क्षेत्रहरूमा दुई देशबीच बढ्दो सम्बन्धलाई रेखाङ्कित गरेका छन्। प्रधानमन्त्री नरेन्द्र मोदी र जापानी प्रधानमन्त्री सनाए तकाइचीले वार्षिक शिखर सम्मेलनमा द्विपक्षीय सहयोगका सबै क्षेत्रहरूको समीक्षा गर्नुभयो र तिनीहरूलाई सुदृढ पार्न कदमहरू चाले। लोकसभाका अध्यक्ष ओम बिरलाले कोलकाताको न्यू टाउन कन्भेन्सन सेन्टरमा पश्चिम बङ्गाल विधानसभाका नवनिर्वाचित सदस्यहरूका लागि दुई दिने संसदीय तथा विधायी कार्यक्रमको उद्घाटन गर्नुभयो। उद्घाटन समारोह अघि श्री बिरलालाई गार्ड अफ अनरबाट सम्मानित गरिएको थियो। उद्घाटन समारोहमा पश्चिम बङ्गालका मुख्यमन्त्री शुभेन्दु अधिकारी, संसदीय मामिला मन्त्री किरेन रिजिजू, राज्यसभाका उपाध्यक्ष हरिवंश सिंह, विधानसभाका विपक्षी दलका नेता रीता व्रत बेनर्जी र विधानसभाका अध्यक्ष रथिन्द्र बोस उपस्थित थिए। उद्घाटन समारोहलाई सम्बोधन गर्दै मुख्यमन्त्री शुभेन्दु अधिकारीले वर्तमान पश्चिम बङ्गाललाई श्यामा प्रसाद मुखर्जीले 1947 बङ्गालको तत्कालीन विधान परिषदमा समावेश गर्ने प्रयासमा महत्त्वपूर्ण योगदान दिनुभएको बताउनुभयो। उहाँले भन्नुभयो, अघिल्लो राज्य सरकारको समयमा लोकतान्त्रिक प्रणाली र विधायिका प्रक्रिया पूर्ण रूपमा ध्वस्त भएको थियो। श्री अधिकारीले भन्नुभयो, बङ्गाललाई फेरि समृद्ध बनाउनका लागि सत्तारूढ दल र विधानसभामा विपक्षी दल दुवै मिलेर काम गर्नुपर्नेछ। उहाँले विकास भी र विरासत भीको नारालाई उल्लेख पनि गर्नुभयो। भूकम्प प्रभावित भेनेजुएलामा भारतले अपरेसन अमिस्ताद अन्तर्गत मानवीय र चिकित्सा सहायतामा अझ तीव्र गरेको छ। विदेश मन्त्रालयले सोसियल मिडियामा

राहत कार्यको तस्विर साझा गर्दै भारतीय सेनाको फिल्ड अस्पतालले त्यहाँ रहेका पीडितलाई निरन्तर आपतकालीन चिकित्सा सेवा प्रदान गरिरहेको जनाएको छ। यसैबीच भेनेजुएलाका कार्यवाहक राष्ट्रपति डेल्सी रोड्रिगेजले 7 दिने राष्ट्रिय शोकको घोषणा गर्नुभएको छ। यसैबीच गत 24 जुनमा गएको महाभूकम्पमा परिमृत्यु हुनेको संख्या 2,595 पुगेको छ। यस्तै 12,000 भन्दा बढी घाइते भएका छन् भने 189 वटा भवन ध्वस्त भएका छन्। मौसम विभागले गुजरात, कोंकण, गोवा, मध्य महाराष्ट्र, ओडिसा र पश्चिम मध्य प्रदेशमा भोलिसम्म मुसुलधारे वर्षाको लागि रेड अलर्ट जारी गरेको छ। छत्तिसगढ, पूर्वी मध्य प्रदेश, उत्तर प्रदेश र विदर्भमा पनि मेघगर्जन र चट्याङ पर्ने पूर्वानुमान गरिएको छ। महाराष्ट्रका धेरै भागहरूमा आज भारी वर्षा जारी छ। यसरी नै मुम्बईमा लगातार 4th दिन पनि भारी वर्षा भएको छ। मौसम विभागले मुम्बईमा आगामी 3 दिनको लागि अरेन्ज अलर्ट जारी गरेको छ। पछिल्लो 24 घन्टामा सहरका केही भागहरूमा 150 मिलिमिटरभन्दा बढी वर्षा रेकर्ड गरिएको छ। यो समाचार युट्युबमा @AIR खरसाङ मार्फत पनि सुन्न सक्नुहुनेछ। अन्त्यमा मुख्य समाचार। प्रधानमन्त्री नरेन्द्र मोदीले वार्षिक अमरनाथ यात्रालाई देशको आध्यात्मिक परम्परा र सांस्कृतिक एकताको अनन्त अध्याय भएको बताउनुभयो। वित्त मन्त्री निर्मला सीतारमणले भारत र फ्रान्सबीचको रणनीतिक साझेदारी लगातार बलियो हुँदै गएको बताउनु भएको छ। पश्चिम बङ्गाल विधानसभाका नवनिर्वाचित सदस्यहरूका लागि 2 दिने संसदीय तथा विधायी कार्यक्रम सुरु भएको छ। मौसम विभागले गुजरात, कोंकण, गोवा, मध्य महाराष्ट्र, ओडिसा र पश्चिम मध्य प्रदेशमा भोलिसम्म मुसुलधारे वर्षाको लागि रेड अलर्ट जारी गरेको छ। आकाशवाणीबाट समाचार पूरा भयो।

0: हवस् त श्रोता, लोकगीतको कार्यक्रम आजलाई यतिमा नै। सुन्दै हुनुहुन्छ आकाशवाणीको नेपाली प्रसारण सेवालाई।
1: अब प्रस्तुत छ समसामयिक समीक्षा। अनुवादक तथा वाचिका सीमा छेत्री। विषय छ, भारतले 8 अरब डलरको वित्तीय प्रतिबद्धता सहित 10 वर्षमा 16,000 जहाजहरू पुनः प्रयोग गर्ने लक्ष्य राखेको छ। आलेख विदेश सेवा डेस्क एनएसटी आकाशवाणी। भारत र युरोपेली संघले दिगो जहाज पुनचक्रणमा सहयोग सुदृढ पार्ने आफ्नो प्रतिबद्धतालाई पुनः पुष्टि गरेका छन्। दुवै पक्षले युरोपेली संघ जहाज पुनचक्रण नियमन अन्तर्गत भारतीय जहाज पुनचक्रण सुविधाहरू समावेश गर्ने भएको प्रगतिमा विश्वास व्यक्त गरेका छन्। भारतले अर्को दशकमा लगभग 16,000 जहाजहरू पुनः प्रयोग गर्ने लक्ष्य राखेको छ र देशले जहाज निर्माण र जहाज पुनचक्रण क्षेत्रहरूको वृद्धिलाई समर्थन गर्न 8 अरब डलरको वित्तीय प्रतिबद्धता घोषणा गरेको छ। केन्द्रीय बन्दरगाह दुवानी तथा जलमार्ग मन्त्री सर्वानन्द सोनोवाल र वातावरण जल लचिलोपन तथा प्रतिस्पर्धी परिपत्र अर्थतन्त्रका लागि युरोपेली आयुक्त जेसिका रोसवाल बीचको छलफलमा दुवै पक्षले ईयू नियामक ढाँचा अन्तर्गत मान्यता खोज्ने भारतीय जहाज रिसाइक्लिङ यार्डहरूको लागि चलिरहेको लेखा परीक्षण र अनुपालन प्रक्रियाको समीक्षा गरे। 30 भन्दा बढी भारतीय जहाज रिसाइक्लिङ यार्डहरूले ईयू मान्यताको लागि आवेदन दिएका छन्, जसमध्ये 6 यार्डहरू हाल अनुपालन र स्वीकृति प्रक्रियाबाट गुज्रिरहेका छन्। 3 जहाज रिसाइक्लिङ सुविधाहरूले सबै आवश्यक अनुपालन प्रक्रियाहरू सफलतापूर्वक पूरा गरेका छन् र अब ईयू जहाज रिसाइक्लिङ नियमन ढाँचा अन्तर्गत समावेशको लागि आवेदन दिन योग्य छन्। प्रधानमन्त्री श्री नरेन्द्र मोदीको गतिशील नेतृत्वमा भारत विश्वको अग्रणी जहाज रिसाइक्लिङ राष्ट्रको रूपमा देखा परेको छ र सुरक्षित वातावरणीय रूपमा दिगो र जिम्मेवार जहाज रिसाइक्लिङको लागि विश्वव्यापी केन्द्रको रूपमा आफ्नो स्थितिलाई निरन्तर बलियो बनाउँदैछ भनी श्री सर्वानन्द सोनोवालले भन्नुभयो। व्यापार तथा विकास सम्बन्धी संयुक्त राष्ट्र सम्मेलनको पछिल्लो अनुमान अनुसार विश्वव्यापी जहाज पुनचक्रणमा भारतको हिस्सा 2024मा 30.1% बढेर 2025मा 35.4% पुगेको छ। देशले 2025मा 2.99 मिलियन ग्रस टन जहाजहरू पुनचक्रण गरियो, जुन 2024मा पुनचक्रण गरिएको 1.86 मिलियन जीटी भन्दा लगभग 60% वृद्धि हो।

सरकारले लेखा परीक्षण निरीक्षण र नियामक अनुपालनको पारदर्शी प्रक्रिया मार्फत भारतीय जहाज पुनचक्रण यार्डहरूको सूचीकरणलाई सहज बनाउँदैछ। मन्त्रीले उल्लेख गर्नुभयो, भारतीय सुविधाहरूले अन्तर्राष्ट्रिय मापदण्डहरू पूरा गर्न पूर्वाधार सञ्चालन अभ्यासहरू तरोन्नति गर्न महत्वपूर्ण लगानी गरेका छन्, जसले दिगो समुद्री विकास र जिम्मेवार पुनचक्रणप्रति देशको प्रतिबद्धतालाई प्रतिबिम्बित गर्दछ। भारतीय जहाज पुनचक्रण सुविधाहरूलाई बलियो वातावरणीय पूर्वाधार र कामदार कल्याणकारी उपायहरूद्वारा समर्थित छ, जसमा फोहोर प्रशोधन प्लान्टहरू, वैज्ञानिक फोहोर व्यवस्थापन प्रणालीहरू, रेडक्रस सोसाइटीहरूद्वारा समर्थित बहुविशेष स्वास्थ्य सेवा सुविधाहरू र कामदारहरूको लागि समर्पित आवास समावेश छन्। श्री सोनोवालले वातावरणीय अनुपालन, कामदार सुरक्षा र सञ्चालन पारदर्शिताको उच्चतम मापदण्डहरू निरन्तर कायम राख्न सरकारले आवधिक र अघोषित रूपमा निरीक्षण गर्ने कुरा पनि दोहोर्याउनुभयो। भारतको दीर्घकालीन दृष्टिकोणलाई प्रकाश पार्दै श्री सोनोवालले भन्नुभयो, अन्तर्राष्ट्रिय रूपमा मान्यता प्राप्त भारतीय रिसाइक्लिङ सुविधाहरूको संख्या विस्तार गर्नाले रोजगारी सृजना गर्दै र समुद्री दिगोपनलाई सुदृढ गर्दै वातावरणीय रूपमा स्वस्थ रिसाइक्लिङ अभ्यासहरूलाई प्रवर्धन गरेर विश्वव्यापी सर्कुलर अर्थतन्त्रमा महत्वपूर्ण योगदान पुर्याउनेछ।

समय अपराह्न 3 बजी रहेछ र श्रोताले सुन्दै हुनुहुन्छ आकाशवाणीको नेपाली प्रसारण सेवा र अबको समय हो फ्लेम संगीतको ताउनोस् केही क्षण मनोरञ्जन गरौँ।

संगीतमा जीवनको स्पन्दन लुकेको हुन्छ। हरेक धुन, ताल र लयले जीवनको उतार चढाउलाई सम्झाइरहेको हुन्छ। यसैले संगीत जीवनसँग गहिरो रूपमा जोडिएको हुन्छ। प्रकृतिको हरेक आवाजमा संगीत लुकेको हुन्छ। चराको चिरबिर, खोलाको कलकल, वर्षाको झरी र हावाको सुसाहटले हामीलाई प्रकृतिको मधुर धुन सुनाउँछ। र अब यसै क्रममा अब अघिल्लो कोसेली स्विकानोस फिल्म रोगबाट केकेको शर्मा, शब्दकार निलेश मिश्र अनि संगीतकार एम एम करीम।

जीवनमा संगीत भए मनमा शान्ति, सम्बन्धमा मिठास र समाजमा सद्भाव बढ्छ। यसैले भनिन्छ, संगीतले संसारलाई अझ सुन्दर र मानवीय बनाउँछ। र श्रोता, हामी कार्यक्रमको अन्ततिर आइसकेका छौँ र यो अन्तिम गीत यहाँहरूको निम्ति फिल्म ह्याप्पी न्यू इयरबाट श्रेया घोषाल अनि अरिजित सिंहको युगल शर्मा, शब्द इर्शाद कामिलको अनि संगीत विशाल शेखरको।

असमका मुख्यमन्त्री डाक्टर हिमन्त विश्व शर्माले हिजो नयाँ दिल्लीको रेल भवनमा केन्द्रीय रेल सूचना प्रविधि र इलेक्ट्रोनिक्स मन्त्री अश्विनी वैष्णवसँग भेट गर्नुभयो अनि राज्यको औद्योगिक अनि पूर्वाधार विकाससँग सम्बन्धित धेरै महत्त्वपूर्ण मुद्दाहरूमा छलफल गर्नुभयो। बैठकमा मुख्यमन्त्रीले केन्द्रीय मन्त्रीप्रति आभार व्यक्त गर्दै भारतको उदीयमान सेमिकन्डक्टर क्षेत्रमा प्रमुख भूमिका हासिल गर्न राज्यलाई केन्द्रको मार्गदर्शन र सहयोगको आवश्यकता रहेको बताउनुभयो भने असममा सेमिकन्डक्टर निर्माण, प्याकेजिङ र सम्बन्धित अपस्ट्रिम अनि डाउनस्ट्रिम उद्योगहरूको विकासका लागि केन्द्रको सहयोगको अनुरोध गर्नुभयो। असमका मुख्यमन्त्री डाक्टर हिमन्त विश्व शर्माले बिहिबार केन्द्रीय संसदीय मामिला तथा अल्पसंख्यक मामिला मन्त्री किरण रिजिजूसँग उहाँको सरकारी निवासमा भेट गर्नुभयो र राज्यमा हालैको बाढीबाट प्रभावित क्षेत्रमा राहत, पुनर्वास अनि पुनर्निर्माण कार्यहरूको बारेमा विस्तृत छलफल गर्नुभयो। सोसियल मिडियामा एक पोस्ट साझा गर्दै मुख्यमन्त्रीले बाढीको अवस्थाको जायजा लिन हालैको असम भ्रमण गरेकोमा केन्द्रीय मन्त्रीलाई धन्यवाद दिनुभयो। बैठकमा मन्त्रीले राहत र पुनर्स्थापना कार्यलाई थप प्रभावकारी बनाउन धेरै महत्त्वपूर्ण सुझावहरू पनि दिनुभयो। बैठकमा मुख्यमन्त्रीका अतिरिक्त मुख्य सचिव के द्विवेदी र असम भवनकी रेजिडेन्ट कमिश्नर कविता पद्मनाभन पनि उपस्थित थिए। असमलाई पूर्वी भारतको प्रमुख व्यापारिक केन्द्र बनाउने उद्देश्यले राज्यमा 6 नयाँ विमानस्थलहरू निर्माण गर्ने योजनालाई तीव्रता दिइनेछ। यसका साथै हाफलोङमा हेली पोर्ट निर्माण र सिल्चरमा नयाँ विमानस्थलको निर्माणलाई पनि तीव्रता दिइनेछ। मुख्यमन्त्री डाक्टर हिमन्त विश्व शर्मा र केन्द्रीय नागरिक उड्डयन मन्त्री के राममोहन नायडू बीच हिजो भएको भेटमा यी मुद्दाहरूमा विस्तृत छलफल भएको थियो। बैठकले राज्यको हवाई पूर्वाधार सुदृढीकरण र हवाई सम्पर्क विस्तारमा विशेष जोड दिएको छ। बैठकमा असमलाई लगानी, व्यापार तथा क्षेत्रीय सम्पर्क सञ्जालको प्रमुख केन्द्र बनाउने उद्देश्यका साथ विभिन्न हवाई परियोजनाहरूको प्रगतिको समीक्षा गरियो। मेघालयका मुख्यमन्त्री कोनाड के साङमाले हिजो राज्यको शिक्षा प्रणालीलाई सुदृढ गर्न सिलङमा मेघालय शिक्षक प्रशिक्षण एकाडेमी MTTA को उद्घाटन गर्नुभयो। खास गरी शिक्षकहरूको तालिममा लामो समयदेखिका कमी कमजोरीहरूलाई यस प्रतिष्ठानले सम्बोधन गर्ने उहाँको भनाइ छ। PGI 2.0 र परख राष्ट्रिय सर्वेक्षण 2024 जस्ता राष्ट्रिय मूल्याङ्कनमा सामना गर्ने चुनौतीहरूलाई मध्यनजर गर्दै एकाडेमी स्थापना गरिएको हो। यी मूल्याङ्कनहरूमा विद्यार्थीहरूको सिकाइको सन्दर्भमा मेघालय सबैभन्दा तल थियो। मणिपुर पुलिसले एकीकृत आपतकालीन राहत प्रणाली स्थापना गर्ने केन्द्र सरकारको पहलको एक भागको रूपमा आपतकालीन राहत सहायता प्रणाली 112 बलियो बनाएको छ। पुलिसले एकल आपतकालीन नम्बर 112 मार्फत नागरिकहरूलाई द्रुत समन्वित र पहुँचयोग्य आपतकालीन सहायता

0: प्रदान गर्न एक एकीकृत प्लेटफर्म विकसित गरेको छ। नागरिकले पुलिसको आकस्मिक सेवा, एम्बुलेन्स र आकस्मिक सेवा, महिला हेल्पलाइन, बाल हेल्पलाइन, राज्य आपदा तथा परिवहन विभागको आकस्मिक सेवाका लागि 112 डायल गर्न सक्नेछन्। मिजोरम सरकारले दृष्टिविहीनहरूका लागि शैक्षिक अवसरहरू सुधार गर्न टोयोटा किर्लोस्कर मोटरसँग सम्झौता पत्रमा हस्ताक्षर गरेको छ। यो सम्झौताले राज्यका दृष्टिविहीन व्यक्तिहरूलाई सहायक प्रविधि र सिकाइ स्रोतहरू प्रदान गर्नेछ। समाज कल्याण, महिला तथा बाल विकास मन्त्री लाल रिनपुईको उपस्थितिमा मिनको साथ सम्मेलन हलमा सम्झौता पत्रमा हस्ताक्षर गरिएको थियो। सुश्री लाल रिनपुईले सम्झौता पत्रको स्वागत गर्दै यसलाई दृष्टिविहीन व्यक्तिहरूको लागि समावेशी शिक्षा र आत्मनिर्भरता प्रवर्धन गर्ने दिशामा एक महत्त्वपूर्ण कदम भनेर बताइन्। सिक्किममा गृह मामिला सम्बन्धी संसदीय स्थायी समितिको एक प्रतिनिधि मण्डलले राज्यको 2 दिने आधिकारिक भ्रमणको एक भागको रूपमा नाथुला पासको भ्रमण गर्यो। ब्ल्याक क्याट डिभिजनका जेनरल अफिसर कमान्डेन्ट मेजर जेनरल आशिष नेगीले नथुला पासमा प्रतिनिधि मण्डललाई स्वागत गरे। प्रतिनिधि मण्डलले सैनिक अधिकारीहरूसँग अन्तर्क्रिया गर्नका साथै सीमा व्यवस्थापन तथा राष्ट्रिय सुरक्षाका विभिन्न पक्षहरूबारे विस्तृत जानकारी लिएका थिए। उक्त सत्रमा सीमा प्रबन्धन, सीमा पार आवागमनको नियमन, सञ्चार तथा सम्पर्क सञ्जाल, नागरिक सैनिक समन्वय र पूर्वाधार विकास लगायतका विषयमा छलफल भएको थियो। सदस्यहरूलाई सेनाको परिचालन पूर्व तयारी र नथुला क्षेत्रको रणनैतिक महत्त्वको बारेमा जानकारी गराइएको थियो। आकाशवाणीबाट अहिलेलाई समाचार पूरा भयो। समाचारको क्रममा 3:45 पुनः समाचार लिएर उपस्थित हुनेछौँ। सुन्दै गर्नुहोस् आकाशवाणी।
1: श्रोताहरू, अहिले हुनुहुन्छ आकाशवाणीको नेपाली प्रसारण सेवासँग। र अबको अघिल्लो क्रममा प्रस्तुत छ कार्यक्रम विश्वमा हामी।
2: नमस्कार, नेपाली प्रसारण सेवाको विशेष कार्यक्रम विश्वमामीको आजको अङ्कमा यहाँलाई स्वागत छ। अनि आजको अङ्क समर्पित छ माउन्टेन म्यान अफ इन्डियामाथि। नमस्कार, म कार्यक्रम सञ्चालक निर्मल गुरुङ लिएर उपस्थित भएको छु कार्यक्रम विश्वमा हामीको साथ। आज म जुन व्यक्ति विशेष बारे कार्यक्रम विश्वमा हामीमा बताउन गइरहेको छु उसको कथा सुनि असम्भव भन्ने कुरो नै हुँदो रहेन रहेछ भनेर हामी सोच्न सक्छौँ। मुगल सम्राट शाहजहाँले आफ्नो पत्नी मुमताजको यादमा आगरामा ताजमहल बनाए, जो आज विश्वको प्रमुख 7 धरोहरमध्ये एक हो। यहाँ लाखौँको सङ्ख्यामा प्रतिवर्ष देशी अनि विदेशी पर्यटकहरू आउने गर्छन्। यस्तै एक व्यक्ति जसले आफ्नो पत्नीको दुःखद मृत्युपछि हिमाल चिरी सडक निर्माण गरे, आऊ आज हामी उनै बारे जानकारी लिऊ।
3: इस असम्भव काम को सम्भव करने के बाद क्या कहना चाहेंगे?
4: हम तो ये कहेंगे कि भगवान के भरोसे मत बैठो, का पता भगवान हमरे भरोसे बैठाओ।
3: जब तक तोड़ेंगे नहीं तब तक छोड़ेंगे।
2: हाम्रो आजको विश्वमा हामी कार्यक्रमको सुपर हिरो कहीँ बाहिरबाट होइन तर हाम्रो देश भारतबाट छ। अनि तिनको नाम हो दशरथ माझी। उनको कहानी बिहारको गेहलोर जिल्लाबाट सुरु हुने गर्छ। पछि गएर दशरथ माझीलाई सबैले माउन्टेन म्यान भनेर चिन्न थाले। दशरथ माझीको जन्म सन् 1934 मुसाहार जातिमा भएको थियो। मुसाहार जाति भन्नाले भारतको एक अति नै पछौडे जातिहरूमध्ये एक बुझिन्छ। सुन्नमा अचम्म लाग्छ कि यसै जातिबाट उठेर एक व्यक्तिले सम्पूर्ण पहाड नै काटी गाउँवासीको निम्ति सडक बनाए। सानैदेखि दशरथले आफ्नो गाउँलेहरूले आफ्नो गाउँ अघिको 300 फिट विशाल पहाडलाई धेरै कठिनाइहरूको सामना गर्दै चढ्ने गरेको देख्थे। यहाँसम्म कि गाउँका नारीहरू पनि पानी लिन त्यसै पहाड चढी पल्लोपट्टि गई पानी ल्याउने गर्थे। यही दुःख कष्टदेखि दशरथ सानैमा नै काम गर्न भनी घरबाट निस्के अनि लगभग 193 किलोमिटर पैदल हिँडी धनबाद पुगे, जहाँ तिनले कोइला खदानमा काम गरे। लगभग 7 त्यहाँ काम गरेपछि दशरथ आफ्नो पैतृक गाउँ फर्के, जहाँ तिनले खेतबारी गरी जीविका धान्न थाले। त्यसपछि दशरथले फाल्गुनी देवीसित विवाह गरे। उनीहरूबाट 2 नानीहरू भए। अब सोच्नुहुँदै होला कि यतिका कष्टदायक जीवन बिताइरहेका दशरथले फेरि किन एउटा सिङ्गो पहाडलाई काटी सडक मार्ग बनाए त? कुरो सजिलो छैन। दशरथको गाउँघरमा मानिसहरूको आधारभूत सुविधाहरू थिएन।

0: बाटोको समस्या, पानीको समस्या, अस्पतालको समस्या इत्यादि। गाउँमा कुनै बिरामी भए लगभग 40 मिल हिँडी दुर्गम पहाड चढी अस्पताल पुग्न पर्थ्यो। यसैबीच दशरथको जीवनको सबैभन्दा दुःखद दिन आयो सन् 1960। एक दिन जब दशरथ काम गरिरहेका थिए, नानीहरू पनि घरमा थिएन, स्वास्नी पानी लिन भनी पहाडतिर गएका थिए। यसैबीच एउटा घटना घट्यो। दशरथकी स्वास्नी पानी ल्याउने क्रममा पहाडबाट लडे अनि गम्भीर घाइते भए। दशरथले जब यो कुरा सुने तब तिनी दौडी दौडी घटनास्थलमा पुगे। स्वास्नी फाल्गुनी गम्भीर घाइते थिए। तिनलाई गहिरो चोट लागेको थियो र अति शीघ्र अस्पतालमा लगी उपचार गर्नुपर्ने थियो। दशरथलाई ठुलो वज्रपात भयो। अस्पताल 600 मिल टाढो, फेरि भएन बिचमा 300 फिटको विशाल पहाड। तिनले स्वास्नीलाई पीठमा बोकी जसोतसो अस्पताल पुर्याए, तर चोट धेरै भएर रगत पुरा बगेको कारणले गर्दाखेरि अस्पताल पुग्दा नपुग्दा नै तिनकी स्वास्नी फाल्गुनी देवीको मृत्यु भइसकेको थियो।
1: बहुत अकड़ है तोरा में, बहुत जोर है। अरे भरम है भरम। देख देख कैसे उखाड़ते हैं अकड़ तेरी।
2: वो हमारी जिंदगी को खराब किया है। हम तेरा चीख रखते
0: आफ्नी स्वास्नी फाल्गुनीको मृत्युपछि दशरथले विभिन्न सरकारी एकाइहरूको चक्कर काटे कि यो पहाड तोडी त्यहाँ सडक बनाइदिनु भनी। तर दुर्भाग्यको कुरो, सरकारले यस गरिब मानिस दशरथको कुरोमा कुनै ध्यान नै दिएन। तब दशरथले ठाने कि त्यसो भए आफू स्वयं नै अब यस कार्यमा लाग्ने अनि हातमा हतियार लिई पहाड काट भनी घरबाट निस्के। एउटा लक्ष्य लिएर निस्केको दशरथले गाउँवासीलाई पनि गुहार मागे, तर तिनको यस कुरामाथि कसैले समर्थन गरेन र सहयोग पनि गरेनन्। यसो हुँदा दशरथ एक्लै हातमा एउटा छिनो अनि मार्तोल लिई घरबाट निस्के। यो कुरो हो सन् 1960। दशरथले घरमा रहेको 3 बाख्राहरू बेची छिनो अनि कतिपय हतियारहरू किने। यो पहाड तोड्न त्यति सजिलो थिएन, यसलाई तोड्न ठुल्ठुला मानिसहरूको आवश्यकता थियो। यी सबै सुविधाहरू दशरथकोमा थिएन, थियो त एउटा मार्तोल अनि छिनो अनि साथमा सबैभन्दा ठुलो उनकोमा हिम्मत। जब दशरथले दिनरात एक गरी पहाड काट्न सुरु गरे तब गाउँवासीले तिनलाई पागल भने अनि सबैले एक दुई दिनपछि थाकेर घर फर्किन्छ नि भनी सोचे पनि। तर समयलाई अर्कै कुरो मन्जुर थियो। दशरथ परिवारको पेट भर्न गाउँमा अर्को खेतमा बिहानै उठी काम गर्न जान्थे र त्यहाँ काम सकेपछि तिनी सोझै पहाड काट्न त्यही स्थानमा जान्थे। उनी थाक्दैन पनि थिए। तिनले त्यस पहाडमा रहेका कतिपय चट्टानहरूलाई तोड्न पहिला त्यस चट्टानको नजिक आगो बालिदिन्थे अनि जब चट्टान तातिन्थ्यो तब त्यहाँ पानी हालिदिन्थे। यसो गर्नको मुख्य कारण त्यस अवस्थामा छिनो हतियार लगाउँदा चट्टान तोड्न केही सजिलो हुन्थ्यो। दशरथ माझीले आफ्नो प्रयास जारी राखे। उनी धेरैपल्ट स्वयं त्यस चट्टानबाट लडे तरै पनि हार भने खाएनन्। आफ्नो काममा उनी निरन्तर लागिरहे। दिन महिनामा, महिना वर्षमा, दिन रात गर्मी वर्षा दशरथले केही भनेनन्, आफ्नो काममा तिनी लागि नै रहे। गाउँवासीले तिनको यस्तो परिश्रमदेखि कामदेखि तिनलाई सम्झाउने बुझाउने प्रयास गरे, तर दशरथ माझीले ठानिसकेका थिए कि तिनको गाउँमा कसैले आफ्नो प्रियलाई उसले जस्तो गुमाउने छैन भने। समय बित्दै गयो। गाउँवासीले पनि दशरथको प्रयासले पहाडमा केही परिवर्तन आएको अनुभव गर्न थाले। त्यसपछि गाउँलेहरू दशरथलाई खाना पानीद्वारा सहयोग

थाले। यो कुनै एक दुई वर्षको कुरो थिएन, यहाँ 20 वर्षको कडा परिश्रमको कुरो थियो। अन्तमा लगभग 22 वर्षको कठिन परिश्रम र लगनको फलस्वरूप दशरथले त्यस पहाडको अन्तिम चट्टानलाई पनि तोडे। 22 वर्षको अवधि दशरथले यस पहाडलाई बीचबाट नै काटेका थिए। अब भने यहाँबाट एउटा ठुलो ट्रक कुद्ने सक्ने जग्गा बनियो। जब पहिला गाउँवासीलाई पल्लो गाउँ जान 300 मिल हिँड्न पर्थ्यो भने यो बाटो बनिएपछि अब केवल 3-4 मिल मात्र मानिसहरूलाई हिँड्न पर्थ्यो। अनि यो सबै सम्भव भए त दशरथ माझीको कठोर परिश्रमको फलस्वरूप। यस सफलतापछि दशरथ माझीलाई गाउँवासीले यति मान सम्मान दिए कि दशरथले सपनामा पनि यस्तो सोचेका थिएनन्। अब भने यही मार्ग भएर गाउँवासी यातायात गर्न थाले, काम गर्न टाढा टाढा जान थाले, नानीहरू स्कुल पढ्न थाले। जब दशरथको यस्तो कारनामाको कुरो फैलियो तब विभिन्न स्थानहरूबाट मिडिया च्यानलहरू तिनको इन्टरभ्यू लिन पुगे। त्यसैपछि यिनीहरूले दशरथ माझीलाई माउन्टेन म्यानको उपनाम दिए, जबकि तिनलाई पहिला म्याड म्यान भन्ने गर्थे।

0: अब भने दशरथ माझीका पुतलाहरू विभिन्न स्थानहरूमा लगाइयो। अहिले आएर सरकारको पनि निन्द्रा खोलियो अनि यही नै एउटा बाटो पिच पनि गरियो। दशरथ माझी चाहन्थे कि तिनको गाउँ नजिक एउटा रेलवे स्टेसन बनियोस् भने। यसको निम्ति तिनले तत्कालीन प्रधानमन्त्री स्वर्गीय इन्दिरा गान्धीलाई भेट्न भनी ट्रेनमा यात्रा गरे। तर पैसा नहुनुको कारण टिटीले तिनलाई अघिल्लो स्टेसनमा नै धक्का दिएर झारिदिए।
1: हिम्मत देखिए, सरकार के नाम पर फ्री घूमने की आदत पड़ गई है। उधर साला,
2: अरे प्रधानमंत्री से मिलने जा रहे हैं।
1: अच्छा फुक्कर साला, उधर याद है।
0: तर यहाँ पनि दशरथले हार मानेनन्। तिनले दिल्लीको रल 600 मिलको यात्रा पैदल नै पुरा गरे। उनी दिल्ली पुगे तर त्यहाँ तिनको कुरा सुन्ने कोही थिएन। तिनलाई सबैले धक्का दिएर तिरस्कार गरे।
3: मैडम जी, ये दशरथ माझी हैं, 12 साल से पहाड़ खोद रहे हैं लोगों की भलाई के लिए, इनकी कुछ मदद हो जाती तो।
0: सन् 2000 पनि तिनले जग्गा जग्गा गएर पैसा उठाए तर तिनलाई सफलता भने हात परेन। त्यसै समय सन् 2006 तिनको भेट तत्कालीन बिहारको मुख्यमन्त्री नीतिश कुमारसित भयो। अबसम्म तिनको नाम भारतभरि फैलिसकेको थियो भने बिहारमा त दशरथ माझीलाई नचिन्ने सायदै कोही पनि थियो होला। यही समय दशरथ माझीले यहाँ मुख्यमन्त्री समक्ष पक्का रोडको माग पनि गरे, जो मुख्यमन्त्रीले पुरा पनि गरे अनि दशरथ माझीलाई तिनकै गाउँमा 5 एकर जमिन पनि दान दिए। तर दशरथको महान त्याग, त्यसै जमिनलाई दशरथ माझीले अस्पताल बनाउन भनी दान दिए। दशरथ माझीलाई कतिपयले पक्का घर पनि दिने प्रस्ताव गरिएको थियो भने पनि सबै प्रस्तावलाई तिनले अस्वीकार गरे। तिनी भन्ने गर्थे कि तिनले देखेको सपना सबै पुरा भयो। यसैबीच 17 अगस्त 2007 गल ब्लडर क्यान्सरको कारण दशरथ माझीले सधैँको निम्ति यस संसारदेखि बिदा लिए।

तिनको मृत्यु दिल्लीको एम्समा भएको थियो भने तिनको पार्थिव शरीरलाई तिनकै पैतृक गाउँ गेलोर ल्याइयो अनि यहाँ नै तिनको अन्तिम संस्कार गरियो। तिनको संसार त्यागको 4 सालपछि यो रोड पूर्णतः तयार भयो भने यस मार्गमा निर्मित गेटलाई

दशरथ माझीद्वारा नामकरण गरियो। तिनको नामको डाक टिकट पनि दुनियाँमा चलिरहेको छ भने तिनको स्मृतिमा कतिपय फिल्म अनि वृत्तचित्रहरू पनि बनाइएको छ। यस्ता थिए माउन्टेन म्यान अफ इन्डिया दशरथ माझी।

लौ त श्रोता महानुभावहरू, आज नेपाली प्रसारण सेवाको विशेष कार्यक्रम विश्वमा हामीले माउन्टेन म्यान यानि कि दशरथ माझीबारे जान्ने प्रयास गर्दा गर्दै देवलको घडीले हामीलाई बिदा माग्ने सङ्केत गरिएको छ र आगामी दिनहरूमा फेरि भेट्ने वचनको साथ आजलाई भने बिदा चाहन्छु। हवस् त, नमस्कार।

नमस्कार। अघिल्लो कार्यक्रमको चरणमा अब प्रस्तुत भइरहेको छ कार्यक्रम विविध चर्चा। विविध चर्चाको आजको कार्यक्रममा हाम्रा आदरणीय श्रोताहरूलाई पहिरोबारे केही बताइरहेको छु। वर्षायामको मौसम छ। पहाडी क्षेत्रहरूमा यस समय विभिन्न स्थानहरूमा पहिरो जाने गर्छ। यसैलाई ध्यानमा राख्दै पहिरो भनेको के हो अनि पहिरो जाँदा हामीले विशेष कुन कुन कुरोमा ध्यान दिनुपर्छ त्यसबारे जानकारी दिइरहेको छु। के तपाईँले पहिरो सुनेको वा देख्नुभएको छ? पहाडका कतिपय सडकहरू पहिरोको कारण बन्द भएको खबर सुन्नुभएको त अवश्य नै छ होला। ठिक छ, यस कार्यक्रम अन्तर्गत आज पहिरोको अर्थ, पहिरोको प्रभाव, पहिरोको कारण अनि रोकथाम वा हटाउन प्रयास आदिबारे जानकारी लिनेछौँ। पहिरो एक प्राकृतिक घटना हो, तर त्यहाँ धेरै मानव गतिविधिहरू संलग्न छन् जसले ठूलो मात्रामा पहिरोको आवागमनलाई निम्त्याउँछ। पछिल्लो समय पहिरोको कारण दिनदिनै बढ्दै गएको र यसको मुख्य कारण वन जङ्गलको विनाशले नै रहेको हामीले पाउँछौँ। बाँच्नको लागि यी मानव गतिविधिहरू निगरानी गर्न अति आवश्यक छ। ढुङ्गा वा भग्नावेश आदि ढलानबाट ओर्लिने कार्यलाई पहिरो भनिन्छ। यो एक प्रकारको मास वेस्टिङ हो जसले गुरुत्वाकर्षणको प्रभाव अन्तर्गत कुनै पनि द्रव्यमान, माटो वा चट्टानको गतिलाई जनाउँछ। यो प्राकृतिक प्रकोप मध्ये एक हो र यदि धेरै मात्रामा क्षति भयो भने यसले एक विपत्तिको रूप लिन सक्छ। अक्सफोर्ड लर्नर्स डिक्सनरीका अनुसार पहिरो भनेको माटो, चट्टान इत्यादिको समूह हो जुन पहाड वा चट्टानको ढलानमा खस्छ। पहिरो जानको विभिन्न कारणहरू छन्। हामी तिनीहरूलाई चार वर्गहरूमा वर्गीकृत गर्न सक्छौँ। पहिरोको अर्थ ढलान वा चट्टानबाट केही सामग्री वा भग्नावेश वा चट्टान आदि खस्नु हो जसको कारण यसको मलबाहरू ढलानको आधारमा जम्मा हुन्छ। चट्टानहरू बीचको केही फ्र्याक्चर र चट्टानहरूको झुकाको कारणले गुरुत्वाकर्षण बिना पतन हुन सक्छ। यो एक प्रकारको पहिरो हो जुन ढुङ्गाको टुक्रा तलतिर सरेर त्यसबाट अलग भएपछि हुन्छ।

अब पहिरोको कारणहरू। पहिरो विभिन्न कारणले हुने गर्छ, जसमध्ये अब हामी केही बारे जानकारी गरिरहेका छौँ। यो भारी वर्षाको कारण पनि हुनसक्छ। रुख, बोट, बिरुवा आदिले माटोको कणलाई घना राख्ने र वन जङ्गलको नाशको कारण पहाडी भेगहरूले आफ्नो सुरक्षात्मक तह गुमाएकोले वर्षाको पानी यी भिराहरूमा बग्ने गरेको कारण वन जङ्गलको नाश पनि पहिरोको मुख्य कारण हो। पहिरो भूकम्पका कारण पनि जान सक्छ। उदाहरणका लागि हिमालयमा भूकम्पले पहाडहरूलाई अस्थिर बनाउँछ र पहिरोलाई निम्त्याउँछ। ज्वालामुखी विस्फोटले पनि कतिपय क्षेत्रहरूमा पहिरोलाई निम्त्याउने कार्य गर्छ। पहाडी क्षेत्रमा सडक र अन्य निर्माण कार्यको क्रममा प्राय पहिरो जाने गर्छ। ठुलो सङ्ख्यामा चट्टानहरूलाई हटाउँदा यसले पहिरोलाई निम्त्याउन सक्छ। उत्तर पूर्वी भारतका क्षेत्रहरूमा पहिरोको कारण कृषि परिवर्तन पनि हुन्छ। बढ्दो जनसङ्ख्याका कारण ठुलो सङ्ख्यामा घरहरू निर्माण भइरहेका छन्, जसले ठुलो मात्रामा भग्नावशेषहरू सृजना गर्दै पहिरो जाने गर्छ। अब पहिरोको प्रभाव। पहिरोले सामाजिक र आर्थिक वातावरणलाई असर गर्न सक्छ, साथै अन्य धेरै क्षतिहरू निम्त्याउन सक्छ। अब छोटो अवधिको प्रभावबारे यहाँ बताइरहेको छु। यस क्षेत्रको प्राकृतिक सौन्दर्यमा क्षति पुगेको हुन्छ। जीवन र सम्पत्तिको हानि, सडक अवरोध, रेल लाइनहरूको विनाश, ढुङ्गा आदि खस्दा यातायातको अवरुद्ध। पहिरोको कारणले नदीको पानीको बहाउलाई परिवर्तन गर्छ, जसले बाढी पनि निम्त्याउन सक्छ। अब पहिरोको दीर्घकालीन प्रभावहरू के छन् त? परिदृश्य परिवर्तन स्थायी हुन सक्छ। उर्वर भूमि वा खेतीयोग्य जमिनको हानि हुन सक्छ। माटोको क्षय र क्षतिले वातावरणीय समस्या निम्त्याउन सक्छ। जलस्रोतमा पर्न सक्छ असर। केही सडकहरू क्षतिग्रस्त वा स्थायी रूपमा बन्द हुन पनि सक्छ। यी त थिए आंशिक अथवा दीर्घकालीन प्रभावहरूबारे जानकारी। अब पहिरोको रोकथाम र यसलाई कसरी न्यूनीकरण गर्न सकिन्छ त यसबारे जानौँ। देशले संवेदनशील क्षेत्रको पहिचान गरी प्राथमिकताको आधारमा यस सम्बन्धमा कारवाही गर्नुपर्छ। पूर्व चेतावनी प्रणाली र अनुगमन प्रणाली अप्नाउनुपर्छ। पहिरोको जोखिममा रहेका क्षेत्रहरू पहिचान गर्न जोखिम नक्साङ्कन गर्न सकिन्छ। जोखिममा रहेका क्षेत्रमा निर्माण कार्यमा प्रतिबन्ध लगाउनुपर्छ। वृक्षारोपण कार्यक्रमलाई अघि बढाउनुपर्छ अथवा यसलाई बृहत रूपमा सञ्चालन गर्नुपर्छ। पहिरोको जोखिममा रहेका क्षेत्रमा विकासमा रोक लगाउने र विद्यमान विकासको संरक्षण गर्न अति आवश्यक ठर्दछ। त्यस्ता जोखिम क्षेत्रमा भवन निर्माण र अन्य प्रयोजनका लागि देशले एउटा सशक्त नियम बनाउन जरुरी छ। पहाडी क्षेत्रमा टेरेस खेती अप्नाउनुपर्छ। पहिरो गएको अवस्थामा बचाउ दल सदैव तत्पर अनि तयार बस्नुपर्छ। के तपाईँलाई थाहा छ, जुन 2013 भारतको केदारनाथमा आएको उत्तर भारतको बाढी पहिरो विश्वको सबैभन्दा घातक पहिरोमध्ये एक थियो। यो प्रकोपमा लगभग 5,700 जनाको मृत्यु भएको थियो। यो भारतमा भएको सबैभन्दा भयानक प्रकोपहरूमध्ये एक थियो। अन्तमा आज हामीले पहिरोबारे धेरै महत्त्वपूर्ण विषयलाई समेट्ने प्रयास गर्यौँ। हामीले यस सम्बन्धित अवधारणाहरू जस्तै कारण, प्रभाव, रोकथाम र न्यूनीकरण आदिलाई समेट्यौँ। त्यसकारण यस्ता विषयहरूबारे जान्न अनि सिक्न हामीलाई धेरै महत्त्वपूर्ण छ अनि आवश्यक पनि छ।

लौदो श्रोता मानवहरू, वर्षायामको यस समयमा हामीले चारैतिर पहिरो गएको खबर सुन्छौँ जान्छौँ। पहिरो एउटा प्राकृतिक आपदा पनि हो, तर कतिपय जग्गामा भन्नु भने मानव सृजित पनि हुनसक्छ। यसैले आकाशवाणीको तर्फबाट हामी निवेदन गर्न चाहन्छौँ, घर छिमेकमा भएका जति पनि खोला

0: यतिन्जेल प्रस्तुत थियो विविध वार्ताको कार्यक्रम रब सुनो समाचार।
1: यो आकाशवाणी हो, अब अजित विश्वबाट सुन्नुहोस् समाचार। सुरुमा प्रमुख समाचार। प्रधानमन्त्री नरेन्द्र मोदीले वार्षिक अमरनाथ यात्रालाई देशको आध्यात्मिक परम्परा र सांस्कृतिक एकताको अनन्त अध्याय भएको बताउनुभयो। प्रधानमन्त्री नरेन्द्र मोदीले भोलि राजस्थान र गुजरातको भ्रमण गर्नुहुनेछ। वित्त मन्त्री निर्मला सीतारमणले भारत र फ्रान्सबीचको रणनीतिक साझेदारी लगातार बलियो हुँदै गएको बताउनु भएको छ। केन्द्रीय युवा मामिला एवं खेलकुद मन्त्री डाक्टर मनसुख मान्डिव्याले 2047 विकसित भारतको सपनालाई साकार पार्न देशका युवाहरूको प्रमुख भूमिका रहेको बताउनु भएको छ। र मौसम विभागले गुजरात, कोंकण, गोवा, मध्य महाराष्ट्र, उडिसा र पश्चिम मध्य प्रदेशमा भोलिसम्म मुसलधारे वर्षाका लागि रेड अलर्ट जारी गरेको छ। अब समाचार विस्तारमा। श्री अमरनाथजीको यात्रा आज बिहान जम्मू कश्मीरको पहलगाम र बालातल मार्गबाट सुरु भएको छ। 57 दिन लामो तीर्थयात्राको क्रममा देशभरबाट लाखौं तीर्थयात्रीहरू अमरनाथ गुफा मन्दिरको दर्शन गर्नेछन्। भगवान शिवको आशीर्वाद लिन र प्राकृतिक रूपमा बनेको बरफको शिवलिङ्गको दर्शन गर्न भक्तहरू लगभग 3,888 मिटरको उचाइमा रहेको पवित्र अमरनाथ गुफामा जान्छन्। यो यात्रा 28 अगस्तका दिन रक्षाबन्धनको दिन समापन हुनेछ।
2: यात्री इस समय धार्मिक उत्साह के साथ पवित्र गुफा में भगवान शिव के आशीर्वाद लेने और शिवलिंग के दर्शन करने के लिए आगे बढ़ रहे हैं। यात्रा के दोनों रास्तों पर यात्रियों को पानी, भोजन और विश्राम स्थल उपलब्ध कराए गए हैं, ताकि इस कठिन यात्रा के दौरान उनकी सुविधा और सुरक्षा सुनिश्चित की जा सके। उत्साहित यात्रियों ने सुविधाओं और व्यवस्थाओं की सकारात्मक प्रशंसा की है।
1: उपराष्ट्रपति सीपी राधाकृष्णनले जम्मू कश्मीरमा वार्षिक अमरनाथ यात्राका लागि शुभकामना दिनुभएको छ। सोसियल मिडिया पोस्टमा उपराष्ट्रपतिले अमरनाथ यात्रा सबैभन्दा पुरानो तीर्थस्थलमध्ये एक भएको बताउँदै यसले देशको आध्यात्मिक सम्पदा र आस्थालाई जोड दिने बताउनुभयो। प्रधानमन्त्री नरेन्द्र मोदीले जम्मू कश्मीरमा वार्षिक अमरनाथ यात्रा गर्ने तीर्थयात्रीलाई शुभकामना दिनुभएको छ। तीर्थयात्रीहरूलाई लेखेको पत्रमा श्री मोदीले वार्षिक अमरनाथ यात्रालाई देशको आध्यात्मिक परम्परा र सांस्कृतिक एकताको अनन्त अध्यायको रूपमा वर्णन गर्नुभयो। बाबा बर्फानीको दिव्य दर्शन लाखौं भक्तजनको जीवनमा अविस्मरणीय र अत्यन्त शुभ अनुभूति भएको उहाँले बताउनुभयो। प्रधानमन्त्रीले विश्वास व्यक्त गर्दै भन्नुभयो, अमरनाथ यात्राले विश्वास, सांस्कृतिक एकता र सेवाको मूल्यहरूलाई बलियो बनाइरहेछ। गृहमन्त्री अमित शाहले अमरनाथ यात्रा सनातन संस्कृतिप्रति अटुट शक्ति, धैर्य र संयमको पवित्र प्रतीक भएको बताउनु भएको छ। प्रधानमन्त्री नरेन्द्र मोदीले भोलि राजस्थान र गुजरातको भ्रमण गर्नुहुनेछ। उहाँले राजस्थानमा जोधपुर विमानस्थलको नयाँ टर्मिनल भवनको उद्घाटन गर्नुहुनेछ। 480 करोडको यो परियोजनाले वार्षिक 20 लाख यात्री ओसार पसार गर्ने लक्ष्य राखेको छ। उहाँले जोधपुरमा अत्याधुनिक उडान योजनाको पनि सुरुवात गर्नुहुनेछ। यस योजनाको उद्देश्य देशमा हवाई सम्पर्कलाई थप सुधार गर्नु हो। प्रधानमन्त्रीले राजस्थानको बालतोरामा 1,06,000 करोड रुपियाँको विभिन्न विकास परियोजनाहरूको उद्घाटन र शिलान्यास पनि गर्नुहुनेछ। यसमा पेट्रोकेमिकल, रेलवे, सडक, ऊर्जा र शहरी यातायातसँग सम्बन्धित परियोजनाहरू समावेश छन्। उहाँले पचपदारमा भारतको पहिलो ग्रिनफिल्ड रिफाइनरी स पेट्रोकेमिकल कम्प्लेक्स राष्ट्रलाई समर्पित गर्नुहुनेछ। प्रधानमन्त्री मोदीले जयपुर मेट्रो रेल परियोजनाको दोस्रो चरणको शिलान्यास पनि गर्नुहुनेछ, जसको कुल लागत 13,000 करोड भन्दा अधिक रहेको छ। दोस्रो चरणमा प्रहलादपुरदेखि तोडी मोडसम्म 41 किलोमिटर लामो उत्तर दक्षिण मेट्रो कोरिडोर निर्माण गरिनेछ, जसले सीतापुरा र विश्वकर्मा औद्योगिक क्षेत्रका औद्योगिक र आवासीय

0: लाई 36 स्टेशनहरू मार्फत जोड्नेछ। वित्त मन्त्री निर्मला सीतारमणले भारत र फ्रान्स बीचको रणनीतिक साझेदारी लगातार बलियो हुँदै गएको बताउनु भएको छ। पेरिसमा भारत फ्रान्स व्यापार गोलमेचलाई सम्बोधन गर्नुहुँदै उहाँले भन्नुभयो, दुई देशहरू तकनिक, नवाचार, ऊर्जा र डिजिटल विकासको क्षेत्रमा सँगै काम गरिरहेका छन्। श्रीमती सीतारमणले फ्रान्सेली कम्पनीहरू र निवेशकहरूलाई विकसित भारत 2047 यात्रामा साझेदार बन्न आमन्त्रित गर्नुभयो भने भारत र फ्रान्स एआईको क्षेत्रमा विश्वासिलो साझेदार भएको बताउनुभयो। लोकसभाका अध्यक्ष ओम बिरलाले कोलकाताको न्यू टाउन कन्भेन्सन सेन्टरमा पश्चिम बङ्गाल विधानसभाका नवनिर्वाचित सदस्यहरूका लागि दुई दिने संसदीय तथा विधायी कार्य सम्बन्धित कार्यक्रमको उद्घाटन गर्नुभयो। उद्घाटन समारोह अघि श्री बिरलालाई गार्ड अफ अनरबाट सम्मानित गरिएको थियो।
1: यो समय डिजिटलका समय है, डिजिटलको नवाचारका समय है और एआई टेक्नोलोजीका भी समय है। आप देश और दुनिया की विधानसभाएं, पार्लियामेंट, उनकी डिबेट, उनकी चर्चाएं, उनके अच्छे अनुभव, उनके विचार, जनता के अच्छे कल्याण, नीतियां, कानून, ये सब आज एक प्लेटफॉर्म पर आप देख सकते हैं। आप दुनिया के बजट देख सकते हैं, देश के अलग राज्यों के बजट देख सकते हैं। हमने माननीय प्रधानमंत्री जी के आग्रह पर एक प्लेटफॉर्म पर सारी देश की विधायी संस्थाओं को ला दिया है। इसलिए डिजिटल संसद में आपको संपूर्ण देश की चर्चा, डिबेट आपको वहां पर मिलेगी।
0: उद्घाटन समारोहमा पश्चिम बङ्गालका मुख्यमन्त्री शुभेन्दु अधिकारी, संसदीय मामिला मन्त्री किरेन रिजिजु, राज्यसभाका उपाध्यक्ष हरिवंश सिंह, विधानसभाका विपक्षी दलका नेता ऋतव्रत बनर्जी र विधानसभाका अध्यक्ष रथिन्द्र बोस उपस्थित हुनुहुन्थ्यो। दुई दिने प्रशिक्षण कार्यक्रम कसरी प्रभावकारी विधायक बन्ने, सदस्यहरूका लागि रीतिरिवाज, परम्परा र शिष्टाचार, विधानमण्डलमा प्रश्न र अन्य प्रक्रियागत उपायहरूको माध्यमबाट कार्यपालिकाको जवाफदेहिता र राष्ट्रिय ई विधान एप्लिकेसन सहित धेरै प्राविधिक सत्रहरूसहित सञ्चालन गरिएको छ। समाचार आकाशवाणीबाट सुन्दै हुनुहुन्छ। ताजा समाचार जान्नका लागि सोसियल मिडिया ह्यान्डल एक्समा @AIRNewsKarsang अनि फेसबुकमा आकाशवाणी समाचार नेपालीलाई फलो गर्न सक्नुहुनेछ। अब रहल समाचार। युवा कार्यक्रम विभागले आज नयाँ दिल्लीमा माई भारतको लागि उद्योग सङ्घको सम्मेलन आयोजना गरेको छ। सम्मेलनमा एसोसिएटेड चेम्बर्स अफ कमर्स एन्ड इन्डस्ट्री अफ इन्डिया एसोचेम, फेडरेसन्स अफ इन्डियन चेम्बर्स अफ कमर्स एन्ड इन्डस्ट्री फिक्की, अखिल भारतीय व्यापारी परिसङ्घ र भारतीय उद्योग परिसङ्घ लगायतका प्रमुख उद्योग निकायहरू सहभागी छन्। यस कार्यक्रमको उद्देश्य उद्योग सरोकारवालाहरूलाई माई भारत इको सिस्टमसँग परिचित गराउनु र उद्योग सङ्घहरू, कर्पोरेटहरू र पिएसयूहरूलाई यस पहलमा सामेल हुनु आमन्त्रित गर्नु हो। राष्ट्रपतिले भारतका मुख्य न्यायाधीशको परामर्शपछि आन्ध्र प्रदेश उच्च न्यायालयमा तीन अतिरिक्त न्यायाधीशहरूलाई नियुक्ति गर्नुभएको छ। नियुक्त गरिएका अतिरिक्त न्यायाधीशहरूमा सुनिता गन्धम, अलापति गिरिधर र पुरुषोत्तम कुमार चिन्ताला पुडी रहेका छन्। युनिक आइडेन्टिफिकेसन अथोरिटी अफ इन्डियाले आधार एपको माध्यमद्वारा आधारमा निशुल्क इमेल अपडेट सुविधा सुरु गरेको छ। यो सुविधा 1 जुलाईदेखि 6 महिनाको अवधिका लागि लागू हुनेछ। इलेक्ट्रोनिक्स तथा सूचना प्रौद्योगिकी मन्त्रालयले बताएको छ, आधार एपमा नयाँ सुविधा सुरु भएपछिको 2 दिनभित्र नै 2.5 लाख भन्दा अधिक मानिसहरूले आफ्ना इमेल ठेगाना अपडेट गरेका छन्। मन्त्रालयले भनेको छ, आधारलाई इमेलसित जोड्दा जब पनि आधार अथेन्टिकेसन प्रमाणीकरणको कुनै रिक्वेस्ट पूरा हुँदछ तब रियल टाइम इमेल नोटिफिकेसन प्राप्त हुँदछ। मन्त्रालयले भनेको छ, यस पहलद्वारा पारदर्शिता बढ्दछ अनि सुरक्षाको एउटा अतिरिक्त स्तर प्राप्त हुँदछ। यसद्वारा आधार नम्बर राख्ने व्यक्तिलाई उसको आधारको प्रयोग कुन कामको लागि भइरहेको छ जानकारी प्राप्त हुँदछ। भूकम्पित भेनेजुएलामा भारतले अपरेसन अमिस्तात अन्तर्गत मानवीय र चिकित्सा सहायतामा अझ तीव्र गरेको छ। विदेश मन्त्रालयले सोसियल मिडियामा राहत कार्यको तस्विर साझा गर्दै भारतीय सेनाको फिल्ड अस्पतालले त्यहाँ रहेका पीडितलाई निरन्तर आपतकालीन चिकित्सा सेवा प्रदान गरिरहेको जनाएको छ। यसैबीच भेनेजुएलाका कार्यवाहक राष्ट्रपति डेल्सी रोड्रिगेजले 7 दिने राष्ट्रिय शोकको घोषणा गर्नुभएको छ। यसैबीच गत 24 जुनमा गएको महाभूकम्पमा परि मृत्यु हुनेको संख्या 2594 पुगेको छ। यस्तै 12,000 भन्दा बढी घाइते भएका छन् भने 190 वटा भवन ध्वस्त भएका छन्। मौसम विभागले गुजरात, कोंकण, गोवा, मध्य महाराष्ट्र, उडिसा र पश्चिम मध्य प्रदेशमा भोलिसम्म मुसलधारे वर्षाका लागि रेड अलर्ट जारी गरेको छ। छत्तिसगढ, पूर्वी मध्य प्रदेश, उत्तर प्रदेश र विदर्भमा पनि मेघ गर्जन र चट्याङ पर्ने पूर्वानुमान गरिएको छ। यस्तै महाराष्ट्रका धेरै भागहरूमा आज भारी वर्षा जारी छ। यस्तै मुम्बईमा लगातार चौथो दिन भारी वर्षा भयो।

0: रहेको छ। मौसम विभागले मुम्बईमा आगामी 3 दिनका लागि ओरेन्ज अलर्ट जारी गरेको छ। पछिल्लो 24 घण्टामा सहरका केही भागहरूमा 150 मिलिमिटर भन्दा बढी वर्षा रेकर्ड गरिएको छ। यो समाचार युट्युबमा @AIR कर्सेङ मार्फत पनि सुन्न सक्नुहुनेछ। अन्त्यमा प्रमुख समाचार पुनः एकचोटि। प्रधानमन्त्री नरेन्द्र मोदीले वार्षिक अमरनाथ यात्रालाई देशको आध्यात्मिक परम्परा र सांस्कृतिक एकताको अनन्त अध्याय भएको बताउनुभयो। प्रधानमन्त्री नरेन्द्र मोदीले भोलि राजस्थान र गुजरातको भ्रमण गर्नुहुनेछ। वित्त मन्त्री निर्मला सीतारमणले भारत र फ्रान्सबीचको रणनीतिक साझेदारी लगातार बलियो हुँदै गएको बताउनु भएको छ। केन्द्रीय युवा मामिला एवं खेलकुद मन्त्री डाक्टर मनसुख मान्डविया 2047 विकसित भारतको सपनालाई साकार पार्न देशका युवाहरूको प्रमुख भूमिका रहेको बताउनु भएको छ। र मौसम विभागले गुजरात, कोंकण, गोवा, मध्य महाराष्ट्र, उडिसा र पश्चिम मध्य प्रदेशमा भोलिसम्म मुसलधारे वर्षाका लागि रेड अलर्ट जारी गरेका छ। यसका साथै आकाशवाणीबाट समाचार पूरा भयो।
1: समाचारपछि अबको क्रममा श्रोतालाई सुनाइरहेछौ समूह शर्मा देशभक्ति गीत।

नमस्कार, आकाशवाणी खरसाङलाई सुनेर बसिरहनु भएका सम्पूर्ण श्रोता साथी, मेरा प्यारा विद्यार्थी भाइ बहिनीहरूलाई स्वागत छ हाम्रो यो कार्यक्रम शिक्षा ज्योतिमा। र म छु हजुरहरूको कार्यक्रम सञ्चालिका प्रशंसा थापा। र श्रोता सधैँ आज पनि हामी कार्यक्रमको थालनी गर्नेछौँ एउटा देश वन्दनाबाट।

0: यो देश वन्दना पश्चात आजको कार्यक्रममा हामी चन्द्रयान अभियानको यात्रा विषयमा केही जानकारी हासिल गर्नेछौ। विद्यार्थी भाइ बहिनीहरू, चन्द्रयान भारतको अन्तरिक्ष अनुसन्धान संस्थान इन्डियन स्पेस रिसर्च अर्गनाइजेसनद्वारा सञ्चालित गरिएको एउटा ऐतिहासिक चन्द्र अभियान हो। यस अभियानले अन्तरिक्ष विज्ञान र अनुसन्धानको क्षेत्रमा भारतलाई विश्वका अग्रणी राष्ट्रहरूमध्ये एउटा बनाएको छ। सन् 2008 प्रक्षेपण गरिएको चन्द्रयान एकले चन्द्रमामा पानीका अणुहरूको प्रमाण फेला पारेको विश्वलाई नयाँ जानकारी प्रदान गर्यो। त्यसपछि चन्द्रयान दुईले चन्द्रमाको दक्षिणी ध्रुवको अध्ययन गर्ने प्रयास गर्यो। अन्ततः चन्द्रयान तीनको सफल अवतरणले भारतलाई चन्द्रमाको दक्षिणी ध्रुव क्षेत्रमा सफलतापूर्वक अवतरण गर्ने विश्वकै पहिलो देश बनायो र यो उपलब्धिले भारतीय वैज्ञानिकहरूको अथक परिश्रम, दृढ संकल्प र वैज्ञानिक क्षमताको परिचय दिएको छ। आजको कार्यक्रममा हामी चन्द्रयान अभियानको सुरुवातदेखि सफलतासम्मको प्रेरणादायी यात्राबारे जानकारी प्राप्त गर्नेछौँ र यसैको निमित्त हाम्रो स्टुडियोमा आइसक्नु भएको छ शिक्षिका सुषमा राई।
1: आकाशवाणी खरसाङका सम्पूर्ण श्रोतावर्ग साथै विद्यार्थी नानीहरूमा शिक्षा ज्योति कार्यक्रममा हार्दिक स्वागत गर्दछु र आजको हाम्रो विषय रहेको छ चन्द्रयान अभियानको यात्रा अर्थात् चन्द्रयान मिसनको यात्रा। चन्द्रयान अभियानको यात्रा विषयमा जान्न अघि विद्यार्थी नानीहरूलाई छुट रूपमा नासा अनि इसरो विषयमा जानकारी गराउन चाहन्छु। नानीहरू ध्यान लगाएर सुन है। नासा संसारकै सबैभन्दा ठूलो एवं प्रसिद्ध अन्तरिक्ष विषयमा अनुसन्धान गर्ने अमेरिकाको एउटा सरकारी संस्था अथवा एजेन्सी हो। यसको स्थापना सन् 1968 भएको थियो। यसले पृथ्वी, सौरमण्डल, ब्रह्माण्ड, युनिभर्सको अध्ययन गर्न विभिन्न अन्तरिक्ष अभियानहरूको नेतृत्व गर्दछ। त्यस्तै प्रकारले हाम्रो देश भारतको राष्ट्रिय अन्तरिक्ष संस्था हो इसरो, जसको पूरा नाम हुन्छ इन्डियन स्पेस रिसर्च अर्गनाइजेसन, जसलाई भारतीय अन्तरिक्ष अनुसन्धान संस्था भनिन्छ। यसको स्थापना 15 अगस्त 1969 भएको थियो र यसको मुख्य कार्यालय बेङ्गलुरुमा अवस्थित छ। इसरो भारतको गौरवशाली वैज्ञानिक संस्था हो। यसका उपलब्धिहरूले भारतलाई अन्तरिक्ष विज्ञानमा विश्वभर चिनाएको छ। इसरोले प्रविधिको विकास गरी देशको वैज्ञानिक, सञ्चार, मौसम तथा अनुसन्धान कार्यमा महत्त्वपूर्ण भूमिका निर्वाह गरेको छ। अहिले भर्खरै मात्रामा हामीले नासा अनि इसरो विषयमा छोटो रूपमा जान्यौँ। अब हामी चन्द्रयान मिसनको पृष्ठभूमिलाई बुझौँ र विद्यार्थी नानीहरू चन्द्रयान पृष्ठभूमिलाई हेर्दा बुझ्दा हामी पाउँछौँ पृथ्वीको सबैभन्दा नजिकको खगोलीय एस्ट्रोनोमिकल छिमेकी हो चन्द्रमा, जसले शताब्दीदेखि मानव कल्पनालाई आकर्षित गर्दै आएको छ। यसको रहस्यमय सतह र भविष्यका अन्तरिक्ष अन्वेषण अथवा खोजका लागि आधार बन्न सक्ने

सम्भावनाले वैज्ञानिक तथा अनुसन्धानकर्ताहरूलाई यसको रहस्य पत्ता लगाउन विभिन्न अन्तरिक्ष अभियानहरू सञ्चालन गर्न प्रेरित गर्दै आएको छ। र यस्तै एक उल्लेखनीय अभियान हो चन्द्रयान मिसन, जसको नेतृत्व भारतीय अन्तरिक्ष अनुसन्धान संस्थाले गरेको छ। र आउनुहोस् विद्यार्थी नानीहरू, यस अद्भुत चन्द्र अभियानका विषयमा जानौँ। चन्द्रयान शब्दको अर्थ चन्द्रमाको यान वा चन्द्रयान हो। चन्द्रयान मिसन भारतीय अन्तरिक्ष अनुसन्धान संस्था इसरोद्वारा सञ्चालन गरिएको अन्तरिक्ष अन्वेषण अभियानहरूको श्रृङ्खला हो। चन्द्रयान अभियान इसरोको एक अदम्य साहस र दृढ संकल्पको कहानी हो। यसले भारत देशलाई अन्तरिक्षमा एक महाशक्तिको रूपमा स्थापित गरेको छ। सर्वप्रथम सन् 1999 तत्कालीन प्रधानमन्त्री अटल बिहारी वाजपेयीद्वारा चन्द्र अभियानको विचारलाई मन्जुरी दिएको थिए। भारतीय अन्तरिक्ष अनुसन्धान संस्था इसरोको चन्द्रयान अभियानको यात्रा 2003 भएको थियो। यस्तै कार्यक्रमदेखि सुरुवात भएर अहिलेसम्म मुख्य तीनवटा चन्द्रयान चन्द्रमामा पठाइसकेका छन्। ती हुन् चन्द्रयान 1, चन्द्रयान 2 अनि चन्द्रयान 3। यी तीनवटा चन्द्रयान मिसनको यात्रा विषयमा विस्तृत रूपमा जान्न अघि सर्वप्रथम यस मिसनको उद्देश्यबारे संक्षिप्त रूपमा विद्यार्थी नानीहरूलाई बताउनेछु, ध्यान लगाएर सुन्नुहोस्। चन्द्रयान मिसनको उद्देश्यलाई म यहाँ बुन्दागत रूपमा अथवा पोइन्टको रूपमा बताउँदै जानेछु। र यसरी पहिलो रहेको छ चन्द्रमाको सतह अथवा सर्फेसको अध्ययन गर्नु, अनि दोस्रोमा आउँछ चन्द्रमामा पानीको खोज गर्नु, यसरी तेस्रोमा चन्द्रमाको माटो चट्टान हिलियम 3 जस्ता रासायनिक अनि खनिजहरूको अनुसन्धान गर्नु, र चौथोमा रहेको छ चन्द्रमाको नक्सा म्यापिङ तयार गर्नु, अनि पाँच नम्बरमा रहेको छ चन्द्रमाको वातावरण र भूगर्भीय जियोलोजिकल संरचनाको अध्ययन गर्नु, र छ नम्बरमा रहेको छ भारतको अन्तरिक्ष प्रविधिको विकास गर्नु र भविष्यमा अन्तरिक्ष अभियानका लागि अनुभव हासिल गर्दै यस प्रविधिलाई अझ उन्नत बनाउनु। यसरी हामीले अहिले चन्द्रयान मिसनको मुख्य उद्देश्यहरू विषयमा जानेपछि अब हामी क्रमैले चन्द्रयान 1, चन्द्रयान 2 अनि 3 विषयमा जान्नेछौँ, बुझ्नेछौँ। र नानीहरू ध्यान लगाएर सुनाए। अब म चन्द्रयान 1 विषयमा बुझाउनेछु, ध्यान लगाएर सुन। चन्द्रयान 1 भारतको पहिलो चन्द्र अभियान थियो, जसलाई इसरोले आफ्नो चन्द्र अन्वेषण कार्यक्रम अन्तर्गत सञ्चालन गरेको थियो। यस अभियानमा मानव रहित अन्तरिक्ष यानलाई 22 अक्टोबर 2008 चन्द्रमातर्फ पठाइएको थियो। यसले भारतको अन्तरिक्ष अन्वेषण यात्रामा एक महत्त्वपूर्ण कोसेढुङ्गा माइलस्टोनको काम गर्यो। चन्द्रयान 1 आन्ध्र प्रदेशको श्रीहरिकोटाको अन्तरिक्ष केन्द्रबाट ध्रुवीय उपग्रह प्रक्षेपण यान PSLV-C11 रकेटद्वारा अन्तरिक्षमा पठाइएको थियो। यसलाई चन्द्रमासम्म पुग्न 5 लाग्यो, तर चन्द्रमाको कक्षमा सफलतापूर्वक स्थापित हुन भने 15 लागेको थियो। यस अर्बिटरले चन्द्रमाको सतहदेखि 100 किलोमिटर माथिसम्म परिक्रमा लगाएको थियो। चन्द्रयान 1 मुन इम्प्याक्ट प्रोप अथवा एमआईपी र एमी लगायतका विभिन्न वैज्ञानिक उपकरणहरू जडान गरिएको थियो। यस अभियानमा एमआईपीले चन्द्रमाको सतहमा सफलतापूर्वक अवतरण गर्यो। यसरी एमआईपी चन्द्रमामा अवतरण गर्ने पहिलो भारतीय निर्मित वस्तु बनेर इतिहास रच्न सफल भयो। चन्द्रयान 1 चन्द्रमाको सतहमा पानीको अणु रहेको महत्त्वपूर्ण प्रमाण फेला पार्न सफल भयो, जसलाई पछि नासाले पनि प्रमाणित गर्यो। यसले चन्द्रमाको विस्तृत नक्सा साथै वैज्ञानिक तथ्याङ्कहरू सङ्कलन गरी पृथ्वीमा पठाएका थिए। यी खोजहरूले चन्द्रमाको संरचना,

लन्च गरिएको चन्द्रयान वानले महत्त्वपूर्ण सफलता हासिल गर्दै आगामी अभियानहरूमा बलियो आधार तयार गर्यो। र यो थियो चन्द्रयान वानको विषयमा छोटो जानकारी। अब हामी चन्द्रयान टूको विषयमा जान्नेछौँ। विद्यार्थी नानीहरू राम्ररी ध्यान लगाएर सुनाए। चन्द्रयान टू भारतीय अन्तरिक्ष अनुसन्धान संस्थाद्वारा लन्च गरिएको मिसन थियो चन्द्रयान टू। यस यानलाई 22 जुलाई 2019 सतीश धवन अन्तरिक्ष केन्द्र श्रीहरिकोटाबाट भारतको सबैभन्दा शक्तिशाली रकेट जिएसएलभी MK-3 सफलतापूर्वक लन्च गरिएको थियो। यस यानमा विशेष गरी मुख्य गरी 3 मड्युल सामेल गरिएको थियो। ती हुन्, 1 नम्बरमा छ अर्बिटर। यसलाई चन्द्रमाको परिक्रमा गर्दै नक्सा खिच्नको निम्ति डिजाइन गरिएको थियो। दोस्रोमा छ विक्रम ल्यान्डर। चन्द्रमाको सतहमा सफ्ट ल्यान्डिङ गर्नको निम्ति तयार गरिएको थियो। अनि 3 नम्बरमा आउँछ प्रज्ञान रोबर। यो एउटा सानो रोबोटिक रोबर थियो जसले ल्यान्डरबाट बाहिर निस्केर चन्द्रमाको सतहमा परिक्रमा गर्नु अनि खोज गर्नु थियो। यसरी यी 3 मड्युललाई अनुसन्धान गर्नमा सामेल गरिएको थियो। चन्द्रयान 2 20 अगस्त 2019 चन्द्र कक्षामा पुग्न सफल भयो तर 7 सेप्टेम्बर 2019 ल्यान्डिङको अन्तिम क्षणमा विक्रम ल्यान्डरको सम्पर्क ग्राउन्ड स्टेसनसँग टुट्यो। त्यसैले सफ्ट ल्यान्डिङ सफल हुन सकेन। तर यसको अर्बिटरले भने अझसम्म सफलतापूर्वक चन्द्रमाको परिक्रमा गरिरहेका छन् अनि महत्त्वपूर्ण एवं उपयोगी वैज्ञानिक तथ्याङ्क अथवा डेटाहरू भने पठाइरहेका छन्। चन्द्रयान 2 अर्बिटर चन्द्रमाको कक्षामा सफलतापूर्वक स्थापना गरेपछि यसले उच्च गुणस्तरका तस्विरहरू खिचेर चन्द्रमाको सतह खनिज अनि भूगर्भीय संरचनाबारे महत्त्वपूर्ण जानकारी सङ्कलन गरिरहेका छन्। यस्तै प्रकारले चन्द्रमाको सतहमा म्याग्नेसियम अल्मुनियम अनि सिलिकन जस्ता तत्त्वहरू रहेको पत्ता लगाए। चन्द्रयान 2 पूर्ण रूपमा असफल मिसन थिएन कारण यसको अर्बिटरले सफलतापूर्वक काम गरिरहेको छ। यसै अन्तरिक्ष अभियानबाट प्राप्त अनुभव ज्ञान अनि तकनिकीबाट पछि चन्द्रयान 3 ऐतिहासिक सफल अवतरणमा महत्त्वपूर्ण योगदान पुर्याएको छ। अब हामी चन्द्रयान मिसनको अन्तिम है चन्द्रयान 3 विषयमा पढ्नेछौँ अनि बुझ्नेछौँ। र विद्यार्थी नानीहरू ध्यान लगाएर सुनाए। चन्द्रयान 3 भारतको इसरोद्वारा सञ्चालन गरिएको तेस्रो चन्द्र अभियान हो। यो अभियान 14 जुलाई 2023 सतीश धवन अन्तरिक्ष केन्द्रबाट LVM-3 रकेट मार्फत प्रक्षेपण अथवा लन्च गरिएको थियो। यसको पुरानो नाम JSLV-MK-3 थियो। धेरै समयको यात्रापछि 23 अगस्त 2023 विक्रम ल्यान्डरले चन्द्रमाको सतहमा सफलतापूर्वक सफ्ट ल्यान्डिङ गर्ने भारत देश अमेरिका चीन अनि रुस देशपछि विश्वको 4 देश बन्यो। चन्द्रमाको दक्षिणी ध्रुवीय क्षेत्रमा सफलतापूर्वक अवतरण गर्ने पहिलो देश बन्यो भारत। चन्द्रयान 2 जस्तै यसमा पनि मुख्य 3 मड्युल सामेल गरिएको थियो। ती हुन् प्रोपल्सन मड्युल, यसले ल्यान्डरलाई चन्द्रमाको कक्षासम्म पुर्याउने काम गर्दछ। अनि 2 नम्बरमा छ विक्रम ल्यान्डर, चन्द्रमामा सुरक्षित अवतरण गर्ने काम गर्दछ यसले। र 3 छ प्रज्ञान रोबन, यस यानले चाहिँ चन्द्रमाको सतहमा घुमेर माटो चट्टान र अन्य वैज्ञानिक तथ्यहरूको अध्ययन गर्ने गर्छ। र अहिले हामीले चन्द्रयान 3 के मड्युलहरू सामेल गरिएको थियो भन्ने विषयमा जान्यौँ। त्यसरी नै विद्यार्थी नानीहरू अब हामी चन्द्रयान 3 के सफलता हासिल गर्यौँ त भन्ने विषयमा पनि जानु है। चन्द्रयान 3 अभियानद्वारा भारत विश्वमा चन्द्रमाको सतहमा सफ्ट ल्यान्डिङ गर्ने 4 देश बन्यो
अनि दक्षिणी ध्रुवमा पुग्ने पहिलो देश बनेर

0: इतिहास रच्न सफल भयो। त्यस्तै प्रकारले चन्द्रमाको सतहमा सल्फर, अल्मुनियम, क्याल्सियम, आयरन अनि अक्सिजन जस्ता तत्त्वहरूको उपस्थितिको पुष्टि पनि यस यानले गरे, जसको कारण भविष्यमा चन्द्रमामा मानव बस्ती बसाउने आशा एवं विश्वास बढेर गएको छ। इसरोको यो अन्तरिक्ष अभियानले भारतलाई गौरवान्वित मात्र नगराएर चन्द्रमाको रहस्य अनि भविष्यमा मानव अभियानको निम्ति विश्वका वैज्ञानिकहरूलाई नयाँ दिशा प्रदान गरेका छन्। चन्द्रयान थ्रीको ऐतिहासिक सफलतापछि इसरोलाई खगोल विज्ञानको क्षेत्रमा गार्ड स्पेस साइन्स अवार्ड नामक संसारको प्रतिष्ठित पुरस्कार प्रदान गरिएको छ। यसरी अहिले हामीले चन्द्रयान वान, चन्द्रयान टू अनि चन्द्रयान थ्रीको विषयमा जान्यौँ है। एउटा जानिसकेपछि अब हामी यसको निष्कर्षतर्फ लाग्नेछौँ। निष्कर्षमा भन्नुपर्दा इसरोद्वारा सञ्चालन गरिएको चन्द्रयान मिसनले चन्द्रमाको अध्ययनमा महत्त्वपूर्ण उपलब्धिहरू हासिल गरेको छ। चन्द्रयान वानले 2008 चन्द्रमामा पानीको खोज गरे। चन्द्रयान टूले पहिलोपल्ट चन्द्रमाको सतहको विस्तृत मानचित्र तयार गरे अनि चन्द्रयान थ्रीले सफल सफ्ट ल्यान्डिङ गरेर चन्द्रमाको दक्षिणी ध्रुवमा उत्रने संसारको पहिलो देश बन्यो। यस प्रकार चन्द्रयान अभियानहरूले अन्तरिक्ष अन्वेषण क्षेत्रमा भारतको प्राविधिक क्षमतामा ठूलो फड्को मारेका छन्। यसले भविष्यमा गहिरो अन्तरिक्ष अन्वेषणका अथवा खोजका लागि चन्द्रमालाई एक सम्भावित आधार बनाएको छ। यी अभियानहरूको सफलता र चुनौतीहरूले भारतीय अन्तरिक्ष अनुसन्धान संस्थालाई विश्वस्तरीय अन्तरिक्ष अनुसन्धान संस्थाको रूपमा स्थापित गरेको छ। साथै यी उपलब्धिहरूले विश्वभरका लाखौँ विद्यार्थीहरूलाई विज्ञान, प्रवृत्ति, इन्जिनियरिङ, गणित क्षेत्रमा अध्ययन तथा अनुसन्धानतर्फ प्रेरित गरेको छ। विद्यार्थी नानीहरू, आज हामीले चन्द्रयान मिसनको यात्रा विषयमा संक्षिप्त रूपमा जान्ने बुझ्ने कोसिस गर्यौँ। यसलाई अझै विस्तृत रूपमा जान्न अनि बुझ्नका लागि चन्द्रयानसँग सम्बन्धित धेरै पुस्तकहरू पाइन्छ र ती पुस्तकहरूलाई पढ्न सक्छौँ, गुगलमा सर्च गरेर हेर्न सक्छौँ अनि ज्ञान आर्जन गर्न सक्छौँ। र यति भन्दै यति समयसम्म शिक्षा ज्योति कार्यक्रम सुनेर बस्नुहुने विद्यार्थी नानीहरू साथै सम्पूर्ण श्रोता महानुभावहरूमा हार्दिक धन्यवादका साथै हजुरहरूबाट बिदा हुन चाहन्छु। नमस्कार।
1: विद्यार्थी भाइ बहिनीहरू, अब भने कार्यक्रममा पालो रहेको छ एउटा साङ्गीतिक कोसेलीको

विद्यार्थी भाइ बहिनीहरू, आजको शिक्षा ज्योति कार्यक्रम यही नै सम्पन्न हुन्छ। आज हामीले चन्द्रयान अभियानको रोमाञ्चक यात्रा, यसका चुनौतीहरू र ऐतिहासिक सफलता बारे जानकारी प्राप्त गर्यौं। चन्द्रयानले केवल चन्द्रमाको अध्ययन मात्र गरेको छैन, यसले लाखौं विद्यार्थी र युवाहरूलाई विज्ञान, प्रविधि र अनुसन्धानतर्फ प्रेरित पनि गरेको छ। यस सफलताले हामीलाई ठूलो सपना देख्न, निरन्तर प्रयास गर्न र असफलताबाट सिकेर अगाडि बढ्न प्रेरणा दिन्छ। ज्ञान र अनुसन्धानको यो यात्रा भविष्यमा अझ नयाँ उपलब्धिहरूसँग अघि बढिरहोस् भन्ने शुभकामना व्यक्त गर्दै आजको कार्यक्रमबाट म सञ्चालिका प्रशंसा थापा लगायत कार्यक्रम प्रस्तोता लेखनाथ राईलाई पनि विदा दिनुहोस्। अनि हजुरहरू पनि स्वस्थ रहनुहोस्, खुसी रहनुहोस् र आकाशवाणी खरसाङलाई सुन्दै गर्नुहोस्। नमस्कार।

हामी आकाशवाणी खरसाङबाट बोलिरहेछौ एफएम 103.5 मेगाहर्जमा साथै श्रोताहरूले हामीलाई सुन्दै हुनुहुन्छ आकाशवाणी दार्जीलिङ एफएम 100.2 मेगाहर्ज अनि मोबाइल एप न्यूज अन एआईआरमा पनि हामी उपलब्ध छौ। समय यस बेला बेलुकीको 5:05 अनि 9 सेकेन्ड भइरहेछ। म रश्मि उपस्थित भइसकेकी छु सन्ध्याकालीन प्रसारण सेवासँग। त हामीसित जोडिसक्नुभएका सबै टाढा अनि नजिकका आदरणीय श्रोताहरूमा म रश्मि अभिवादन टक्राउन चाहन्छु। साथसाथै यहाँहरू सबैलाई स्वागत जनाउन चाहन्छु आकाशवाणीको खरसाङ केन्द्रमा। र अब यो प्रसारण यात्रामा म तपाईँको साथमा रहनेछु। तपाईँ सबैले मलाई यो यात्रामा अवश्य साथ दिनुहुनेछ आशा साँचे। त आउनुहोस् अघि बढाइरहेछु हाम्रो यो प्रसारण यात्रा कार्यक्रम जय जवानबाट।

कार्यक्रम जय जवानको प्रतीक्षामा रहनुहुने हाम्रा सबै सबै श्रोताहरू लगायत विशेष फौजी श्रोताहरूलाई कार्यक्रममा स्वागत जनाउँदै अब अघि बढाइरहेछौं कार्यक्रम जय जवान।

हाम्रो श्रोताहरूको निम्ति कार्यक्रम जय जवानको यो प्रथम कोशेली रहनेछ अभिजित अनि अल्का याग्निकको युगल स्वरमा चलचित्र चल्ते चल्तेबाट शब्द छ जावेद अख्तरको संगीत जतिन ललितको।

शब्द थियो महबूबको संगीत इस्माइल दरबारको। चलचित्र हम दिल दे चुके सनमबाट श्रोताहरूले भर्खरै सुन्नुभयो उदित नारायण, अल्का याग्निक अनि साथीहरूको स्वरमा रहेको यस गीतलाई। र यदि श्रोताहरू भर्खरै मात्र हामीसित जोडिनु भएको हो भने यहाँहरू अहिले हुनुहुन्छ आकाशवाणीको खरसाङ केन्द्रसँग एफएम 103.5 मेगाहर्जमा अनि आकाशवाणी खरसाङबाट अहिले प्रसारण भइरहेछ कार्यक्रम जय जवान। त श्रोताहरूको निम्ति यो अघिल्लो कोशीली राख्नु अघि हाम्रो कार्यक्रम सम्बन्धी एउटा सूचना रहेको छ। आगामी 8 तारिक जुलाई 2026 बुधबार साँझ 5:05 स्वास्थ्य सम्बन्धी प्रत्यक्ष फोन इन कार्यक्रम स्वस्थ जीवन प्रसारण गरिनेछ। यसपल्ट प्रसूति तथा स्त्री रोग एवं प्रजनन विशेषज्ञ डाक्टर ईशा शर्मा आकाशवाणी खरसाङको स्टुडियोमा उपस्थित रहनुहुनेछ। डाक्टर ईशा शर्माले प्रसूति, स्त्री रोग एवं प्रजनन सम्बन्धी रोगहरूबारे चर्चा गर्नुहुनेछ। श्रोताहरूले यो रोगहरूबारे आफ्ना जिज्ञासा एवं प्रश्नहरू डाक्टरलाई सोध्न सक्नुहुनेछ। डाक्टरसँग आफ्ना जिज्ञासाहरू सोध्न तपाईँले हामीलाई फोन गर्न पर्नेछ र हाम्रो फोन नम्बर रहेको छ 03542999317। याद राख्नुहोला, आगामी 8 तारिक जुलाई 2026 बुधबार साँझ 5:05 यो कार्यक्रम आकाशवाणी खरसाङको एफएम 103.5 मेगाहर्जबाट प्रसारण गरिनेछ।

चलचित्र तुम्बिनबाट रहनेछ यो अघिल्लो कोशेली, सोनु निगम अनि अनुराधा पौडवालको युगल स्वरमा। शब्द फैज अनवरको छ भने सङ्गीत छ निखिल विनयको।

गुलाम यस चलचित्रबाट अब स्वीकार्नुहोस् यो अघिल्लो गीत कुमार सानु अनि अल्का याग्निको युगल स्वरमा, शब्द समीरको छ भने संगीत छ जतिन ललितको।

कार्यक्रम जय जवानमा यसरी विविध चलचित्रका गीतहरूबाट श्रोताहरूलाई मनोरञ्जन गराउँदै गराउँदै अब भने हामी आइसकेका छौं कार्यक्रमको अन्त्यतिर. भन्नुको तात्पर्य मलाई पनि कार्यक्रमबाट विदा माग्ने समय भइरहेछ र भोलि पुनः यसै समय यहाँहरूसित भेट हुनेछ यस्तै रमाइला रमाइला प्रस्तुतिहरूसित. अलिअलि भने म रश्मि पनि कार्यक्रमबाट आज्ञा चाहन्छु अनि जाँदा जाँदै श्रोताहरूको निम्ति राख्दैछु कार्यक्रमको यो अघिल्लो अनि अन्तिम कोशेली लता मंगेशकर अनि उदित नारायणको युगल स्वरमा. चलचित्र दिल तो पागल हेबाट शब्द आनन्द बक्सीको छ भने संगीत छ उत्तम सिंहको.

श्रोता अहिले हुनुहुन्छ आकाशवाणीको खरसाङ केन्द्रसँग एफएम 103.5 मेगाहर्जमा। अब स्वीकार्नुहोस् हाम्रो यो अघिल्लो प्रस्तुति।

0: अघिल्लो क्रममा समय भइरहेछ 6 बजेको मुख्य समाचारको।
1: यो आकाशवाणी हो, अब अजित विश्वबाट सुन्नुहोस् प्रमुख समाचार। प्रधानमन्त्री नरेन्द्र मोदीले जम्मू कश्मीरमा वार्षिक अमरनाथ यात्रा गर्ने तीर्थयात्रीहरूलाई शुभकामना व्यक्त गर्नुभएको छ। तीर्थयात्रीहरूलाई लेखेको पत्रमा श्री मोदीले वार्षिक अमरनाथ यात्रालाई देशको आध्यात्मिक परम्परा अनि सांस्कृतिक एकतामा एक शाश्वत अध्याय बताउनुभयो।

0: दिल्लीका मुख्यमन्त्री रेखा गुप्ताले आज सबैलाई अन्तर्राष्ट्रिय प्लास्टिक ब्याग मुक्त दिवसमा संकल्प लिन आग्रह गर्नुभएको छ। यसलाई विशेष अवसरहरूमा सीमित नगरी दैनिक बानी बसाल्ने आग्रह गर्नुभयो। संयुक्त राष्ट्रसङ्घीय मानव अधिकार उच्च आयुक्त भोल्कर तर्कले सुडानको रणनीतिक सहर अल ओबेत र वरपर सम्भावित अत्याचारको खतराको बारेमा गम्भीर चिन्ता व्यक्त गरेका छन्। नासाको स्विफ्ट वेधशालाको सुरक्षाको लागि एक महत्त्वपूर्ण अन्तरिक्ष अभियान सुरु गरिएको छ। नर्थ्रोप ग्रुमनले आज मार्सल द्वीप समूहबाट पेगासस रकेटमा क्याटलिस्ट स्पेस टेक्नोलोजिजको लिङ्क अन्तरिक्षण सफलतापूर्वक प्रक्षेपण गरेको छ। रक्षा खरिद परिषदले सशस्त्र सेनाको लडाइँ क्षमता बढाउन 52,000 करोड रुपियाँको रक्षा खरिद प्रस्तावहरूलाई अनुमोदन गरेको छ। भारतले स्पष्ट पारेको छ, पाकिस्तानले सीमापार आतंकवादलाई समर्थन गर्न बन्द नगरेसम्म सिन्धु जलसन्धि निलम्बित रहनेछ। विदेश मन्त्रालयका प्रवक्ता रणदीप जयसवालले नयाँ दिल्लीमा पत्रकारहरूलाई भन्नुभयो, सिन्धु जलसन्धिमा भारतको अडान स्पष्ट र स्थिर छ। उहाँले भन्नुभयो, पाकिस्तानले सीमापार आतंकवादको लागि आफ्नो समर्थनबाट विश्वसनीय र स्थायी फिर्ता लिनुपर्नेछ। भारतको विशिष्ट पहिचान प्राधिकरणले आधार एप मार्फत आधारको निशुल्क इमेल अपडेटको सुविधा सुरु गरेको छ। यो सुविधा 1 जुलाईदेखि 6 महिनाको अवधिको लागि लागू हुनेछ। यसका साथै प्रमुख समाचार पूरा भयो। अघिल्लो समाचार अहिले 6:50 लिएर पुनः उपस्थित हुनेछौ। सुन्दै गर्नुहोस् आकाशवाणी।
1: समय यसबेला बेलुकीको 6:02 भइरहेछ। श्रोताहरूले अहिले सुन्दै हुनुहुन्छ आकाशवाणीको खरसाङ केन्द्र एफएम 103.5 मेगाहर्जमा, साथै श्रोताहरूले हामीलाई सुन्दै हुनुहुन्छ आकाशवाणी दार्जीलिङ एफएम 103.2 मेगाहर्ज अनि मोबाइल एप न्यूज अन एआईआरमा पनि हामी उपलब्ध छौं।

आउनु सब अघिल्लो क्रममा केही क्षण मनोरञ्जन गरौं फिल्म संगीत सुनेर। श्रोताहरूको निम्ति यो पहिलो फिल्म संगीत रहेको छ चलचित्र सितम्बरबाट किशोर कुमार अनि आशा भोसलेको युगल स्वरमा, शब्द मजरूको छ भने संगीत छ आरडी वर्मनको।

आनन्द बक्सीको शब्द छ, संगीत छ लक्ष्मीकान्त प्यारेलालको स्वर, लता मंगेशकरको चर्चित अर्पणबाट स्वीकार्नुस् यो अघिल्लो अनि अन्तिम गीत।

हवस् त श्रोता, अहिलेलाई पनि पूरा हुन्छ फिल्म संगीतको प्रस्तुति समय। यस बेला बेलुकीको 6:10 भयो। अब हाम्रो अघिल्लो कार्यक्रम रहनेछ गाउँले सफा।

0: नमस्ते धनमाया दिदी, कान्छीमाया दिदी, आइपुगे म पनि।
1: नमस्ते छ बिरे भाइ, नमस्ते छ। सजिलो गरेर बस्नुहोस् है, होइन कहाँ कुनातिर बसेको
2: हो नि। मेरो पनि यहाँ बिरे भाइलाई नमस्ते छ।
0: हो नि हो नि, नमस्कार।
2: हुन्छ,
0: अनि आज पनि हामी तिनैजना भेला भएछौँ
1: है। हजुर हजुर।
0: अनि सधैँ झैँ हामी यसरी भेला भएपछि विभिन्न विषयमा कुराकानी गर्छौँ।
1: हो नि, मलाई त नि बिरे भाइ तपाईँको बात काट्यो कि आज त निकै साह्रो थाकेको छ। घरमा पनि त्यतिकै कामले छोड्दैन, फेरि
2: काम त त्यतिकै हो नि कान्छी भाइ, घरको काम कहिले सक्दैन।
1: आज नालीहरू सफा गरे नि त, पुरै झारहरू उखाल्दा त आम्मामा।
2: नाता नातिनालाई लगाउनु नि कान्छी भाइ दिदी।
1: नाते नातिनालाई भन्छु नि, उनीहरूले अलिअलि उखाल्छ, माथि माथि उखाले, त्यतिकै
2: मेहनत लाएर काम गर्दैन।
1: आफूले जस्तो कहाँ हो मेहनत लाएर गर्छ। अन्त जिउ थाकेकोले गर्दा म त बरु पहिलै आनन्द बोल्यौँ भन्ने सोचेको छु।
2: एकछिन विश्राम गर्नुहोस् न है कान्छी माई दिदी, बिरे भाइ।
0: हुन्छ हुन्छ, विश्राम गरौँ न।
1: लु यसो मिठो गीत सुनाउनुहोस् है।
2: हुन्छ हुन्छ।

0: लौता विश्राम गरेर गीत पनि सुन्यौ,
1: आनन्द भयो।
0: यहाँ कान्छीमाया दिदीले अघि झारसार गोडेर आएको भन्नुहुँदै थियो, नालीहरू सफा गरेर भन्नुहुँदै थियो,
1: हो नि कालै कालो छ,
2: जागरिलो हुनुहुन्छ हौ यहाँ कान्छीमाया दिदी त,
0: हो नि। तर यसरी बुढेसकाल भए पनि अलिअलि काम चाहिँ गर्नुपर्छ हौ,
1: गर्यो भने अलिकति काम कुरो गर्यो भने हात खुट्टा पनि चल्छ पो त हौ,
2: फुटिलो हुन्छ नि त,
0: खाना रुच्छ के,
1: खाना त मलाई जस्तै पनि रुच्छ।
0: हजुर हजुर, अनि धनमाया दिदी सधैँ विभिन्न विषयहरूमा कुराकानी गर्नुहुन्छ, अनि सधैँ विभिन्न विषयहरूमा तपाईँ सोध्नुहुन्छ, आज चाहिँ के सोध्ने विचार गर्दै हुनुहुन्छ कुनी?
2: के सोध्नु पर्छ भन्दा नि विजय भाइ, अब सधैँ तपाईँहरूलाई खेतीपाती सम्बन्धी सोध्छु, पशुपालन सम्बन्धी सोध्छु, सबै विषय चाहिँ लिएर आउँछु सोध्नुको लागि है। आज चाहिँ स्वास्थ्य सम्बन्धी नै कुराकानी गरौँ भनेर नि
0: हजुर
2: केही कुरो त लिएर आएको छु। अब यो बर्खा लाग्यो डेङ्गु भनेर सबले कुरा गर्छ,
0: हो त,
2: यो डेङ्गु भयो भने फेरि डर पनि हुन्छ भन्छ। यो डेङ्गु ज्वरो भनेको चाहिँ के हो? ज्वरो आयो भने डेङ्गु भयो कि भन्ने हुन्छ,
0: अब ज्वरोको पनि धेरै प्रकारहरू छ है, त्यही प्रकारहरू मध्ये डेङ्गु ज्वरो पनि एक छ है, एउटा हो। डेङ्गु ज्वरो चाहिँ एक भाइरसबाट हुने रोग हो, जुन संक्रमित एडिस जातको लामखुट्टेले चाहिँ विशेष गरी बिहान र साँझ टोक्ने गरेको छ।
2: ए हजुर,
0: अनि यो चाहिँ लामखुट्टेको टोकाइबाट चाहिँ सर्छ। तर अर्को कुरो चाहिँ के भन्दाखेरि नि माया दिदी, यो रोग चाहिँ मानिसबाट मानिसमा सिधै चाहिँ सर्दैन है फेरि,
2: भनेपछि यो लामखुट्टेदेखि चाहिँ
0: मानिस
2: टोकिनु पर्यो, टोक्यो भने चाहिँ डेङ्गु हुन्छ।
1: हजुर, यो बर्खामै हुन्छ।
2: अनि यो डेङ्गु रोग चाहिँ कसरी फैलिन्छ त्यो पनि त जान्नु पर्यो, कान्छीमाई दिदी बताउनुहोस्।
1: यसमा के हुन्छ भन्दाखेरि, अब यो डेङ्गु कसरी फैलिन्छ भन्दाखेरि, संक्रमित व्यक्तिलाई चाहिँ एडिस लामखुट्टेले टोक्छ नि जब,
2: हजुर,
1: त्यसपछि चाहिँ सोही लामखुट्टेले चाहिँ फेरि अर्को व्यक्तिलाई टोक्दा चाहिँ यो भाइरस सर्छ नि त, त्यसले गर्दाखेरि चाहिँ हामीले याद गर्नु पर्यो। र अघि मैले भनेको थिएँ नि धनमय बहिनी, पानीहरू जमाएर राख्नु हुँदैन भनेको थिएँ नि, त्यसरी नै यो जो सोही लामखुट्टेले चाहिँ अर्को व्यक्तिलाई टोक्दा चाहिँ भाइरस सर्छ भनेर अघि मैले भने, अनि लामखुट्टेले चाहिँ सफा तथा जमेको पानीमा चाहिँ प्रजनन गर्छ, जस्तै अब अघि मैले भने गमला यो टायरहरू राखेको हुन्छ नि त, त्यो टायरमा पनि आएर बस्छ, बाल्टीहरूमा, अनि कतिले सानो सानो भाँडाहरू पनि राख्छ त्यसमा, अनि पानीको ट्याङ्कीमा, पानी ट्याङ्कीमा भर्दा पनि त्यो एकदम छोपेर राख्नु पर्यो नि त, राख्नु भएन, बोतलतिर फ्याँकेको बोतलहरूमा पनि कोही बेला पानी भरिराखेको हुन्छ यो बर्खाको यममा, कुलरतिर यसरी पानी जमिँदा चाहिँ डेङ्गु हुने सम्भावना पनि बेसी चाहिँ हुन्छ
0: भाइ। हजुर हजुर, अब यही कुरामा अर्को कुरा चाहिँ के थप्छु भने नि, विशेष गरेर

0: अहिलेसम्मको अध्ययन अनुसार है के हुँदो रहेछ भन्दाखेरि चाहिँ जुन यो डेङ्गु फैलाउने लामखुट्टे छ नि,
1: हजुर,
0: यसले चाहिँ सफा पानीमा चाहिँ प्रजनन गर्दो रहेछ
1: क्या
0: दिदीले भनिहाल्नु, त्यो भएर हामीले विशेष सरसफाइमा चाहिँ ध्यान दिएकै हुनु पर्यो, पानीहरू जम्ने ठाउँमा चाहिँ छोपेर राख्नु पर्यो।
2: मैले अघि भने नि बिरे भाइ, मैले सरसफाइ गरेर आएको, झारहरू उखालेर आएको,
1: राम्रो गर्नुभयो तपाईँले, हजुर
2: भने नि
1: ठिक कुरा गर्नुभयो कान्छी माइजी चाहिँ तपाईँले। र यसरी डेङ्गु भयो भनेर चाहिँ अब लक्षणहरू त पनि त बुझ्नु पर्यो है, त्यो लक्षण चाहिँ कस्तो देखाउँछ होला नि?
0: अब कुनै व्यक्तिमा डेङ्गु ज्वरो भयो भनेर बुझ्नुको लागि चाहिँ लक्षणहरू चाहिँ के कस्तो हुन्छ भन्दाखेरि, संक्रमण भएको 4-10 दिन पछि मात्र लक्षण देखिन सक्छन्। यसमा लक्षणहरू चाहिँ के कस्तो छ भन्दाखेरि, अचानक ज्वरो आउनु, 102-104 डिग्री फारेनहाइटसम्म हुन्छ, त्यसरी नै धेरै टाउको दुख्ने, आँखाको पछाडिको भाग दुख्ने, मांसपेशी र जोड्नी दुख्ने, शरीर धेरै कमजोर हुने, वाकवाकी अथवा बान्ता आएको जस्तो हुने, अनि छालामा रातो दागहरू आउने, अनि त्यसरी नै भोक कम लाग्ने चाहिँ डेङ्गु ज्वरोको लक्षणहरू हुन सक्छ है भन्नाले दिदी।
1: हजुर हजुर।
0: अनि समयमै उपचार नगरे चाहिँ गम्भीर अवस्था पनि आउन सक्छ, अनि यो गम्भीर अवस्थालाई चाहिँ गम्भीर डेङ्गु अथवा अङ्ग्रेजीमा चाहिँ डेङ्गु हेमोरोजिक फिभर भनेर पनि भन्ने गरिएको छ।
1: हजुर हजुर बिरे भाइ, अनि यसमा चाहिँ कुनै खतराको संकेतहरू पनि छ कान्छीमा दिदी?
2: अब यसमा के छ भन्दाखेरि, जस्तै कि अब खतराको संकेतमा चाहिँ यो डेङ्गुमा चाहिँ पेट अत्यधिक दुख्ने, लगातार बान्ता हुने, नाक वा गिजाबाट रगत बग्ने, दिसा वा बान्तामा पनि रगत देखिने, यस्तो हुन्छ नि त, अनि अत्यधिक कमजोरी हुने पनि हुन्छ, अनि कति त बिहोस पनि हुन्छ,
1: एकदमै डरलाग्दै लक्षण हुँदो रहेछ है कान्छी बहिनी।
2: र अनि सास फेर्नु पनि गाह्रो हुने, र अर्को चाहिँ के छ भन्दाखेरि, अब हात खुट्टा एकदमै चिसो हुने, यी लक्षणहरू देखा पर्यो भने चाहिँ हामीले तुरन्त अस्पतालमा चाहिँ जो बिमारी छ उसलाई चाहिँ लगिहाल्नु पर्यो, घरमा राखिरहेर चाहिँ भएन।
1: हजुर
0: दिदी, अब यो लक्षणहरू देखिएपछि हामीले डक्टरकोमा लाने भनेर त भन्नुभयो यहाँ कान्छी माया दिदीले, तर डेङ्गु रोग नै लागेको हो भन्नको लागि चाहिँ रक्त परीक्षण चाहिँ गरेको हुनु पर्यो, अनि अब अस्पतालमा गएर रक्त परीक्षण चाहिँ गरिएमा चाहिँ यो डेङ्गु रोग चाहिँ पत्ता लाग्न सक्छ।
1: हजुर हजुर। अनि यसरी डेङ्गु ज्वरो भयो भने उपचार चाहिँ के कस्तो प्रकारले गरिन्छ होला?
0: अब यो उपचारको कुरा पनि हामी गर्ने नै छौँ, तर त्योभन्दा अगाडि चाहिँ फेरि गीत सुनेर आनन्द लिऊ न हौ, फेरि
2: सुन्नुपर्छ, जति सुने त्यति सुन्न मन लाग्छ, लु सुनौ न त।
1: हुन्छ हुन्छ, सुनौ न त।

0: लौ त अहिले हामीले विश्राम गरेर गीत पनि सुनिहाल्यौँ अनि यहाँ आज धनमाया दिदीले डेङ्गु ज्वरो सम्बन्धी कुराकानीहरू सोध्नु हुँदैछ अनि यहाँले गीत सुन्न अगाडि डेङ्गु ज्वरोको उपचार के कस्तो प्रकारले गर्न सकिन्छ भन्ने कुरा सोध्नु भएको थियो नि बिर्सेको छुइनँ यो विषयमा तपाईँ बताउने कि म नै बताइदिए हुन्छ हुन्छ अब यो डेङ्गु ज्वरोको उपचारको लागि चाहिँ कुनै विशेष भाइरस मार्ने औषधि त छैन तर उपचारको लक्षण अनुसार चाहिँ हामीले उपचार गर्नु पर्यो डाक्टरहरूले त्यस्तै प्रकारले उपचार गर्नुहुन्छ अनि अर्को कुरो चाहिँ प्रशस्त पानी झोल ओआरएस नरिवल पानी पिउने आराम गर्ने अनि यहाँ कान्छीमाया दिदीले डेङ्गु ज्वरो आउँदाखेरि मांसपेशीहरू दुख्न सक्छ है समस्याहरू हुन सक्छ भनेर भन्नुहुँदै थियो अनि धनमाया दिदी यस्तो दुखाइहरू हुँदा चाहिँ चिकित्सकको सल्लाह बिना दुखाइ कम हुने औषधिहरू खानु हुँदैन किनकि रगत बग्ने जोखिम बढेर जान्छ अनि गम्भीर अवस्थामा चाहिँ अस्पताल भर्ना भएर स्लाइन तथा अन्य उपचार आवश्यक पर्न सक्छ यो चाहिँ डाक्टरहरूले के परामर्श दिनुहुन्छ उनीहरूकै परामर्श अनुसार चाहिँ हामी हिँड्ने आफै घरमा बसेर चाहिँ उपचार गर्नु चाहिँ मिल्दैन है धनमाया दिदी
1: ठिकै कुरा गर्नुभयो हामी आफैले जानी बुझी दुनियाँभरको औषधि चाहिँ लिनु भएन
0: अनि यसरी अब डेङ्गु रोग कसैलाई लाग्यो भने चाहिँ प्लेटलेट घट्छ भन्ने कुराहरू पनि सुन्छौँ अनि यो डेङ्गुमा चाहिँ प्लेटलेट घट्न सक्छ तर प्लेटलेट घट्दैमा सबैलाई रगत चढाउनु पर्छ पर्दैन भन्ने कुरा चाहिँ डाक्टरले नै सुझाव दिनुहुन्छ सल्लाह दिनुहुन्छ है चिकित्सकले नियमित रगत परीक्षण गर्नुहुन्छ उहाँहरूले है उनीहरूकै सल्लाहमा चाहिँ हिँड्नुपर्छ अनि आवश्यक परे मात्र प्लेटलेट वा अन्य उपचार चाहिँ दिइन्छ है धनमाया दिदी यो कुरा चाहिँ हामीले ध्यान दिनुपर्छ
1: डेङ्गु ज्वरोको रोकथाम गर्नुको लागि चाहिँ हामीले के उपाय अप्नाउनु पर्छ होला
2: अब उपायमा के गर्नुपर्छ भन्दाखेरि हामीले घर वरिपरि पानी जम्नु दिनु भएन सफा राख्नु पर्यो चारैतिर अनि पानीको भाँडा चाहिँ हामीले सधैँ ढाकेर राख्ने गर्नुपर्छ खुल्ला राख्नु भएन हप्तामा एक पटक चाहिँ पानी भएको भाँडालाई चाहिँ खाली गरेर सफा गर्ने हामीले बानी पनि बसाल्नु पर्यो त्यो पनि याद गर्नु पर्यो कतिले त त्यही भाँडामा फेरि थाप्दै राख्दै गर्छ नि त्यस्तो गर्नु भएन अलिक सफा सुगर पनि गर्नु पर्यो अनि लामो बाउला भएको हामीले लुगा लगाउनु पर्यो
0: हजुर हजुर यो चाहिँ जहाँनिर चाहिँ डेङ्गु ज्वरो देखिँदैछ है यो सम्भावना बढेको छ त्यस्तो ठाउँमा चाहिँ यसो काम गर्नु पर्यो लामो
2: हामीले पनि यसरी सरसफाई गर्दा अथवा खेतीबारी गर्दाखेरि यसो लामो लुगा लाएर गएको छ भने मच्छरले टोक्दैन नि त त्यसले गर्दा लामो बाउल भएको लुगा लाउनु पर्यो घरभित्र हामीले सुत्ने बेलामा मच्छरदानीको प्रयोग गर्नु पर्यो झ्यालमा जाली लगाउनु पर्यो सानसानो नानीहरू छ भने झन् हामीले लगाउनै पर्छ

0: मच्छरदानी अनि मच्छर भगाउने क्रिम भयो अथवा के धुप सुप के हुन्छ नि होटहरू पनि लगाउनु पर्यो अनि बिहान र साँझ विशेष हामीले सावधान चाहिँ अप्नाउनु पर्यो
1: यस्तो उपाय चाहिँ हामीले गर्नु पर्यो रोकथामको लागि
0: हजुर हजुर
1: यो सँगसँगै धनमाया दिदी अर्को जरुरी कुरा चाहिँ के बताउन चाहन्छु भन्दा यो डेङ्गु ज्वरो बारे नि कतिजनाको चाहिँ के भूल छ भन्दाखेरि डेङ्गु ज्वरो चाहिँ सर्छ भन्ने कुरा है डेङ्गु चाहिँ मानिसबाट मानिसमा छोएर चाहिँ सर्दैन अनि एन्टिबायोटिकले डेङ्गु निको पार्दैन किनकि यो चाहिँ भाइरसद्वारा हुने रोग हो
2: हजुर
1: अनि अर्को कुरो समयमा उपचार पाए धेरै जसो बिरामीहरू चाहिँ एकदेखि दुई हप्तामा निको पनि हुन सक्छ निको पनि हुन्छन्
0: समयमै हामीले यसको रगतको जाँच गराएर डाक्टरकोमा गएर के रहेछ डेङ्गु रहेछ कि साधारण ज्वरो रहेछ त्यो बारे हामी बुझ्न सक्छौ नि धीरे भाइ
1: धनमाया दिदी ज्वरो आउँदामा हामी आत्तिनु हुँदैन है
2: हजुर हजुर
1: डेङ्गु ज्वरो भएमा है तुरन्तै अस्पताल जानुपर्ने अवस्थाहरू पनि हुन्छ है धनमाया दिदी कति बेला भन्दाखेरि चाहिँ ज्वरोसँगै लगातार बान्ता आइरह्यो भने नाक गिजा वा अन्य ठाउँबाट रगत बग्यो भने बेसी पेट दुख्यो भने बेहोस हुनु वा अत्याधिक कमजोर भयो भने
2: हजुर हजुर
1: अस्पताल जानु पर्यो त्यसरी नै सास फेर्नु गाह्रो भयो अथवा पिसाब कम भयो भने चाहिँ हामी अस्पताल जानु चाहिँ एकदमै जरुरी छ है
2: यस्तो डरलाग्दो लक्षण देखाएपछि त अब अस्पताल त जानु पर्यो नि
0: हो त
1: अनि यो सँगसँगै धनमाया दिदी डेङ्गु रोगबाट अथवा डेङ्गु ज्वरोबाट बाँच्ने सबैभन्दा राम्रो उपाय भनेको के हो भन्दाखेरि जुन एडिस नामक लामखुट्टे छ नि यसको प्रजनन रोक्नु हो
2: हजुर
1: र लामखुट्टेको टोकाइबाट आफूलाई जोगाउनु
0: जोगाउनु भनेपछि अघि नै मैले भने बाउलाई लामो लामो लगाउनु पर्यो हामीले क्रिमहरू दल्नु पर्यो यो लामखुट्टे नटोक्ने धुपहरू बाल्नु पर्यो मच्छरदानी त लाउनै पर्यो हामीले
1: हो नि त्यो सँगसँगै हामीले समयमै रोग चिन्नु पर्यो र उपचारले गम्भीर जटिलता तथा मृत्युको जोखिमबाट पनि मानिसलाई बचाउँछ अथवा घटाउँछ भनौँ न
0: र यस्तै प्रकारले नि हामीले चाहिँ यहाँ बिरे भाइले भने चाहिँ हामीले सरसफाइमा पनि ध्यान दिनु पर्यो चारैतिर हामीले पानी जम्नु दिनु भएन र आफै जोगिनु पर्छ है
2: र बिरे भाइ कान्छीमाई दिदी यो डेङ्गु ज्वरो भनेको के हो त्यो सबै कुरो तपाईँहरूले खुलास्ता पारेर बताउनु भयो र यसको लक्षणहरू के कस्तो प्रकारको देखाउँछ है यसलाई हामीले रोकथाम गर्ने उपायहरू के कस्तो प्रकारले अप्नाउनु पर्छ त्यो सबै कुरो नै तपाईँहरूले खुलास्ता पारेर बताइहाल्नु
0: भयो
2: यसरी नजानेको नबुझेको कुराहरू यसरी जान्न पाउँदा त धेरै खुसी पनि लाग्छ नि त
0: भनेपछि यहाँले धेरै कुरो बुझ्नु भएछ
1: हजुर दिदी अब मान्छेलाई विभिन्न प्रकारको रोगहरू लाग्छ ज्वरो मात्र होइन अन्य रोगहरू पनि लाग्छ तर हामी चाहिँ झारफुकमा विश्वास गर्नु हुँदैन घरमै बसेर अब घरेलु उपचारहरू गर्छु भनेर चाहिँ निको पार्न सकिँदैन त्यो भएर झारफुकमा विश्वास नगरेर हामीले सोझै अस्पतालमा गएर डाक्टरहरूको सल्लाह परामर्श लिउँ भने चाहिँ राम्रो हुन्छ है धनमाया दिदी
2: राम्रो कुरा हो नि बिरे भाइ
1: अनि तपाईँले कुरा पनि बुझिहाल्नु भयो अब चाहिँ यसो गरौँ न अर्को गीत सुनेर आनन्द लिऊ न
2: ए हुन्छ हुन्छ यसो समय छ भने लु सुनाऊ है कान्छी मेरी
0: दिदी आनन्द लिऊ
2: लु सुनाऊ त

0: लौ त बिरे भाइ धनमाई बहिनी हामीले गीत पनि सुन्यौँ आनन्द पनि भयो धेरै कुरो बताउनु पनि पायौँ यहाँ धनमाई बहिनीले पनि धेरै कुरो पनि भयो खुसी लाग्यो बिरे भाइ मलाई त
1: तर यसरी गीतहरू सुन्दा सुन्दै कुराकानी गर्दा गर्दै आजलाई हाम्रो बिदाको समय भएकोले
0: हजुर
1: हामी चाहिँ घरतिर लागौ न
2: अब सुन्नुहोस् मौसम सम्बन्धी जानकारी प्राप्त विज्ञप्ति अनुसार सिक्किम राज्य लगायत पश्चिम बंगाल निम्न हिमालय क्षेत्रका प्राय सबै जिल्लाहरूमा गर्जन सहित हल्कादेखि मध्यम वृष्टिपात हुने सम्भावना रहेको छ र जनसाधारणलाई मौसमको विशेष चेतावनी के रहेको छ भने आगामी 24 घण्टाभित्र पश्चिम बंगाल निम्न हिमालय क्षेत्रका केही स्थानहरूमा बिजुली चम्काएको साथमा हुरी बतास चल्ने चेतावनी प्राप्त विज्ञप्तिमा जनाएको छ।

समय यस बेला बेलुकीको 6:40 हुन लागिरहेछ। अब अघिल्लो क्रममा समय भइरहेछ समाचारको। केही क्षणमै गान्तोक केन्द्रको प्रादेशिक समाचार रिले गरी यस केन्द्रबाट सुनाउनेछौ। जोडिरहनुहोला आकाशवाणीसँग।

प्रादेशिक समाचार लेखनाथ भट्टराईबाट सुन्नुहोस्। पश्चिम बंगाल सरकारले सिक्किममा दर्ता भएका ट्याक्सीहरूका लागि 6,000 काउन्टर सिग्नेचर परमिट स्वीकृत गरेको छ। यस निर्णयसँगै पहिले रहिआएको 3,000 को कोटा अब दोब्बर भएको छ। यसै सिलसिलामा हिजो कोलकाता स्थित नवान्न सचिवालयमा सिक्किमका मुख्यमन्त्री श्री प्रेमसिंह तामाङ र पश्चिम बंगालका मुख्यमन्त्री श्री शुभेन्दु अधिकारी बीच एक महत्वपूर्ण भेटवार्ता सम्पन्न भएको छ। बैठकमा दुवै राज्यको विकास र आपसी हितका विविध विषयहरूमा विस्तृत छलफल गरिएको थियो। यस भेटवार्ताको मुख्य उपलब्धिका रूपमा दुई राज्यबीचको यातायात सम्झौता अन्तर्गत लामो समयदेखि थातिरहेको परमिट कोटा बढाउने मागलाई पश्चिम बंगालका मुख्यमन्त्री श्री अधिकारीले सकारात्मक रूपमा स्वीकार गर्दै 6,000 पुर्याउने स्वीकृति दिनुभएको हो। सिक्किम सरकारका वाणिज्य तथा उद्योग मन्त्री श्री छिरिङ थेन्डु भोटियाले आज नयाँ दिल्लीको वाणिज्य भवनमा आयोजित पुनर्गठित बोर्ड अफ ट्रेडको 5 बैठकमा सिक्किमको प्रतिनिधित्व गर्नुभयो। केन्द्रीय वाणिज्य तथा उद्योग मन्त्री श्री पीयूष गोयलको अध्यक्षतामा सम्पन्न यस बैठकमा देशका विभिन्न राज्यका मन्त्रीहरू र उच्च अधिकारीहरूले विकसित भारत 2047 को लक्ष्य हासिल गर्न निर्यात बढाउने रणनीतिहरूबारे छलफल गरेका थिए। बैठकलाई सम्बोधन गर्दै मन्त्री श्री भोटियाले सिक्किमलाई देशकै पहिलो पूर्ण जैविक राज्यका रूपमा प्रस्तुत गर्दै फार्मास्युटिकल्स, अर्ग्यानिक कृषि, जीआई ट्याग प्राप्त उत्पादन, जड़ीबुटी र दिगो पर्यटनका क्षेत्रमा राज्यको ठूलो सम्भावना रहेको बताउनुभयो। उहाँले मुख्यमन्त्री श्री प्रेमसिंह तामाङको नेतृत्वमा राज्यमा निर्यात प्रवर्धन केन्द्र स्थापना, एमएसएमई क्षमता विकास र सिक्किम राइज जस्ता नव प्रवर्तनकारी योजनाहरू शुरू गरिएको जानकारी दिनुभयो। भूटानमा सम्पन्न 16 दक्षिण एसियाली बडी बिल्डिङ तथा फिजिक्स स्पोर्ट्स च्याम्पियनसिप 2026 भारतको प्रतिनिधित्व गर्दै सिक्किमकी सुश्री अर्पणा गुरुङले ऐतिहासिक सफलता हासिल गरेकी छन्। पाक्योङ सूचना एवं जनसम्पर्क विभागमा कार्यरत अर्पणा गुरुङले प्रतियोगितामा 1 स्वर्ण र 1 रजत पदक जित्न सफल भएकी हुन्। उनले महिला मोडल फिजिक्स विधामा स्वर्ण पदक र महिला स्विमसुट फिजिक्स मोडल विधामा रजत पदक प्राप्त गरी देश र राज्यको नाम विश्व स्तरमा प्रसिद्ध बनाएकी छन्। उनको यस गौरवमय उपलब्धिप्रति उनलाई सबैतिरबाट बधाई तथा शुभकामना प्राप्त भइरहेको छ। पंजाबको जालन्धरमा सम्पन्न 5 राष्ट्रिय अण्डर 15 सब जुनियर बक्सिङ प्रतियोगितामा कांस्य पदक जित्न सफल सोरेङकी युवा बक्सर सोनिया सुब्बालाई आज मल्ली चेकपोस्टमा भव्य स्वागत तथा सम्मान गरियो। सोरेङ जिल्ला बक्सिङ संघ र सिक्किम एमेच्योर बक्सिङ संघको संयुक्त तत्वावधानमा यो कार्यक्रम आयोजना गरिएको थियो। कार्यक्रममा सोरेङ च्याकिङ क्षेत्रका विधायक श्री आदित्य गोले मुख्य अतिथिको रूपमा उपस्थित भई राज्य सरकार खेलाड़ीहरूको सपना साकार पार्न हर सम्भव सहयोग गर्न प्रतिबद्ध रहेको जानकारी दिँदै विजेता खेलाड़ी सोनिया सुब्बा, प्रशिक्षक श्री सुमन लेप्चा, प्रशिक्षार्थी सुश्री अर्पणा लेप्चा र पूर्व प्रशिक्षार्थी सुश्री दीपू भगतलाई हार्दिक बधाई तथा शुभकामना दिँदै सम्मान गर्नुभयो। सोरेङका प्रहरी उपरीक्षक श्री नकुल प्रधानको अध्यक्षतामा आज सोरेङ ट्याक्सी स्ट्याण्डमा ट्याक्सी चालक संघका सदस्यहरू, स्थानीय सरकारवाला र सर्वसाधारणका लागि एक साइबर ठगी सचेतना कार्यक्रम आयोजना गरियो। कार्यक्रमलाई सम्बोधन गर्दै एसपी श्री प्रधानले अनलाइन मार्फत हुने विभिन्न प्रकारका साइबर ठगीबारे विस्तृत जानकारी दिनुभयो र डिजिटल माध्यमहरू प्रयोग गर्दा सचेत रहन आग्रह गर्नुभयो। उहाँले सिक्किम पुलिसले साइबर अपराध विरूद्ध जनचेतना जगाउन र नागरिकहरूलाई सुरक्षित राख्न जुलाई महिनालाई साइबर ठगी सचेतना महिना घोषणा गरेको जानकारी पनि दिनुभयो। नेपाली साहित्य परिषद सिक्किमले आगामी 13 जुलाई 2026 आयोजना हुने 212 भानु जयन्ती समारोहका अवसरमा प्रदान गरिने विभिन्न प्रतिष्ठित पुरस्कार तथा सम्मानहरूको घोषणा गरेको छ। परिषदका अध्यक्ष हरि ढुङ्गेलका अनुसार यस वर्षको भाषा गौरव सम्मान 2026 गेजिङ जिल्लाका टासी भोटिया र पाक्योङ जिल्लाका निम दोर्जी लेप्चालाई प्रदान गरिनेछ भने यसअघि नै सोरेङ निवासी सुकरात सुब्बालाई भानु पुरस्कार दिने घोषणा भइसकेको छ। भाषा हाम्रो सभ्यता, वेशभूषा हाम्रो संस्कृति भन्ने मूल नाराका साथ गान्तोकमा 2 चरणमा आयोजना हुने उक्त समारोहमा विभिन्न क्षेत्रमा निरन्तर योगदान पुर्याउने व्यक्तित्वहरूलाई सेवाश्री सम्मानबाट पनि विभूषित गरिनेछ, जसमा भाषातर्फ कमल काफ्रे र एसएम बस्नेत, साहित्यतर्फ जयदीप सुब्बा, संगीततर्फ जीवन शर्मा र राकेश कार्की डोली, नाट्य क्षेत्रबाट पूरणदीप शर्मा र रेवती लेप्चा, पत्रकारितातर्फ धीरज बान्तवा र कविता शर्मा, चित्रकारितामा बीके सुब्बा तथा नृत्य विधाबाट अनुप्रदान रहनु भएको छ। मगन जिल्ला शिव समितिको एक महत्वपूर्ण बैठक आज महकुमा अधिकारी श्री सन्दीप कुमारको अध्यक्षतामा मगन स्थित जिल्ला प्रशासनिक केन्द्रको सभाकक्षमा सम्पन्न भयो। आकाशवाणी गान्तोकबाट समाचार पूरा भयो।

0: बजे सभाको अन्तमा आजका फनकार कार्यक्रम भोलि बिहान एफएम 103.5 मेगाहर्जमा 6:20 जाँदा बिहानी प्रसारण सेवासँग उपस्थित हुनेछौ प्रथम कार्यक्रम अर्चना जसमा भारतीय संस्कृति र आध्यात्म शीर्षकमाथि एक वार्ता सुन्नुहुनेछ वन्दना चामलिङबाट 7:05 कार्यक्रम शुभप्रभातमा खेतीपाती बारे सल्लाह लगायत आधुनिक गीतहरू सुनाउनेछौ पेमा लामाको स्वरमा भक्ति संगीतको समय रहनेछ बिहान 7:15 7:35 संगीत प्रभा 8:30 कार्यक्रम रंग विरंगको संसार 8:40 लोकगीत सुनाउनेछौ राधिका प्रधानको स्वरमा 8:45 जाँदा सौभाग्य योजना जानकारीको विषय रहनेछ साथै फिल्म संगीतको प्रस्तुति पनि रहनेछ 9:02 जाँदा सुन्नुहुनेछ गजल 9:30 प्रस्तुत गर्नेछौ नाटक बोनसाई 10:02 हेलो खरसाङ 10:30 जाँदा कार्यक्रम श्रोता संवाद जसमा आकाशवाणी खरसाङका नियमित श्रोता साहिल देवानसितको अन्तर्वार्ता प्रस्तुत गर्नेछौ दिउँसो 11:00 अजम्बरी गीतहरू कलाकारहरू रहनेछ देवकुमार कार्की अनि सफल थापा 11:30 हंसराज हंसको स्वरमा आधुनिक गीतहरू सुन्नुहुनेछ तपाईँको अनुरोधमा 12:05 मेलोडी टाइम 12:30 जाँदा तिब्बती कार्यक्रम 1:02 2:30 जाँदा सुनाउनेछौ लोक अनि आधुनिक गीतहरू 2:50 लोकगीत सामयिक समीक्षा 2:55 अपराह्न 3:00 दिल्ली केन्द्रबाट रिले गरी सुनाउनेछौ पश्चिम बंगाल विधानसभा कक्षको समापन सत्र समारोह बेलुकी 4:45 वा समारोहको अन्तसम्म बेलुकी 5:05 फिल्म संगीतको प्रस्तुति रहनेछ 5:10 दिल्ली केन्द्रबाट रिले गरी सुनाउनेछौ प्रकृति की बात आकाशवाणी के साथ समाचार सेवा विभाग आकाशवाणीको पोडकास्ट श्रृंखलाको 8 प्रकरणमा भोलि वृक्षरोपण प्रति सक्रिय रही आएका हरियाणा पुलिसका हवलदार देवेन्द्र सुराले अंशग्रहण गर्नेछन् बेलुकी 5:35 साप्ताहिक कार्यक्रम कर्सियङ कलिङ All Children जसमा परिचर्चाको विषय रहनेछ एनिमल सुपर हिरोज सेभिङ द प्लानेट जसलाई प्रस्तुत गर्नुहुनेछ याङजी लामाले विद्यार्थीहरूसित रिन्छेन तामाङ अनि प्रयाग थापा 6:10 गाउँले सभा यसमा भोलि प्लास्टिक प्रदूषण अनि रोकथाम वार्तालापको विषय रहनेछ 6:50 प्रादेशिक समाचार साप्ताहिक पत्रोत्तर कार्यक्रम डाकपुतली 7:00 भूटानी कार्यक्रम 7:45 8:00 फिल्म संगीतको प्रस्तुति रहनेछ 8:30 पार्वत्य ध्वनिमा सुनाउनेछौ लेप्चा गीतहरू रिक्मित लेप्चाको स्वरमा यस अतिरिक्त रिले गरी सुनाउनेछौ दिल्ली केन्द्र कार्यक्रमहरू स्पटलाइट 9:15 9:30 साहित्य भारती अनि राति 10:00 संगीतको अखिल भारतीय कार्यक्रम हाम्रो समाचारहरूको समय रहनेछ बिहान 7:25 9:25 दिउँसो 2:40 अपराह्न 3:15 3:45 अनि राति 7:50 यसरी नै मुख्य समाचारहरू बिहान 9:00 10:00 दिउँसो 1:00 अनि बेलुकी 6:00 हामीलाई सुन्न सक्नुहुनेछ एफएम 103.5 मेगाहर्ज साथै आकाशवाणी दार्जिलिङ एफएम 100.2 मेगाहर्ज अनि मोबाइल एप न्यूज अन एआईआरमा पनि हामी उपलब्ध रहनेछौँ अब सुन्नुहोस् मौसम सम्बन्धी जानकारी प्राप्त विज्ञप्ति अनुसार विगत दिनहरूमा पश्चिम बंगाल निम्न हिमालय क्षेत्रमा मौसम प्राय सुखा नै रह्यो तर सिक्किम राज्यका धेरै स्थानहरूमा हल्कादेखि मध्यम वृष्टिपात भयो र जनसाधारणलाई मौसमको विशेष चेतावनी पनि रहेको छ आगामी 24 घण्टाभित्र पश्चिम बंगाल निम्न हिमालय क्षेत्रका केही स्थानहरूमा बिजुली चम्काएको साथमा हुरी बतास चल्ने चेतावनी प्राप्त विज्ञप्तिमा जनाएको छ अब अघिल्लो क्रममा समय भएको छ प्रादेशिक समाचारको
1: यो आकाशवाणी खरसाङ हो प्रादेशिक समाचार मानिक लामाबाट सुन्नुहोस् मुख्य समाचार प्रधानमन्त्री नरेन्द्र मोदीले वार्षिक अमरनाथ यात्रालाई देशको आध्यात्मिक परम्परा र सांस्कृतिक एकताको अनन्त अध्याय भएको बताउनुभयो पश्चिम बंगाल विधानसभाका नवनिर्वाचित सदस्यहरूका लागि 2 दिने संसदीय तथा विधायी कार्य सम्बन्धित कार्यक्रम आजदेखि सुरु भएको छ राज्यका मुख्यमन्त्री शुभेन्दु अधिकारीले आज उत्तर कन्यामा प्रशासनिक बैठक गरी उत्तर बंगालका 8 जिल्लामा आपदा प्रबन्धनको पूर्व तयारीको समीक्षा गर्नुभयो दार्जिलिङ नगरपालिकाले 1 जुलाईदेखि सार्वजनिक स्थानहरूमा फोहोर मैला गर्नेहरूलाई जरिमाना लगाउने नयाँ नियम लागू गरेको छ अनि आजदेखि दक्षिण बंगालका जिल्लाहरूमा भारी वर्षाको सम्भावना रहेको मौसम विभागले जनाएको छ सुनो समाचार विस्तारमा श्री अमरनाथजीको यात्रा

0: आज बिहान जम्मू काश्मीरको पलगाम र बालतल मार्गबाट सुरु भएको छ। 57 दिन लामो तीर्थयात्राको क्रममा देशभरिबाट लाखौँ तीर्थयात्रीहरूले अमरनाथ गुफा मन्दिरको दर्शन गर्नेछन्। यो यात्रा 28 अगस्तमा रक्षाबन्धनको दिन समापन हुनेछ। उपराष्ट्रपति सिपी राधाकृष्णनले जम्मू काश्मीरमा वार्षिक अमरनाथ यात्राका लागि शुभकामना दिनुभएको छ। सोसल मिडिया पोस्ट गर्दै उपराष्ट्रपतिले अमरनाथ यात्रा सबैभन्दा पुरानो तीर्थस्थलमध्ये एक भएको बताउँदै यसले देशको आध्यात्मिक सम्पदा र आस्थालाई टेवा दिने बताउनुभयो। प्रधानमन्त्री नरेन्द्र मोदीले जम्मू काश्मीरमा वार्षिक अमरनाथ यात्रा गर्ने तीर्थयात्रीहरूलाई शुभकामना दिनुभएको छ। तीर्थयात्रीहरूलाई लेखेको पत्रमा श्री मोदीले वार्षिक अमरनाथ यात्रालाई देशको आध्यात्मिक परम्परा र सांस्कृतिक एकताको अनन्त अध्यायको रूपमा वर्णन गर्नुभयो। गृहमन्त्री अमित शाहले अमरनाथ यात्रा सनातन संस्कृतिप्रति अटुट भक्ति, धैर्य र संयमको पवित्र प्रतीक भएको बताउनु भएको छ। लोकसभाका अध्यक्ष ओम बिरलाले कोलकाताको न्यू टाउन कन्भेन्सन सेन्टरमा पश्चिम बङ्गाल विधानसभाका नवनिर्वाचित सदस्यहरूका लागि दुई दिने संसदीय तथा विधायी कार्य सम्बन्धित कार्यक्रमको उद्घाटन गर्नुभयो। उद्घाटन समारोह अघि श्री बिरलालाई गार्ड अफ अनरबाट सम्मानित गरिएको थियो। उद्घाटन समारोहमा पश्चिम बङ्गालका मुख्यमन्त्री शुभेन्दु अधिकारी, संसदीय मामिला मन्त्री किरेन रिजिजू, राज्यसभाका उपाध्यक्ष हरिवंश सिंह, विधानसभाका विपक्षी दलका नेता रीता व्रत बेनर्जी र विधानसभाका अध्यक्ष रथिन्द्र बोस उपस्थित थिए। उद्घाटन समारोहलाई सम्बोधन गर्दै मुख्यमन्त्री शुभेन्दु अधिकारीले वर्तमान पश्चिम बङ्गाललाई श्यामा प्रसाद मुखर्जीले 1947 बङ्गालको तत्कालीन विधान परिषदमा समावेश गर्ने प्रयासमा महत्त्वपूर्ण योगदान दिनुभएको बताउनुभयो। उहाँले भन्नुभयो, अघिल्लो राज्य सरकारको समयमा लोकतान्त्रिक प्रणाली र विधायिका प्रक्रिया पूर्ण रूपमा ध्वस्त भएको थियो। उहाँले विकास भी र विरासत भीको नारालाई उल्लेख पनि गर्नुभयो। कार्यक्रमको समापन भोलि पश्चिम बङ्गाल विधानसभामा हुनेछ। पश्चिम बङ्गालमा समान नागरिक संहिता युसिसी लागू गर्ने दिशामा राज्य सरकारले महत्त्वपूर्ण कदम चालेको छ। मुख्यमन्त्री शुभेन्दु अधिकारीको अध्यक्षतामा हिज बसेको राज्य मन्त्री परिषद बैठकले पश्चिम बङ्गाल समान नागरिक संहिता 2026 मस्यौदा विधेयकलाई स्वीकृति दिएको छ। अब उक्त मस्यौदालाई परीक्षण तथा सुझावका लागि उच्च न्यायालयकी सेवानिवृत्त न्यायाधीश रञ्जना प्रकाश देसाईको अध्यक्षतामा गठित उच्च स्तरीय समिति समक्ष पठाइनेछ। सरकारी स्रोतहरूका अनुसार समितिले आगामी 4 साताभित्र मस्यौदा विधेयकको अध्ययन गरी आफ्ना सिफारिसहरू राज्य सरकारलाई बुझाउनेछ।
1: समितिको रिपोर्ट प्राप्त भएपछि सरकारले अन्तिम विधेयक तयार गरी अगस्तमा बस्ने विधानसभा अधिवेशनमा पेश गर्ने तयारी गरेको छ। राज्य सरकारका अनुसार यसले सबै नागरिकलाई समान अधिकार र समान कानुनी संरक्षण सुनिश्चित गर्ने तथा विभिन्न व्यक्तिगत कानुनका कारण देखिएका असमानतालाई अन्त्य गर्न सहयोग पुग्नेछ। हिजो रातिसम्म चलेको मन्त्री परिषद बैठकमा युसिसी बाहेक अन्य महत्त्वपूर्ण निर्णयहरू पनि गरिएका छन्। मुख्यमन्त्रीले सबै सरकारी विभागलाई सरकारी खर्चमा कडाई गर्न तथा अनावश्यक खर्च तत्काल रोक्न निर्देशन दिनुभयो। साथै विभिन्न सामाजिक कल्याणकारी योजनामा अयोग्य लाभग्राहीको पहिचान गरी हटाउन पनि निर्देशन दिइएको छ, जसबाट सरकारी स्रोत साधनको प्रभावकारी उपयोग र वित्तीय भार न्यूनीकरण हुने अपेक्षा गरिएको छ। राजस्व चुहावट रोक्न विशेष पहल गर्न पनि सबै विभागलाई निर्देशन दिइएको छ। बैठकले सीमा सुरक्षा सम्बन्धी विभिन्न प्रस्तावलाई पनि स्वीकृति दिएको छ। यसका साथै राज्यको न्यायिक प्रणालीलाई सुदृढ बनाउन 9 जिल्लामा 9 नयाँ द्रुत न्यायालयमा स्थापना गर्ने प्रस्तावलाई पनि मन्त्री परिषदले स्वीकृति दिएको छ। ती न्यायालय सञ्चालनका लागि 35 नयाँ पद सिर्जना गर्ने निर्णय समेत गरिएको छ। आकाशवाणी खरसाङका लागि अजित विश्वको रिपोर्ट।
0: समाचार आकाशवाणी खरसाङबाट सुन्दै हुनुहुन्छ। ताजा समाचार जान्नका लागि सोसियल मिडिया ह्यान्डल एक्समा @AIR News Karsang अनि फेसबुकमा आकाशवाणी समाचार नेपालीलाई फलो गर्न सक्नुहुनेछ। राज्यका मुख्यमन्त्री शुभेन्दु अधिकारीले आज उत्तर बङ्गालको भ्रमण गर्नुभयो। यसै क्रममा मुख्यमन्त्री अधिकारीले उत्तरकन्यामा प्रशासनिक बैठक आयोजना गरी उत्तर बङ्गालका 8 जिल्लामा आपदा प्रबन्धनको पूर्ण तयारीको समीक्षा गर्नुभयो। बैठकमा दार्जिलिङ, कालेबुङ र जलपाइगुडीका प्रशासनिक अधिकारीहरू व्यक्तिगत रूपमा तथा उत्तर बङ्गालका अन्य जिल्लाका अधिकारीहरू भर्चुअल रूपमा सामेल भएका थिए। पश्चिम बङ्गाल सरकारले नागरिक सेवाहरूलाई अझ पारदर्शी, सरल र पहुँचयोग्य बनाउने दिशामा महत्त्वपूर्ण निर्णय लिएको छ। मुख्यमन्त्री शुभेन्दु अधिकारीले राज्यमा खतियान र जमिनको प्लट सम्बन्धी जानकारी लिने आवेदन शुल्क यसलाई पूर्ण रूपमा समाप्त

0: गरिएको घोषणा गर्नुभयो। सोशल मिडियाको एक सन्देशमा मुख्यमन्त्रीले भन्नुभयो, राज्य सरकार यो सुनिश्चित गर्न प्रतिबद्ध छ, नागरिक सेवाहरू पारदर्शी, झन्झट मुक्त र सबैका लागि सजिलैसँग सुलभ छन्। यसका लागि अघिल्लो सरकारको पालामा भूमिको अभिलेख र प्लट सम्बन्धी जानकारी लिँदा लाग्ने आवेदन शुल्क यसलाई पूर्ण रूपमा समाप्त गरिएको छ। दार्जिलिङ नगरपालिकाले 1 जुलाईदेखि सार्वजनिक स्थानमा गुटका खाएर थुक्ने, फोहोर फाल्ने तथा खुल्लामा दिशा पिसाब गर्नेहरूमाथि जरिमाना लगाउने नयाँ नियम लागू गरेको छ। यस्तै घर दोकानमा भएको मैलालाई कुने अनि नकुने छुट्याएर राख्न पर्ने नगरपालिका अध्यक्ष दिपेन ठकुरीले जानकारी दिनुभएको छ। दार्जिलिङ सहरलाई फोहोर मुक्त गर्न आगामी अगस्तको अन्तिम सप्ताहदेखि अथवा सेप्टेम्बरको पहिलो हप्तादेखि दार्जिलिङ नगरपालिकाले तोकेका स्थानहरूमा फोहोर व्यवस्थापनका लागि पाइलट परियोजना अन्तर्गत सर्टिङ मसिन जडान गरिने उहाँले थप जानकारी गराउनुभयो।
1: सुरु भएको छ, तपाईँले काहीँ पनि मैला कुचेरा गरे, काहीँ पनि तपाईँहरूले बाटोतिर थुक्यो, काहीँ पनि युरिनेट गर्यो, त्यसमा तपाईँहरूलाई फाइन लाउने एउटा हामीलाई आएको छ र अब त्यो हामीले आजदेखिको हामीले इम्प्लिमेन्ट पनि गर्न थाल्यौँ।
0: सिलगढीको माटीगाडा क्षेत्रमा पछिल्लो लामो समयदेखिकै चलिरहेको अवैध जमिन व्यापार विरुद्ध पुलिसले व्यापक कारवाही गर्दै 3 जना कथित भू माफियाहरूलाई पक्राउ गरेको छ। जानकारी अनुसार माटीगाडा क्षेत्रमा लामो समयदेखिकै जमिनमा अवैध रूपमा कब्जा गरी त्यसलाई गैरकानुनी ढङ्गमा किनबेच गरिएको शिकायत आइरहेको थियो। स्थानीय मानिसहरू तथा विभिन्न संगठनहरूले बारम्बार यस मुद्दालाई उठाउँदै आइरहेका थिए। माटीगाडा थानाको पुलिसले पक्रा पर्ने आरोपीहरू विरुद्ध विभिन्न धाराहरूमा मामिला दर्ता गरी अग्रिम कारवाही सुरु गरेको छ। निर्वाचन आयोगले अखिल भारतीय तृणमूल काङ्ग्रेसका प्रतिद्वन्दी गुटहरूसँग पार्टीको संगठनात्मक चुनावको बारेमा उनीहरूको विरोधाभासपूर्ण दावी र आधिकारिक हस्ताक्षरकर्ताहरूसँग जवाफ मागेको छ। आयोगले एक विज्ञप्तिमा ममता बेनर्जी र पार्टी नेता रीता व्रत बेनर्जीलाई यस सम्बन्धमा दुवै पक्षको दावी र प्रतिदावीको बारेमा छुट्टा छुट्टै पत्र लेखेको छ। दुवै पक्षलाई सोमबार साँझ 5:30 जवाब पेश गर्न निर्देशन दिएको आयोगले जनाएको छ। बङ्गालको खाडीको उत्तर पश्चिम र उत्तरी उडिसा र तटीय क्षेत्रमा न्यून चापीय क्षेत्र बनेपछि आजदेखि दक्षिण बङ्गालका जिल्लाहरूमा भारी वर्षाको सम्भावना रहेको मौसम विभागले जनाएको छ। कोलकाताको मौसम विभागले पूर्वी मेदिनीपुर र दक्षिण 24 परगनाका तटीय जिल्लाहरूमा भारी वर्षाको पूर्वानुमान गरेको छ। समुद्रमा मौसम खराब हुने भएकाले आगामी 5 दिनसम्म नजाने जालहारीहरूलाई आग्रह गरिएको छ। यो समाचार युट्युबमा @AIR खरसाङ मार्फत पनि सुन्न सक्नुहुनेछ। अन्त्यमा मुख्य समाचार। प्रधानमन्त्री नरेन्द्र मोदीले वार्षिक अमरनाथ यात्रालाई देशको आध्यात्मिक परम्परा र सांस्कृतिक एकताको अनन्त अध्याय भएको बताउनुभयो। पश्चिम बङ्गाल विधानसभाका नवनिर्वाचित सदस्यहरूका लागि 2 दिने संसदीय तथा विधायी कार्य सम्बन्धित कार्यक्रम आजदेखि सुरु भएको छ। राज्यका मुख्यमन्त्री शुभेन्दु अधिकारीले आज उत्तरकन्यामा प्रशासनिक बैठक गरी उत्तर बङ्गालका 8 जिल्लामा आपदा प्रबन्धनको पूर्व तयारीको समीक्षा गर्नुभयो। दार्जिलिङ नगरपालिकाले 1 जुलाईदेखि सार्वजनिक स्थानहरूमा फोहोर मैला गर्नेहरूलाई जरिमाना लगाउने नयाँ नियम लागू गरेको छ अनि आजदेखि दक्षिण बङ्गालका जिल्लाहरूमा भारी वर्षाको सम्भावना रहेको मौसम विभागले जनाएको छ। आकाशवाणी खरसाङबाट समाचार पूरा भयो।
2: समय यस बेला बेलुकीको 7 बजिरहेछ। श्रोताहरू अहिले हुनुहुन्छ आकाशवाणीको खरसाङ केन्द्रसँग FM 103.5 MHz साथै श्रोताहरूले हामीलाई सुन्दै हुनुहुन्छ आकाशवाणी दार्जीलिङ FM 100.2 MHz अनि मोबाइल एप न्यूज अन AIRमा पनि हामी उपलब्ध छौं।
3: तपाईको दृष्टि धमिलो छ, यसलाई लापरवाही नगर्नुहोस्। सिलगढी ग्रेटर लायन्स आई हस्पिटलमा अनुभवी विशेषज्ञद्वारा आँखाको जाँच गरिन्छ। नियमित जाँच र जटिल शल्यक्रियाको निम्ति आज नै सम्पर्क गर्नुहोस्। सफासित देख्नलाई तपाईँको एक कदमले जीवनमा परिवर्तन ल्याउनेछ। ठेगाना 2nd Mile विशाल सिनेमा हल पछाडि सिबुक रोड सिलगढी। सम्पर्क नम्बर 9733300090।

लोकलहरीमा श्रोताहरूले यतिन्जेल सुन्नुभयो सनु दनालको स्वरमा केही लोकगीतहरू. समय यस बेला बेलुकीको 7:15 भइरहेछ. अब हाम्रो अघिल्लो प्रस्तुति रहनेछ सुर संगम. यसमा आज श्रोताहरूलाई सुनाइरहेछौ निलु कोइरालाको स्वरमा केही आधुनिक गीतहरू.

हवस्त श्रोता, निरु कोइरालाको स्वरमा केही आधुनिक गीतहरूको प्रस्तुतिपछि समय यस बेला बेलुकीको 7:25 हुन लागिरहेछ। अब अघिल्लो क्रममा समय भइरहेछ समाचारको। केही क्षणमै दिल्ली केन्द्रबाट रिले गरी सुनाउनेछौ। जोडिरहनुहोला आकाशवाणीसँग।

समाचार वन्दना रायबाट सुन्नुहोस्। शुरूमा यस बुलेटिनका मुख्य समाचार। भारतले स्पष्ट पारेको छ कि पाकिस्तानले सीमापार आतंकवादलाई समर्थन दिन जारी राखुन्जेल सिन्धु जलसन्धि स्थगित रहनेछ। प्रधानमन्त्री नरेन्द्र मोदी सोमबारदेखि इण्डोनेशिया, अस्ट्रेलिया र न्यूजील्याण्डको छ दिने भ्रमणमा हुनुहुनेछ। रक्षा खरीद परिषदले रक्षा बलहरूको लड़ाई तयारी बढ़ाउन 52,000 करोड़ रूपियाँको रक्षा खरीद प्रस्तावहरूलाई अनुमोदन गरेको छ। सरकारले सुरक्षा चिन्ताको कारणले गुगल प्ले स्टोर र एप्पल एप स्टोरबाट ब्याट बीएमएस, एपोक आई आयन र लसिगी एप्सहरू हटाउन आदेश दिएको छ। आज

0: प्रशासन आधिकारिक रूप में शुरू भएको वार्षिक श्री अमरनाथ यात्रा नूनवान पहलगाम र बालटाल दुवै मार्गहरूबाट सुचारू रूप में अगाडि बढ़िरहेको छ। र फीफा विश्वकप में अस्ट्रेलियाले आज राति अमेरिका को आर्लिंगटन में राउंड अफ 32 को खेल में इजिप्ट को सामना गर्नेछ भने अर्जेन्टिनाले काबो वर्डे को सामना गर्नेछ। भारतले स्पष्ट पारेको छ कि पाकिस्तानले सीमापार आतंकवादलाई समर्थन दिन जारी राखेसम्म सिन्धु जलसन्धि स्थगित रहनेछ। आज नयाँ दिल्लीमा मीडियालाई जानकारी दिँदै विदेश मन्त्रालयका प्रवक्ता रणधीर जायसवालले भने सिन्धु जलसन्धिमा भारतको अडान स्थिर छ।
1: India's position on the Indus Waters Treaty.
2: सिंधु जल संधि पर भारत का रुख पहले की तरह स्पष्ट है। पाकिस्तान के लगातार सीमा पार आतंकवाद को मदद देने के जवाब में सिंधु जल संधि को रोक दिया गया था। पाकिस्तान को विश्वसनीय तरीके से सीमा पार आतंकवाद को मदद देना बंद करना पड़ेगा।
0: उनले भने पाकिस्तानले सीमापार आतंकवादको लागि आफ्नो समर्थन विश्वसनीय र अपरिवर्तनीय रूपमा त्याग्नुपर्नेछ। टेस्टा नदी व्यापक व्यवस्थापन र पुनर्स्थापनामा परियोजनाको बारेमा श्री जायसवालले भने बंगलादेशमा परियोजनाका लागि भारतको विकास सहायता पारस्परिक रूपमा तय सहमतिमा आधारित छ जुन नियमित रूपमा समीक्षा गरिन्छ। टेस्टा नदी परियोजनामा भारतको विचार पहिले नै बंगलादेशी पक्षलाई जानकारी गराइएको पनि उनले भने। भेनेजुएलाबाट फिर्ता ल्याइएको एक भारतीय नाविकको महत्वपूर्ण अंगहरू हटाइएको आरोप लगाइएको रिपोर्टहरूको बारेमा मीडिया प्रश्नहरूको जवाब दिँदै उनले भने भारतले यो मुद्दा भेनेजुएलाका अधिकारीहरूसँग उठाएको छ र तुरन्तै यसको अनुसन्धान गर्न अनुरोध गरेको छ। प्रधानमन्त्री नरेन्द्र मोदी भोलि राजस्थान र गुजरातको भ्रमणमा जानुहुनेछ। राजस्थानको भ्रमणको क्रममा वहाँले जोधपुर विमानस्थलमा नयाँ टर्मिनल भवनको उद्घाटन गर्नुहुनेछ। 480 करोड़ रूपियाँको यो परियोजना वार्षिक 20 लाख यात्रुहरूलाई सम्हाल्न तयार पारिएको हो। वहाँले जोधपुरमा परिमार्जित उडान योजनाको पनि शुरूआत गर्नुहुनेछ जसले उड्डयन नेतृत्व विकासको अर्को चरणलाई तीव्र पार्ने लक्ष्य राखेको छ। वहाँले राजस्थानको बालोतरामा लगभग 1,06,000 करोड़ रूपियाँका विभिन्न विकास परियोजनाहरूको शिलान्यास र उद्घाटन पनि गर्नुहुनेछ। श्री मोदीले जयपुर मेट्रो रेल परियोजनाको दोस्रो चरणको शिलान्यास पनि गर्नुहुनेछ जसको कुल लागत 13,000 करोड़ रूपियाँ भन्दा बढ़ी छ। साँझपख प्रधानमन्त्री गुजरातको भ्रमण गर्नुहुनेछ जहाँ साणन्दमा सेमी कण्डक्टर एसेम्ब्ली र टेस्टिङ सुविधाको वहाँले उद्घाटन गर्नुहुनेछ। प्रधानमन्त्री नरेन्द्र मोदी सोमबारदेखि इण्डोनेशिया, अस्ट्रेलिया र न्यूजील्याण्डको 6 दिने भ्रमणमा हुनुहुनेछ। नयाँ दिल्लीमा मीडियालाई जानकारी दिँदै विदेश मन्त्रालयमा पूर्वी मामिला सचिव रुदेन्द्र टण्डनले जानकारी दिए कि श्री मोदी यस महिनाको 6 देखि 8 तारीकसम्म इण्डोनेशियामा रहनुहुनेछ र उनको मुख्य कार्यक्रम जकार्तामा हुनेछ। तर प्रधानमन्त्रीले सांस्कृतिक र ऐतिहासिक शहर योग्याकार्ताको पनि भ्रमण गर्नुहुनेछ। श्री टण्डनले भने यो भारतको लागि धेरै महत्वपूर्ण समुद्री क्षेत्र हो किनकि यसले देशको सबैभन्दा महत्वपूर्ण समुद्री संचार मार्गहरू मध्ये एकलाई प्रतिनिधित्व गर्दछ। सचिवले भने भ्रमणको दोस्रो चरण यस महिनाको 8 देखि 10 तारीकसम्म अस्ट्रेलियामा हुनेछ भने तीन राष्ट्रहरूको आफ्नो भ्रमणको तेस्रो र अन्तिम चरणमा श्री मोदी 10 देखि 11 जुलाईसम्म न्यूजील्याण्डमा हुनुहुनेछ। रक्षा खरीद परिषद डीएसीले रक्षा बलहरूको लड़ाई तयारी बढ़ाउन 52,000 करोड़ रूपियाँको रक्षा खरीद प्रस्तावहरूलाई अनुमोदन गरेको छ। मानवरहित हवाई सवारी साधनहरू, इलेक्ट्रोनिक युद्ध प्रणाली, आकाश तरंग, पैदल सेनाका लागि ट्याङ्क रोधी मिसाइल प्रणाली, मध्यम दूरीको सतहदेखि हावामा मार हान्ने मिसाइल हतियार प्रणाली, धेरै छोटो दूरीको वायु रक्षा प्रणाली, ट्याङ्कहरूका लागि सक्रिय सुरक्षा प्रणाली र भारतीय सेनाका लागि जेट आधारित कामिकाजे ड्रोन प्रणाली खरीद गर्न स्वीकृति दिएको छ। मन्त्रालयले भन्यो भारतीय नौसेनाका लागि बहुप्रभाव ग्राउण्ड माइन, नौसेना जहाजबाट बनाइएको मानवरहित हवाई प्रणाली र इलेक्ट्रिक प्रोपल्सन प्रणालीका लागि भूमि आधारित परीक्षण सुविधाको स्थापनाका लागि स्वीकृति दिएको छ। भारतीय वायुसेनाका लागि फिक्स्ड विंग आधारित उच्च उचाई स्यूडो सैटेलाइट र अन्य प्रस्तावहरूको खरीदका लागि स्वीकृति प्रदान गरिएको छ। यो आकाशवाणी हो। सरकारले सुरक्षा चिन्ताका कारण गर्दा गुगल प्ले स्टोर र एप्पल एप स्टोरबाट ब्याट बीएमएस एपोक आई आयो।

0: भुटानी कार्यक्रममा श्रोताहरूले यतिन्जेल सुन्नुभयो भुटानी गीत। अब अघिल्लो क्रममा समय भइरहेछ समाचारको।
1: यो आकाशवाणी हो, अब अजित विश्वबाट सुन्नुहोस् समाचार। सुरुमा प्रमुख समाचार। पाकिस्तानले सीमापार आतंकवादलाई समर्थन गर्न जबसम्म बन्द गर्दैन तबसम्म भारतले सिन्धु जलसन्धि स्थगित गर्ने जनाएको छ। प्रधानमन्त्री नरेन्द्र मोदी सोमबारदेखि इन्डोनेसिया, अस्ट्रेलिया र न्युजिल्यान्डको भ्रमणमा जानुहुनेछ। पश्चिम वाणिज्य एवं उद्योग मन्त्री पीयूष गोयलले भन्नुभयो, भारत यस वर्ष $1 ट्रिलियन निर्यातको लक्ष्य हासिल गर्ने दिशामा अघि बढिरहेको छ। पञ्चायती राज मन्त्रालयले आज नयाँ दिल्लीमा राज्य पञ्चायती राज मन्त्रीहरूको राष्ट्रिय कार्यशाला आयोजना गरेको छ र मौसम विभागले गुजरात, कोंकण, गोवा, मध्य महाराष्ट्र, उडिसा र पश्चिम मध्य प्रदेशमा भोलिसम्म मुसलधारे वर्षाका लागि रेड अलर्ट जारी गरेको छ। पाकिस्तानले सीमापार आतंकवादलाई समर्थन गर्न जबसम्म बन्द गर्दैन तबसम्म भारतले सिन्धु जलसन्धि स्थगित गर्ने जनाएको छ। विदेश मन्त्रालयका प्रवक्ता रणधीर जयसवालले भन्नुभयो, सिन्धु जलसन्धिमा भारतको अडान स्पष्ट र सुसङ्गत छ। उहाँले पाकिस्तानलाई विश्वासयोग्य र स्थायी रूपमा सीमापार आतंकवादको समर्थनबाट हट्नुपर्ने बताउनुभयो।
2: India's position on the Indus Waters Treaty.
3: सिंधु जल संधि पर भारत का रुख पहले की तरह स्पष्ट है। पाकिस्तान के लगातार सीमा पार आतंकवाद को मदद देने के जवाब में सिंधु जल संधि को रोक दिया गया था। पाकिस्तान को विश्वसनीय तरीके से सीमा पार आतंकवाद को मदद देना बंद करना पड़ेगा।
1: टिस्टा नदीको समग्र व्यवस्थापन र पुनरुद्धार परियोजनाका बारेमा श्री जयसवालले भन्नुभयो, बङ्गलादेशमा भारतले गरेका विकास परियोजनाहरू दुई देशबीच भएको सहमतिका आधारमा सञ्चालित छन् र समय समयमा समीक्षा गरिन्छ। उहाँले भन्नुभयो, भारतले टिस्टा परियोजनाबारे बङ्गलादेशलाई आफ्नो विचार अवगत गराइसकेको छ। भेनेजुएलाबाट भारत ल्याएका एक भारतीय नाविकको शरीरबाट महत्त्वपूर्ण अङ्गहरू निकालिएको भन्ने समाचारको आधारमा विदेश मन्त्रालयले भेनेजुएलाको सरकार समक्ष यो मुद्दा उठाए।

भएको जनाएको छ। प्रधानमन्त्री नरेन्द्र मोदी सोमबारदेखि इन्डोनेसिया, अस्ट्रेलिया र न्युजिल्यान्डको भ्रमणमा जानुहुनेछ। प्रधानमन्त्री 6 जुलाईदेखि 8 जुलाईसम्म इन्डोनेसियाको भ्रमणमा रहनुहुने भारतीय विदेश मन्त्रालयका पूर्वी मामिला सचिव रुद्रेन्द्र टन्डनले जानकारी दिनुभयो। उहाँको मुख्य बैठक जकार्तामा हुनेछ। उहाँले ऐतिहासिक र सांस्कृतिक सहर योग्याकार्ताको पनि भ्रमण गर्नुहुनेछ भने प्रधानमन्त्रीले प्रभानन्द मन्दिर परिसरको अवलोकन गर्नुहुनेछ। भारत र इन्डोनेसिया यस मन्दिरको संरक्षणका लागि मिलेर काम गर्नेछन्। भ्रमणको दोस्रो चरणमा प्रधानमन्त्री 8 जुलाईदेखि 10 जुलाईसम्म अस्ट्रेलिया जानुहुनेछ। मेलबर्नमा उहाँले भारत अस्ट्रेलिया वार्षिक शिखर सम्मेलनमा भाग लिनुहुनेछ, जहाँ महत्त्वपूर्ण खनिज, साइबर सुरक्षा, आपूर्ति श्रृङ्खला, उदयमान प्रविधि र अन्य द्विपक्षीय मुद्दाहरूमा छलफल हुनेछ। भ्रमणको अन्तिम चरणमा प्रधानमन्त्रीले 10 र 11 जुलाईमा न्युजिल्यान्डको भ्रमण गर्नुहुनेछ। त्यहाँ उहाँले न्युजिल्यान्डका प्रधानमन्त्री क्रिस्टोफर लक्सनसँग द्विपक्षीय वार्ता गर्नुहुनेछ। वाणिज्य एवं उद्योग मन्त्री पीयूष गोयलले भन्नुभयो, भारत यस वर्ष $1 ट्रिलियन निर्यातको लक्ष्य हासिल गर्ने दिशामा अघि बढिरहेको छ। नयाँ दिल्लीमा व्यापार बोर्डको बैठकलाई सम्बोधन गर्नुहुँदै श्री गोयलले चालू वित्त वर्षको पहिलो त्रैमासिकमा वार्षिक निर्यात लक्ष्यको लगभग 15% हासिल भएको बताउनुभयो। उहाँले भन्नुभयो, लक्ष्य हासिल गर्न वस्तु निर्यात $440 अरब लगभग $530 अरब र सेवा निर्यात $421 अरब लगभग $470 अरब पुर्याउनु पर्छ। रक्षा खरिद परिषदले सशस्त्र बलहरूको लडाकु क्षमता बढाउनका लागि 52,000 करोडको रक्षा खरिद प्रस्तावहरूलाई अनुमोदन गरेको छ। रक्षा मन्त्रालयका अनुसार भारतीय सेनाका लागि आकाश तरङ्ग इलेक्ट्रोनिक युद्ध प्रणाली, पैदल सेनाका लागि ट्याङ्क रोधी मिसाइल प्रणाली, मध्यम दूरीको जमिनबाट आकाशमा मार गर्ने मिसाइल प्रणाली, निकै छोटो दूरीको वायु रक्षा प्रणाली, ट्याङ्कका लागि सुरक्षा प्रणाली र जेटमा आधारित कमिकाजे ड्रोन प्रणालीको खरिदलाई स्वीकृति दिएको छ। कृषि एवं किसान कल्याण मन्त्री शिवराज सिंह चौहानले आन्ध्र प्रदेशका तोतापुरी आँप उत्पादकहरूको समस्याको आकलन गर्न भारतीय कृषि अनुसन्धान परिषद अन्तर्गत एक उच्च स्तरीय विशेषज्ञ समिति गठन गर्न निर्देशन दिनुभएको छ। यो निर्णय चौहानको हालैको आन्ध्र प्रदेश भ्रमणपछि आएको हो। भ्रमणको क्रममा किसानहरूले श्री चौहानलाई जानकारी दिनुहुँदै तोतापुरी आँपको मूल्य, जुन प्रशोधन उद्योगका लागि व्यापक रूपमा उब्जाइन्छ, हालैका महिनाहरूमा उल्लेखनीय रूपमा घटेको बताउनुभयो। तोतापुरी आँप उत्पादकको आमदानी र जीविकोपार्जनको संरक्षण गर्नु सरकारको प्राथमिकता भएको उहाँले बताउनुभयो। पञ्चायती राज मन्त्रालयले आज नयाँ दिल्लीमा राज्य पञ्चायती राज मन्त्रीहरूको राष्ट्रिय कार्यशाला आयोजना गरेको छ। यसमा 16 वित्त आयोगको सिफारिसमा छलफल गरेको छ। मन्त्रालयले 16 वित्त आयोगले ग्रामीण स्थानीय तहका लागि 4,35,236 करोड रकम सिफारिस गरेको जनाएको छ। यो 15 वित्त आयोगको तुलनामा 84% बढी हो। यसैबीच मन्त्रालयले भारतको विकसित भारतको दिशामा अघि बढिरहेको, वित्तीय रूपमा सशक्त, डिजिटल रूपमा सक्षम र जवाब पञ्चायतहरूले समावेशी र दिगो विकास प्रदान गर्नमा महत्त्वपूर्ण भूमिका खेल्ने बताएको छ। समाचार आकाशवाणीबाट सुन्दै हुनुहुन्छ। ताजा समाचार जान्नका लागि सोसियल मिडिया ह्यान्डल एक्समा @AIRNewsKarsang अनि फेसबुकमा आकाशवाणी समाचार नेपालीलाई फलो गर्न सक्नुहुनेछ। अब रहल समाचार। सरकारले गुगल प्ले स्टोर र एप्पल एप स्टोरबाट ब्याट बिएमएस, इपोक आइआएन र लासेगी एप्स हटाउन आदेश दिएको छ। सुरक्षालाई मध्यनजर गर्दै यो कदम चालिएको हो। ब्लुटुथको माध्यमबाट ई रिक्साको ब्याट्री टाढैबाट बन्द गर्न यी एपको प्रयोग भइरहेको थियो। युनिक आइडेन्टिफिकेसन अथोरिटी अफ इन्डियाले आधार एपको माध्यमद्वारा आधारमा निशुल्क इमेल अपडेटको सुविधा सुरु गरेको छ। यो सुविधा 1 जुलाईदेखि 6 महिनाको अवधिका लागि लागू हुनेछ। इलेक्ट्रोनिक्स तथा सूचना प्रौद्योगिकी मन्त्रालयले बताएको छ, आधार एपमा नयाँ सुविधा सुरु भएपछिको 2 दिनभित्र नै 2.5 लाखभन्दा अधिक मानिसहरूले आफ्ना इमेल ठेगाना अपडेट गरेका छन्। मन्त्रालयले भनेको छ, आधारलाई इमेलसित जोड्दा जब पनि आधार अथेन्टिकेसन यानि कि प्रमाणित करणको कुनै रिक्वेस्ट पूरा हुँदछ तब रियल टाइम इमेल नोटिफिकेसन प्राप्त हुँदछ। मन्त्रालयले भनेको छ, यस पहलद्वारा पारदर्शिता बढ्दछ अनि सुरक्षाको एउटा अतिरिक्त स्तर प्राप्त हुँदछ। यसद्वारा आधार नम्बर राख्ने व्यक्तिलाई ज्ञात हुँदछ उसको आधारको प्रयोग कुन कामको लागि भइरहेको छ। कार्मिक, लोक शिकायत तथा पेन्सन मन्त्री डाक्टर जितेन्द्र सिंहले आज भारतको समग्र शासनको अवधारणालाई विभिन्न व्यक्तिगत र संस्थागत क्षमताहरूको एकीकरण आवश्यक रहेको बताउनुभयो। मन्त्रीले नयाँ दिल्लीमा दक्षको तेस्रो ब्याचको उद्घाटन गर्दै यी टिप्पणीहरू गर्नुभएको हो। दक्ष केन्द्रीय सार्वजनिक क्षेत्र उद्यमहरूका वरिष्ठ

हितकारीका लागि एक वर्षीय नेतृत्व विकास कार्यक्रम हो जुन क्षमता निर्माण आयोग र सार्वजनिक उद्यमहरूको स्थायी सम्मेलनद्वारा संयुक्त रूपमा आयोजना गरिएको हो। डाक्टर सिंहले 2047 सम्ममा विकसित भारतको आकांक्षा पूरा गर्न सक्षम शासन प्रणाली सिर्जना गर्न क्षमता निर्माणले संस्थाहरूमा तालमेल बढाउनु पर्ने कुरामा जोड दिनुभयो। स्कुलका बालबालिकाहरूले आज दिल्लीको भागीरथी जल शुद्धिकरण प्लान्टमा सम्पूर्ण जल प्रशोधन प्रक्रियालाई नजिकबाट अवलोकन गरे र एक पेड माँ के नाम अभियानको एक भागको रूपमा ठूलो संख्यामा रुखहरू रोपेका थिए। सामाजिक सञ्जाल पोस्टमा दिल्ली जल बोर्डले भनेको छ, जब बालबालिकाहरूले प्रकृति र जल संरक्षण गर्ने प्रतिज्ञा गर्छन् तब हरियाली र सुरक्षित भविष्यको लागि बलियो जग बसालिन्छ। दिल्लीको लाजपत नगर कोलोनी अस्पतालमा आज नवनिर्मित फ्रन्ट ब्लक र आधुनिक फिजियोथेरापी केन्द्रको उद्घाटन गरिएको छ। यस अवसरमा मुख्यमन्त्री रेखा गुप्ताले भन्नुभयो, यस फ्रन्ट ब्लकमा 6 बेडको डे केयर सेन्टर, 12 कन्सल्टिङ रुम, एउटा डे केयर रुम र एउटा कन्फरेन्स रुम विकसित गरिएको छ। मुख्यमन्त्रीले भन्नुभयो, यी नयाँ सुविधाले क्षेत्रका हजारौँ नागरिकहरूलाई राम्रो र त्वरित उपचारको लाभ मिल्नेछ। उद्घाटन कार्यक्रम अवधि विधायक तरविन्दर सिंह मारवाह, दिल्ली नगर निगमका मेयर प्रवेश भाई, उपमेयर डाक्टर मोनिका पन्त सहित अन्य उपस्थित रहेका थिए। मौसम विभागले गुजरात, कोंकण, गोवा, मध्य महाराष्ट्र, उडिसा र पश्चिम मध्य प्रदेशमा भोलिसम्म मुसलधारे वर्षाका लागि रेड अलर्ट जारी गरेको छ। छत्तिसगढ, पूर्वी मध्य प्रदेश, उत्तर प्रदेश र विदर्भमा पनि मेघ गर्जन र चट्याङ पर्ने पूर्वअनुमान गरिएको छ। यस्तै महाराष्ट्रका धेरै भागहरूमा आज भारी वर्षा जारी छ। यस्तै मुम्बईमा लगातार 4th दिन भारी वर्षा भएको छ। मौसम विभागले मुम्बईमा आगामी 3 दिनका लागि ओरेन्ज अलर्ट जारी गरेको छ। यो समाचार युट्युबमा @AIR खरसाङ मार्फत पनि सुन्न सक्नुहुनेछ। अन्त्यमा प्रमुख समाचार पुनः एकचोटि। पाकिस्तानले सीमापार आतंकवादलाई समर्थन गर्न जबसम्म बन्द गर्दैन तबसम्म भारतले सिन्धु जलसन्धि स्थगित गर्ने जनाएको छ। प्रधानमन्त्री नरेन्द्र मोदी सोमबारदेखि इन्डोनेसिया, अस्ट्रेलिया र न्युजिल्यान्डको भ्रमणमा जानुहुनेछ। वाणिज्य एवं उद्योग मन्त्री पीयूष गोयलले भन्नुभयो, भारत यस वर्ष $1 ट्रिलियन निर्यातको लक्ष्य हासिल गर्ने दिशामा अघि बढिरहेको छ। पञ्चायती राज मन्त्रालयले आज नयाँ दिल्लीमा राज्य पञ्चायती राज मन्त्रीहरूको राष्ट्रिय कार्यशाला आयोजना गरेको छ। र मौसम विभागले गुजरात, कोंकण, गोवा, मध्य महाराष्ट्र, उडिसा र पश्चिम मध्य प्रदेशमा भोलिसम्म मुसलधारी वर्षाका लागि रेड अलर्ट जारी गरेको छ। यसका साथै आकाशवाणीबाट समाचार पूरा भयो।

हामी आकाशवाणी खरसाङबाट बोलिरहेछौ एफएम 103.5 मेगाहर्जमा, साथै श्रोताहरूले हामीलाई सुन्दै हुनुहुन्छ आकाशवाणी दार्जीलिङ एफएम 103.2 मेगाहर्ज अनि मोबाइल एप न्यूज अन एआईआरमा पनि श्रोताहरूले हामीलाई सुन्न सक्नुहुनेछ। र आकाशवाणी खरसाङबाट अहिले प्रसारण भइरहेछ विविध कार्यक्रमहरू। यसै क्रममा अब हाम्रो अघिल्लो कार्यक्रम रहनेछ युवावाणी कोशेली मैले मन पराएका गीतहरू। जोडिरहनुहोला आकाशवाणीसँग।

नमस्कार आदरणीय श्रोता अनि मेरा प्रिय युवा साथीहरू, स्वागत छ हजुरहरूलाई आकाशवाणी खरसाङबाट प्रसारण हुने युवावाणी कार्यक्रममा। म सञ्चालिका दीक्षा उपस्थित भइसकेकी छु कार्यक्रम कोसेली मैले मन पराएका गीतहरूको साथमा, र कार्यक्रमको यस अङ्कमा म हजुरहरूलाई केही मिठा मिठा सङ्गीतहरू सुनाएर मनोरञ्जन गराउनेछु। जब हामी अव्यक्त प्रेम, अव्यक्त विदाई र मौनताको भारी भरको बारेमा कुरा गर्छौ, तुरन्तै एउटा सुन्दर धुनको सम्झना आउँछ। यस गीतले त्यो क्षणलाई कैद गर्दछ जहाँ शब्दहरू असफल हुन्छ र एक अर्कालाई माया गर्ने तर अलग हुने दुई व्यक्तिहरू बीच केवल भारी सुन्दर मौनता रहन्छ। त्यसैले आँखा बन्द गर्नुहोस्, परिवेशको ध्वनिक गिटारलाई आफूमाथि बहन दिनुहोस् र ती भावनाहरूलाई महसुस गर्नुहोस् जुन शब्दले कहिले पूर्ण रूपमा कैद गर्न सक्दैन। अमिताभ भट्टाचार्यको आवाजमा संगीत रहेको छ अमित त्रिवेदी, शब्द अमिताभ भट्टाचार्य।

जसरी पानीले आफ्नो बाटो आफै बनाउँछ, ती बाधाहरू वरिपरि स्वाभाविक रूपमा आउँछन्। जुनसुकै भाडोमा यसलाई लिए पनि यसले पूर्ण रूपमा समायोजन गर्छ। यस गीतमा आफ्नो प्रेमीसँग पानी जस्तै बग्ने इच्छा गरेर प्रेमीले सहज बन्धनको वर्णन गर्दै प्रेमिकालाई भनिरहेछ कि तिनीहरूलाई बादल जस्तै हलुका महसुस गराउँछ, आनन्द लहमा बगिरहेको अनुभव गराउँछ। यस गीतले हामीलाई बताउँछ कि साँचो प्रेम खोलामा बग्ने पानी जस्तै प्राकृतिक र आकाशमा उड्ने बादल जस्तै स्वतन्त्र महसुस गराउँछ। अतिफ असलम अनि तुलसी कुमारको आवाजमा संगीत रहेको छ रोचक कोली, शब्द कुमार।

जीवन क्षणहरूको सुन्दर संग्रह हो, होइन र? तर केही क्षणहरू स्थिर रहन्छन्। के तपाईँले कहिले हजार शब्दहरू भन्दा ठूलो स्वरमा बोल्ने मौनता अनुभव गर्नुभएको छ? भनिन्छन् कि प्रेमलाई सधैँ ठूला घोषणाहरू वा ठूला वाचाहरू चाहिँदैन। कहिलेकाहीँ प्रेम केवल एक शान्त समझ हो। यो दुई बाटोहरू

कसरी अर्कासँग जोडिन्छन्, ताराहरूले भरिएको रातमा दुई छायाहरू कसरी सँगै नाच्छन्, हृदयहरू आवाज नगरी एक अर्कासँग कसरी फुसफुसाउन थाल्छन् भन्ने कुरामा छ निखिल पल गर्ज अनि नीति मोहनको आवाजमा। संगीत रहेको छ अमित त्रिवेदी, शब्द अमिताभ भट्टाचार्य।

जीवनमा हामीलाई ती मानिसहरूसँग परिचय गराउने रमाइलो तरिका छ जो सुरुमा अपरिचितको रूपमा सुरु हुन्छ र कुनै न कुनै रूपमा हाम्रो सम्पूर्ण संसार बन्छ। हामी तिनीहरूसँग झगडा गर्छौँ, हामी तिनीहरूको बारेमा निरन्तर गुनासो गर्छौँ, तर जीवनले कुनै मोड लिने बित्तिकै तिनीहरू नै हाम्रो छेउमा उभिएका सबैभन्दा पहिला पाउँछौँ। हो, म साथीहरूको बारेमा कुरा गर्दैछु। ती साथीहरू जसलाई तिमी कति पागल छौ भन्ने कुरा राम्ररी थाहा छ र पनि सार्वजनिक रूपमा तिमीसँगै देखिन चाहन्छ। नीरज श्रीधर अनि कविता सेठको आवाजमा संगीत रहेको छ। प्रीतम शब्द इर्शद कमिल।

आजको हाम्रो कार्यक्रमको निर्धारित समय अवधि पूरा भएकोले आजलाई कार्यक्रम प्रस्तुता योजना मोहरा लगायत म दीक्षालाई पनि बिदा दिनुहोस्। आफ्नो र आफ्नो परिवारको ख्याल राख्नुहोस् र खुसी रहनुहोस्। हवस् त, नमस्ते।

यतिन्जेल प्रस्तुत थियो युवावाणी कोशेली मैले मन पराएका गीतहरू सुन्नुभयो आकाशवाणीको खरसाङ केन्द्रबाट एफएम 103.5 मेगाहर्जमा।

0: समय यस बेला बेलुकीको 8:30 भइरहेछ। अब अघिल्लो क्रममा समाचार एकांशको प्रस्तुति चर्चा चौतारी कार्यक्रम।
1: नमस्कार श्रोतागण, आकाशवाणीको चर्चा चौतारी कार्यक्रममा तपाईँहरूलाई स्वागत छ। आज यस कार्यक्रममा प्रधानमन्त्री श्री नरेन्द्र मोदी सरकारको 12 साल कल्याणकारी योजनामा सामाजिक सशक्तिकरण तर्फ भारतको फर्को यस विषयमाथि हामीसित चर्चामा भाग लिन हाम्रो स्टुडियोमा आज उपस्थित हुनुहुन्छ डाक्टर नकुल छेत्री। उहाँ एक अवकाश प्राप्त शिक्षक हुनुहुन्छ तथा दार्जीलिङको एक प्रतिष्ठित उच्चतर माध्यमिक विद्यालयमा झण्डै 30 वर्षसम्म अध्यापनको कार्य गर्नुभएको छ। उहाँले शिक्षाको क्षेत्रमा उहाँसँग धेरै गहन अनुभवहरू छन् तथा सामाजिक कार्यमा अग्रणी हुनुहुन्छ उहाँ। त कार्यक्रमलाई प्रस्तुत गरिरहेकी छु म सविता छेत्री। डाक्टर नकुलजी, आकाशवाणी खरसाङको यो स्टुडियोमा यहाँलाई स्वागत छ र नमस्कार टक्राउन चाहन्छु यहाँलाई।
2: यहाँलाई पनि मेरो तर्फबाट नमस्कार।
1: त डाक्टर नकुलज्यू, प्रधानमन्त्री नरेन्द्र मोदीजीको जुन प्रमुख कल्याणकारी योजनाहरू के हुन् अघि, यसको लक्ष्य र उद्देश्य के हो अनि यसले समाज अनि राष्ट्रलाई के कति टेवा दिएको छ, यसबारे अलिकति प्रकाश पारिदिनुहोस्।
2: हजुर, धन्यवाद। विशेष प्रधानमन्त्री नरेन्द्र मोदी नेतृत्वको केन्द्र सरकारका 12 वर्ष कल्याणकारी योजनादेखि सशक्तिकरण तर्फको यात्रा सम्बन्धमा चर्चा गर्नुपर्दा 2014 लिएर आज 2026 भारतका प्रधानमन्त्री श्री नरेन्द्र मोदी सरकारको कार्यकाल ठ्याक्कै 12 वर्ष पुरा भएको छ। र यो 12 वर्षको कार्यकाल त अब धेरै लामो विस्तृत छ। 12 वर्षको त हामी त यो 12 महिना होइन, 12 दिन पनि होइन, यो एकछिनमा त्यो सम्भव छ नहोला। तरै पनि केही मुख्य मुख्य बुदाहरू म राख्ने प्रयास गर्छु। र विगत 12 वर्षमा प्रधानमन्त्री नरेन्द्र मोदीको नेतृत्वमा रहेको केन्द्र सरकारले धेरै कल्याणकारी योजनाहरू लागू गरेर राष्ट्रलाई सशक्त अनि समृद्ध बनाएर लगिरहेकै छ। र भारतको कल्याणकारी व्यवस्थालाई अधिकार वा अनुदानमा आधारित प्रणालीबाट सशक्तिकरणमुखी तथा लक्षित सेवा वितरण प्रणालीमा रूपान्तरण पनि गरेको छ। र ती योजनाहरू कस्ता छन् भने, कोही सोझै लाभार्थीहरू समक्ष पुर्याउन प्रविधिको प्रयोग पनि गरिएको छ। र जुन नयाँ यो इकोसिस्टमले यो लाभार्थीहरू समक्ष जुन योजनाहरू सोझै पुर्याइन्छ, त्यसो हुँदाखेरि यो इकोसिस्टमले कागज पत्रमा हुने खर्च र त्यो झन्झट थियो नि पहिला, त्यसलाई पनि बचाएको छ। र साथै सिधा ग्रामीण र सहरी गरिबहरूलाई फाइदा पुर्याएको छ। र 2014 माननीय प्रधानमन्त्री नरेन्द्र मोदीले कार्यभार ग्रहण गरेपछि भने उनले उनको सरकार गरिबहरूको कल्याणमा समर्पित हुनेछ भनेका थिए। त्यसै बेलादेखि नै हामीले उनका नीतिगत उद्देश्यलाई नजिकबाट पछ्याएका छौँ। ती नीतिगत उद्देश्यहरूमा लक्षित भारत सरकारका अनेकौँ साना ठुला योजनाहरू, सरकारी योजनाहरू रहेका छन्। तीमध्ये विशेष अब ती सबैमध्ये 3 मलाई लागेको छ विशेष योजनाहरूलाई मूल रूपमा चर्चा गर्नु हो भने ती हुन्, पहिलो प्रधानमन्त्री जनधन योजना, अनि दोस्रो जाम जेएएम ट्रिनिटी भनिन्छ, र जुन चाहिँ जनधन अनि त्यसरी नै आधार अनि मोबाइल को संयोजन, त्यसलाई ट्रिनिटी, र त्यस्तै गरेर प्रधानमन्त्री उज्ज्वला योजना। यो प्रमुख रूपमा मैले मेरो संज्ञानमा राखेको छु, किनभने यो प्रधानमन्त्री जनधन योजना पिएमजेडिवाई भनिन्छ, यो प्रधानमन्त्री जनधन योजना भारत सरकारद्वारा 28 अगस्त 2014 सुरु गरिएको एक राष्ट्रिय वित्तीय समावेशीकरण अभियान हो र यसको उद्देश्य समाजका हरेक वर्गलाई ब्याङ्किङ तथा वित्तीय सेवाको पहुँचभित्र ल्याउनु अनि यसका प्रमुख उद्देश्यहरूलाई हेर्दा यसको पहिलो उद्देश्य चाहिँ हुन्छ हरेक नागरिकलाई ब्याङ्किङ सेवासँग जोड्नु जस्तो कि ब्याङ्क खाता नभएका व्यक्तिहरूलाई जिरो ब्यालेन्समा ब्याङ्क खाता खोल्ने सुविधा उपलब्ध गराउनु थियो यस्तै प्रकारले दोस्रो रूपमा हेऱ्यौँ भने वित्तीय समावेशीकरण सुनिश्चित गर्नु पनि छ अर्थात् ग्रामीण तथा दुर्गम क्षेत्रका नागरिकहरूलाई पनि औपचारिक वित्तीय प्रणालीमा समावेश गर्नु यो रहेको छ र त्यस्तै प्रकारले तेस्रो हेऱ्यौँ भने बचत गर्ने संस्कृतिको विकास गर्नु अर्थात् नागरिकलाई सुरक्षित रूपमा पैसा जम्मा गर्न र आर्थिक रूपमा आत्मनिर्भर बन्न प्रोत्साहित गर्नु पनि यसको उद्देश्य रहेको हामी पाउँछौँ र चौथोमा हेऱ्यौँ भने सरकारी लाभ प्रत्यक्ष रूपमा लाभार्थीहरूमा पुर्याउनु अर्थात् विभिन्न सरकारी योजनाका अनुदान पेन्सन छात्रवृत्ति तथा अन्य लाभहरू प्रत्यक्ष बैङ्क खातामा पठाउने व्यवस्था गर्नु रहेको अब पाँचौँ रूपमा हेऱ्यौँ भने बिमा तथा सामाजिक सुरक्षा विस्तार गर्नु पनि रहेको छ जस्तो कि दुर्घटना बिमा भयो जीवन बिमा तथा अन्य सामाजिक सुरक्षा योजनामा पहुँच बढाउनु पनि यसको उद्देश्य रहेको देखिन्छ र छैटौँमा हेर्दा सहज ऋण सुविधाको पहुँच प्रदान गर्नु अर्थात् ओभरड्राफ्ट तथा अन्य ब्याङ्किङ ऋण सुविधा मार्फत आर्थिक गतिविधिलाई प्रोत्साहन गर्नु र सातौँमा हेर्दा नगद रहित क्यासलेस कारोबारलाई बढावा दिनु पनि रहेको छ अर्थात् डेबिट कार्ड तथा डिजिटल भुक्तानी प्रणालीको प्रयोगलाई प्रोत्साहन गर्नु यसको मूल उद्देश्य यस प्रकारले हामी पाउन सक्छौँ र यी योजनाहरूलाई संक्षेपमा भन्नुपर्दा प्रधानमन्त्री जनधन योजनाको मूल उद्देश्य हरेक परिवारलाई ब्याङ्किङ सुविधा वित्तीय सुरक्षा र सरकारी लाभको सहज पहुँच प्रदान गरी आर्थिक सशक्तिकरण गर्नु रहेको छ र यस योजनाले विशेष गरी गरिब किसान श्रमिक महिला तथा ग्रामीण समुदायलाई वित्तीय मुख्यधारामा ल्याउन महत्त्वपूर्ण भूमिका खेलेको देखिन्छ अब यो भयो एउटा अर्को चाहिँ भयो जाम ट्रिनिटी भनियो र जाम भन्नाले जनधन आधार मोबाइलको संयोजनलाई जनाउँछ
1: तिनवटा कुराको संयुक्त
2: यस प्रकारले यसलाई राखिएको छ अब यो एकअर्कामा यो जोडिएको छ यो भारत सरकारद्वारा विकसित गरेको एक डिजिटल वित्तीय संरचना हो र जसको उद्देश्य चाहिँ सरकारी सेवा र लाभहरूलाई पारदर्शी छिटो र प्रत्यक्ष रूपमा नागरिकसम्म पुर्याउनु रहेको छ प्रधानमन्त्री भारतीय जनऔषधि परियोजना भन्ने पनि छ है अहिले चलेको त्यो अन्तर्गत जनऔषधि केन्द्र मार्फत सस्तो मूल्यमा औषधि उपलब्ध गराउने व्यवस्था पनि गरिएको छ र अब यो सबैलाई चाहिँ एक वाक्यमा भन्नु हो भने चाहिँ आयुष्मान भारत योजनाको मुख्य उद्देश्य आर्थिक रूपमा कमजोर परिवारलाई निशुल्क तथा गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराई स्वास्थ्य खर्चको बोझ कम गर्नु हो
1: जुन आयुष्मान भारत योजनाले विगत 12 वर्षदेखि गरिरहेको
2: छ
1: हजुर र सरलाई म अर्को कुरा राख्न लागिरहेको छु अघि हाम्रो देशमा अनेकौँ यस्ता वञ्चित अनि गरिब मानिसहरू छन् जसलाई गरिबी रेखादेखि माथि उठाउने प्रयास श्री मोदीजीले नै गर्दै आइराख्नु भएको छ र आज 25 करोड भन्दा माथिका मानिसहरू गरिबी रेखादेखि माथि उठेका छन् जो एउटा ठूलो उपलब्धि पनि हो साथै धेरै मानिसहरू छन् जसको घर छैन अथवा कच्चा झोपडीमा बस्दै आइरहेका छन् अघि र यसका लागि मोदीजीले एउटा योजना आरम्भ गर्नुभयो जसलाई हामी प्रधानमन्त्री आवास योजना भन्छौँ अघि र यो प्रधानमन्त्री आवास योजना बारे पनि अलिकति हामीलाई प्रकाश
2: पार्नुहोस्। यो प्रधानमन्त्री आवास योजना जुन चाहिँ लागू गरिएको छ यसलाई हेर्दाखेरि चाहिँ के लाग्छ भने विशेष महिलाहरूलाई चाहिँ एकदमै प्रावधान दिएको जस्तो मलाई लाग्छ। किनभने हेर्नुहोस् है, कसैको घर छैन भने उसलाई घर दिलाउने, त्यस पछाडि उसको चुला जल्नुको लागि ग्यास दिने, उज्ज्वला योजना, त्यो ग्यास दियो त्यहाँ पकाउने रासिन पानीहरू भयो होइन, हरेक उयो छ नि, त्यो सितै सरसफाइको लागि शौचालयहरू भयो, अब भयो खाने पानीहरू पिउने पानीहरू, यो आधारभूत यो आवश्यकताहरू त धेरै सम्म प्रधानमन्त्री नरेन्द्र मोदी सरकारले गरेको जस्तो गर्दै आएको देखिन्छ। र त्यसै अनुरूप प्रधानमन्त्री आवास योजनाको कुरा गर्दा चाहिँ सरकारले आवासलाई सम्मानजनक जीवनको आधार मान्दै प्रधानमन्त्री आवास योजना सञ्चालन गरेको छ र यस योजनाको उद्देश्य घरविहीन तथा कमजोर आर्थिक अवस्थाका परिवारलाई पक्की आवास उपलब्ध गराउनु हो। एक तथ्य अनुसार यस योजना अन्तर्गत सन् 2029 5 करोड घर निर्माण गर्ने लक्ष्य राखिएको छ भने करिब 3 करोड 90 लाख घर त स्वीकृत भएको छ अनि लगभग 3 करोड घर त निर्माण सम्पन्न भइसकेको देखिन्छ। र विशेष कुरा के छ भने यसका लागि लाभार्थीको छनौट डिजिटल माध्यमबाट गरिन्छ र आधार प्रमाणीकरण प्रयोग पनि गरिन्छ यसमा।

आकाशवाणीको खरसाङ केन्द्र एफएमएक सय 3.5 मेगाहर्जमा समय यस बेला रातिको 10:30 भइरहेछ। अब आजलाई पूरा हुन्छ हाम्रो सम्पूर्ण कार्यक्रमहरू। भोलि बिहान 6:20 जाँदा बिहानी प्रसारण सेवासँग एफएमएक सय 3.5 मेगाहर्जमा पुनः उपस्थित हुनेछौ। तबसम्मलाई हाम्रा सम्पूर्ण प्राविधिक मित्रहरू लगायत प्रसारण